0: भ्रष्टाचार मुद्दा दायर गरेसँगै सम्झौता अनुसार जर्मनी कम्पनीले छपाई गर्ने हो वा होइन भन्नेमा अन्यल देखिएको हो। अख्तियारको मुद्दापछि छपाईमा अन्यल शीर्षकमा आर्थिक अभियान दैनिकमा छापिएको खबर हो यो।
1: क्यानाडाको एक स्थानीय निकायले रूखलाई अधिकार सहित जीवित प्राणीको रूपमा औपचारिक मान्यता दिएको छ। क्यानाडाको क्युबेक प्रान्तको मोन्ट्रियलबाट करिब 65 किलोमिटर पश्चिममा रहेको टेरास बोद्रोइल नगरपालिकाले वातावरण संरक्षणको क्षेत्रमा यस्तो ऐतिहासिक कदम चालेको हो। जलवायु परिवर्तन, बढ़दो तापक्रम, वन विनाश र जैविक विविधता संकटको सन्दर्भमा क्यानाडाको उक्त नगरपालिकाले गरेको यो निर्णयलाई विश्वभर वातावरण संरक्षणको नयाँ उदाहरणका रूपमा हेरिएको छ। नगर परिषदले गत जून 9 सर्वसम्मत रूपमा पारित गरेको प्रस्तावमा रूखलाई जीवन बाँच्ने, प्राकृतिक रूपमा बढ़ने, आफ्नो अखण्डता जोगाउने तथा पुनर्जीवित हुने अधिकार रहेको छ। यस्तो निर्णय गर्ने टेरास भोद्रोइल क्यानाडाको पहिलो स्थानीय तह बनेको छ।

2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भएको छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बाढ़ीले क्षति गरेको बीपी राजमार्गमा मध्य असारदेखि सवारी साधन संचालनमा ल्याइने भएको छ। धेरै ठाउँमा ग्राभेल तहसम्मको काम र केही केही ठाउँमा वर्खाका लागि ठूला ढुंगा राखेर रा सड़क तयार गरी सवारी संचालन गर्न लागि हो। अहिले रोशी खोलामा डाइभर्सन बनाएर सवारी चलाइएको छ। बेला बेला आउने बाढ़ीले सवारी आवागमनमा समस्या हुने गरेको छ भने बाढ़ीले डाइभर्सन बगाउने र फेरि अस्थायी रूपमा बनाएर सवारी साधन चलाउने तयारी गरिएको छ।
2: मनसून प्रतिकार्य कमाण्ड पोस्टको पहिलो बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 को प्रभावकारी कार्यान्वयन गर्न र उक्त कार्ययोजना अनुरूप मासिक रूपमा प्राधिकरणमा प्रतिवेदन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिने निर्णय गरेको छ। बुधबार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले सम्भावित जोखिम रहेको क्षेत्र, खोला नाला, नदी र पानीको बहाव उच्च हुन सक्ने, राष्ट्रिय राजमार्ग, स्थानीय सड़क सञ्जालमा विपदको गम्भीरता बमोजिम आवश्यकता अनुसार सवारी साधन सञ्चालनमा रोक लगाउन 77 जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो।
1: चितवनको पर्यटन तथा होटल व्यवसायका लागि असार सुस्त मानिन्छ। यस वर्षको असार भने फरक रह्यो। फरक मात्र रहेर चितवनको अर्थतन्त्र नै अप्रत्याशित चलायमान भयो। रासोपाको प्रथम राष्ट्रिय महाधिवेशनले चितवनको पर्यटनमा ताजगी ल्याएको, नत्र त बढ़दो गर्मी, वर्षाको सुरु जस्ता कारणले पर्यटक आगमनमा कमी हुँदा सौराहा, जगतपुर, मेघौली, भरतपुर र नारायणगढ़ क्षेत्रका होटल तथा पर्यटन व्यवसायी यही समयलाई मर्मसम्भार, रंगरोगन र आन्तरिक व्यवस्थापनका काममा उपयोग गर्दथे।
2: नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्र मैत्री बनाउन नेपाल राष्ट्र ब्यांकलाई विभिन्न सुझाव दिएको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वको प्रतिनिधि मण्डलले बिहिबार नेपाल राष्ट्र ब्यांकका गवर्नर डाक्टर विश्वनाथ पौडेलसँग भेट गरेको थियो। चेम्बरले ब्यांकिङ तथा वित्तीय क्षेत्रमा देखिएका समस्या समाधान गर्दै व्यवसायलाई सहज वातावरण सिर्जना गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको छ।
1: भीमदत्त पन्त राजमार्ग अन्तर्गत गोदावरीको गाई मारामा वनका कर्मचारीले टेम्पो फालिएको घटनामा पीड़ित कैलाली गोदावरी नगरपालिका 4 बासापानी निवासी 44 वर्षीय धनादेवी धामीले 5,00,000 क्षतिपूर्ति पाएकी छन्। धामीलाई टेम्पो फाल्ने डिभिजन वनका कर्मचारीले 5,00,000 उपलब्ध गराएका हुन्। पीड़ित धामीलाई 5,00,000 रूपियाँ दिएर टेम्पो विवाद सहमतिमा समाधान गरिएको हो।
2: बुढबल उपमहानगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि 3,79,00,000,00 22,21,200 रूपियाँको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख सावित्रा देवी अर्यालले बुधबार आयोजित नगरसभाको बैठकमा बजेट प्रस्तुत गर्दै समानता, स्वाभिमान र अवसर, बस्न योग्य बुटबल शहर भन्ने नारालाई केन्द्रमा राखेर आगामी वर्षको योजना तथा कार्यक्रम अघि बढ़ाइने बताउनुभयो।
1: अब शेयर बजार पछिल्लो समय नेप्से परिसूचक घट्दो क्रममा रहेको छ। यो क्रमले बुधबार पनि निरन्तरता पाएको हो। मंगलबार 26.16 अंक घटेको नेप्से बुधबार 14.45 अंकले घटेको छ। यो दिन 2668.56 बिन्दुदेखि खुला भएको नेप्से परिसूचक 2678.29 बिन्दुसम्म पुगेको थियो भने 2633.93 बिन्दुसम्म झरेको थियो।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। डेमोक्रेटिक रिपब्लिक अफ कंगो डीआरसीमा 1094 जनामा इबोलाको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। डब्ल्यूएचओका अनुसार 277 जनाको मृत्यु भइसकेको छ। डब्ल्यूएचओले मंगलबार जारी गरेको तथ्याङ्क अनुसार हाल 387 जना बिरामी उपचाररत छन् भने 155 जना निको भएका छन्।
1: अब खेल खबर। फिफा विश्वकप अन्तर्गत अहिले दुईवटा खेल भइरहेको छ। हाइटी विरूद्ध मोरक्कोले अग्रता लिएको छ भने ब्राजिल र स्कटल्याण्ड बीचको खेल पनि अहिले जारी रहेको छ। अमेरिकाको मियामी स्टेडियममा जारी फिफा विश्वकप 2026 समसीको निर्णायक खेलमा ब्राजिलका स्टार स्ट्राइकर नियमार मैदान छिरेका छन्। स्कटल्याण्ड विरूद्धको खेलमा 3-0 सहज अग्रता भइरहेका बेला खेलको 6 मिनटमा नेमार मैदान छिरेका हुन्। जारी विश्वकपमा नेमार मैदान छिरेको यो पहिलो पटक हो भने हाइटी विरूद्ध मोरक्कोले अग्रता लिइरहेको छ। पहिलो पटक अग्रता लिन सफल भएको हो। खेल अहिले जारी रहेको छ।
2: अब विचार विश्लेषणको पालो। राष्ट्रपाको अर्थ राजनीतिक प्रस्तावना शीर्षकमा विचार छापिएको छ। राष्ट्रपा महाधिवेशनमा प्रस्तुत गरिएको दस्तावेज हो यो। प्रस्तुतकर्ता डाक्टर स्वर्णिम वाग्लेद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता प्राप्तिको अभियान मात्र होइन उत्तरदायी लोकतन्त्र प्रतिस्पर्धी अर्थतन्त्र समन्यायिक समाज र आत्मविश्वासी राष्ट्र निर्माणको अभियान हो। हामी व्यवस्था बदल्ने होइन व्यवस्थाले दिने परिणाम बदल्ने हो संकल्पका साथ उभिएका छौं। हामी विश्वास गर्छौं कि नेपालको भविष्य निराशा निर्भरता र विभाजनमा होइन स्वतन्त्र नागरिक सक्षम संस्था सृजनशील उद्यमशीलता र साझा राष्ट्रिय आकांक्षामा निहित छ।
1: राष्ट्रपा महाधिवेशन केही आशा केही निराशा शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। गगन र रविको अंकमाल तथा महाधिवेशनमा गगनको उपस्थितिले राजनीतिमा कोही पनि स्थायी मित्र र स्थायी शत्रु हुँदैनन् भन्ने कुरालाई प्रत्यक्षै देखाएको अनुभव गरियो भने रवि र बालिनले गुट निर्माण नगर्न जोड़का साथ निर्देशन दिनुले राष्ट्रपाभित्र गुट निर्माण गर्न शुरू भइसकेको तथ्यलाई पनि उजागर गरिदियो। राष्ट्रपाले लोकतन्त्रलाई अगाले पनि महाधिवेशनको निर्वाचन आउनुभन्दा धेरै अघिदेखि सभापति र वरिष्ठ नेता निर्विरोध गर्ने समाचार प्रभाव गरियो। त्यसभन्दा माथि उठेर लोकतान्त्रिक पार्टीमा निर्वाचनमा अधिकार प्राप्त जो कोही लड्न पाउँछन् भनिएको भए सुन्न सुगन्ध हुनेथ्यो। यो त उही एमालेमा केपी ओली निर्विरोध हुनै पर्ने नभए भीम रावलको जस्तै अवस्था सिर्जना हुने भने जस्तै हुन पुग्यो।
2: सार्वजनिक नीतिमा जनविश्वास शीर्षकमा दीपक ढकाल गोर्खापत्रमा लेख्नुहुन्छ। सार्वजनिक नीति शक्तिको नभई नागरिक र राज्यबीचको जीवन्त विश्वासको धरोहर हो। असल नीति निर्माणका लागि सही समस्याको पहिचान प्रणालीगत सोच तथ्यपरक इमानदारी र कार्यान्वयनको सामर्थ्य जस्ता आधारभूत खम्ब आवश्यक पर्छन्। नेपालको मुख्य चुनौती नीतिको अभाव नभई त्यसलाई नागरिकको जीवनसम्म पुर्याउने क्षमताको कमी हुनु हो।
1: हस्त काठमाण्डुमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार किम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो अलीपुरा 105.4
1: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
2: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
1: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
2: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
3: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज
4: ए नानी त्यो पानी नपिऊ त
1: किन र काका
4: त्यो पानी फोहोर छ
2: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं
3: सार्वजनिक हितका लागि रेडियो आदि खोला
5: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा
6: समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
7: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: रेडियो आदि खुला 105.4।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
1: मोबाइल नम्बर 9856054313 र 9841443432।
2: मूल्य होइन, स्वास्थ्य रोजौ।
0: रेडियो आदि खुला 105.4।

0: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसमा खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहस डिजिटल प्लेटफर्म हाम्रो पात्र .com र नेपाली नेटवर्क .com मार्फत पनि एकसाथ प्रसारण भइरहेको छ। र विशेष गरी धेरैभन्दा धेरै नेपालीहरूले सुन्ने कार्यक्रम नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि तपाईँहरू यतिखेर नेपाली बहसलाई सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी विशेष गरी चर्चा गर्ने गर्दछौ, देशका समसामयिक विषयहरूमा बहस र चर्चा गर्ने गर्छौ। र यतिखेर चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन गरिरहेको छ र प्रथम महाधिवेशन निकै रस्साकस्सीका साथ यतिखेर हुँदैछ। करिब करिब तीन दिनका लागि समय सीमा तोकिएको महाधिवेशनको 5 दिन नागेको छ। एक दिन मात्रै महाधिवेशन नाग्दाखेरि करोड़ बराबरको खानपिन राष्ट्रिय स्वतन्त्र पार्टीले गराउनुपर्छ भन्ने खालका विषयहरू पनि आएका छन्। धेरै आकांक्षीहरू हुँदाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लम्बिरहेको छ। संघीयताबारे लामिछानेर स्वर्णिम वाग्लेको प्रस्तावमै अन्तर्विरोधको विषय पनि आएको छ। संघीयता कार्यान्वयन गर्ने भन्दा पनि पश्चगामी बाटोमै फर्किने सन्देश राष्ट्रसभाको चितवन महाधिवेशनले दिएको राजनैतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्। भद्रगोल व्यवस्थापनले महाधिवेशन प्रतिनिधिलाई शास्ति छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। राष्ट्रसभाको प्रस्तावले फेरि व्यक्तियो प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुख र पूर्ण समान पार्टीको बहस। राष्ट्रिय स्वतन्त्र पार्टीले यतिखेर भनिरहेको छ, प्रत्येक समस्या खारेज गर्नुपर्छ, स्थानीय तहलाई गैर दलीय बनाउनुपर्छ भन्ने ढंगले पनि चर्चा र परिचर्चाहरू भइरहेका छन्। आजको दिनमा संघीयता कार्यान्वयनतर्फ राजनैतिक दलहरू उद्धत भइरहँदाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको यो बहसले यतिखेर तरंग सिर्जना गरेको छ। आदरणीय श्रोता, तपाईँ मासु खानुहुन्छ, एकदमै ध्यान दिनुहोला। 11 जिल्लाका 87 स्थानमा बर्ड फ्लू फैलिएको छ। कुखुराको मासु खान एकदमै ध्यान गर्नुहोला। करिब 6 लाख पन्छी, 10 लाख अण्डा र 2 लाख किलो दाना नष्ट। किसानलाई सरकारले 75% राहत उपलब्ध गराउने व्यवस्था भए पनि अझै पाएका छैनन्। समयमै बर्ड फ्लू चिनौ, समस्याको निदान गरौं। आदरणीय श्रोता, आजको हामी बहसमा यसका विषयमा पनि चर्चा गर्न चाहन्छौं। स्वास्थ्यको एकदमै ख्याल गर्नुहोला। मासुजन्य चीजहरू, कुखुराका मासुहरू नखानुहोला। अहिलेको अवस्थामा बर्ड फ्लू यतिखेर उत्कर्षमा छ। श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ, परिचर्चा गर्न चाहन्छौ। अहिलेको अवस्थामा प्रतिनिधिको विवादले भद्रगोल छ। राष्ट्रसभाको महाधिवेशन, त्यहाँ कतिपय महाधिवेशन प्रतिनिधिहरूले र कतिपय केन्द्रीय सदस्यका उम्मेद्वारहरूले पनि यसमा अब्जेक्सन जनाएका छन्। अल्फाबेट पनि मिलाइएको छैन, भद्रगोल ढंगले नाम लेखिएको छ। कहाँ हो के हो चिन्नै गाह्रो छ। 350 भन्दा बढ़ी केन्द्रीय सदस्यहरू केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् व्यक्तिहरूले। आज श्रोता, आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ। ओलीकै निर्देशनमा ठेक्का टुक्रियाइयो भन्ने खालका विषयहरू सँगसँगै जोड़िएर आए। पासपोर्ट सफाई प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा मुद्दा दायर गरिएका राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 6 जनाको बयान पूरा भएको छ। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार यस प्रकरणमा पक्राउ परेका 7 मध्ये 6 जनाको बयान पूरा भएको छ भने बाँकी 1 जनाको बिहिबार बयान अर्थात आज बयान हुनेछ र त्यसपछि थुनछेक बहस शुरू हुनेछ। विशेष अदालतका न्यायाधीश त्रय नारायण प्रसाद पौडेल, हेमन्त राउल र उमेश कोइरालाको इजलासमा महानिर्देशक अर्यालसहित 6 जनाको बयान पूरा भएको हो। उनीहरू सबैलाई न्यायिक हिरासतमा पठाइएको छ। राजधानी छपाई प्रकरणमा अख्तियारले गत सोमबार महानिर्देशक अर्याल, निर्देशक सुनिल कुमार केसीसहित 18 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आधुनिक श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ, देश र प्रदेशका विषयहरूलाई पनि चर्चा गर्न चाहन्छौ। अहिलेको अवस्थामा रूखलाई अधिकारसहित जीवित प्राणीको मान्यता दिएको विषय पनि यतिखेर आएको छ। रूखको अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र अभियान जस्तै प्रकृतिको अधिकार राइट्स अफ नेचर अवधारणाले पनि नदी वन पहाड़ वा सम्पूर्ण पारिस्थितिक प्रणालीलाई कानूनी अधिकारयुक्त इकाइका रूपमा मान्यता दिनुपर्ने मान्यता राख्छ। यो अवधारणा अन्तर्गत सन् 2008 आफ्नो संविधानमै प्रकृतिको अधिकारलाई मान्यता दिनेमा दक्षिण अमेरिकी राष्ट्र इक्वेडर पहिलो रहेको छ। उसले रूखलाई पनि जीवित प्राणीको मान्यता दिएको छ। आदरणीय श्रोता, आज विश्व जलवायु परिवर्तन भइरहेका बेला वन जंगलहरूलाई संरक्षण गर्नुपर्छ भनेर विश्वले त्यो ढंगले चाहिँ आफ्ना बहसहरू चर्चाहरूलाई अगाडि ल्याएका छन् र निर्माण पूर्व नै कार्यविधि संशोधन किन गरिएको छ अहिलेको अवस्थामा हामी चर्चा र परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, रेबिज विरूद्धको खोप अभावले ज्यानकै जोखिम छ। निशुल्क वा न्यून शुल्कमा दिइने खोप सरकारी अस्पतालमा पाइदैन। निजी औषधि पसलबाट किन्न कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या भएको छ। जता आततैको कुरै कुकुरको भीड छ, भुसिया कुकुरहरूको भीड छ। तपाईँ बस्नुहोला, कुकुरले टोक्न सक्छ, रेबिज लाग्न सक्छ, स्वास्थ्यको एकदमै ख्याल गर्नुहोला भन्ने सुझावको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। नेकपा एमालेका नेता उपाध्यक्ष विष्णु पौडेलको पक्का प्रक्रिया यतिखेर निकै पेचिलो बनेको छ। उनलाई करिब करिब 30 करोड़को सेयर कारोबारदेखि लिएर उनीसँग अकुट सम्पत्ति कमाएको भन्दै यतिखेर बहस र चर्चा छ। अनुसन्धान जारी राखिएको छ। नेकपा एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेलको करिब 35 बिघा जमीन यतिखेर रहेको बताएको छ बुटवलमा। तराईका जिल्लामा 35 बिघा जमीन हिजो सुकुम्बासी नेतासँग आज यति धेरै जमीन कहाँबाट आयो, आज चर्चाको विषय पनि यतिखेर बनिरहेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। अहिले सरकारले जुन ढंगले भ्रष्टाचार विरूद्धको अभियानको थालनी गर्दैछ, सरकारतर्फ पनि आवाजहरू उठेका छन्, सरकारतर्फ पनि प्रश्न तेर्सिएका छन्। भ्रष्टाचारको अनुसन्धान गर्ने निकाय र त्यसका मन्त्रीहरू आफै भ्रष्टाचारको आरोपी रहेको भन्दै यसका बारेमा पनि बहस र चर्चा हुन थालेको छ। गृहमन्त्री सुदन गुरूङमाथि पनि निकै ठूलो पेचिला प्रश्नहरू उठेका छन्, स्वयं सभापतिमाथि पनि पेचिला प्रश्नहरू उठेका छन्। तर अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले दूधको दूध पानीको पानी छुट्याएर गलतलाई गलत र सहीलाई सही भन्न सक्ने हैसियत राख्छ त? आज हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: समिति हो चौदह के बोधे लोटी पर्दी रो बैंगे ने विवरण पी विजय मई खाता लिखे हमरो खाई खाई बहु कोई लोटरी भर दिल
2: आई समी जो लोटरी पर्दी हूँ छापताई गुदी
1: भर्दी आ भर्दी लोटरी खाली पर्दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खन बनी खाई विषय खाई मई विश्वास आनंद होने खाले आप विवरण खाई मई आपिन खबई बनी वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप बनी आरी
2: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेदरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
4: होइन के भयो, किन बन्द भएको गाडी?
5: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
4: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
5: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
4: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त?
5: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
7: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
7: फोन नम्बर 0364145502, मोबाइल 9850604502 र 9860551401।
8: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
9: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
8: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
9: वालिङ 8 पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
8: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 0364146696।
10: रेडियो आदिखोला 105.4।
0: प्रधानमन्त्रीज्यू, यतिखेर अप्रुभ उपप्रधान एवं अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्षको पक्राउ प्रकरणलाई लिएर तपाईँले कसरी हेर्नु भएको छ? यसमा केही टिप्पणी छ? उहाँले त अकुत सम्पत्ति कमाउनु भएको रहेछ, नेकपा एमालेमा त अग्रवाल भनेर चिनिनु हुँदो रहेछ नि त उहाँ, होइन?
10: अब कुन पार्टीका कुन नेताहरूले कस्तो ढंगले काम गर्दै आउनुभएको छ त्यो कुराको अब निजी कुराहरू हामी सबैलाई केही थाहा हुने कुरो भएन। अब यदि राज्यले राज्यको आँखाले कुनै गल्ती कमजोरीहरू गरेको छ भन्ने कुरा देख्छ भने अब त्यस आधारमा राज्यले गर्ने कुरा आफ्नो अधिकारको कुरा भइहाल्यो। तर कुनै पनि व्यक्तिमाथि यदि उनका गल्ती कमजोरीहरू के छन् ती कुराहरूलाई कारवाही गर्नु पर्दाखेरि स्वाभाविक रूपले पार्टीको देशको विधान ऐन कानून विधि प्रक्रिया आदिलाई पालना गरेर नागरिकहरूको अधिकारलाई पनि सम्मान गरेर काम गर्नुपर्ने कुरालाई चाहिँ सरकारले गम्भीरतापूर्वक लिनुपर्छ भन्ने मलाई लाग्छ।
0: होइन, सरकारले चाहिँ अब भ्रष्टाचार अन्त्यका निम्ति जुन किसिमको सुशासनयुक्त समाज निर्माण र समृद्ध देशका निम्ति चाहिँ गरिरहेका कामहरूमा तपाईँ सन्तुष्ट हुनुहुन्छ अहिले पूर्व प्रधानमन्त्रीको हैसियतले?
10: अब पक्राउ पर्दैमा कुनै पनि व्यक्ति अपराधी साबित हुँदैन। पहिलो कुरा, सरकारसँग के प्रमाणहरू छन्, के दस्तावेजहरू छन्, सम्बन्धित व्यक्तिले के गल्ती कमजोरी गरेको छ त्यो कुराको बारेमा अनुसन्धान गरेर विधिपूर्वक मुद्दा लाग्ने हो भने मुद्दा प्रस्तुत गर्नुपर्छ। अदालतले फैसला नगरेसम्म कुनै पनि व्यक्ति अपराधी साबित हुँदैन। त्यसकारणले अब जे जे तथ्यहरू छन् त्यो तथ्य त पहिला अदालतमा प्रस्तुत गर्ने होला, अनि त्यसले फैसला गर्ने होला, अनि त्यसपछि मात्रै एउटा निष्कर्षमा पुग्नुपर्ने होला नि त।
0: तर जुन ढंगले चाहिँ उहाँलाई पक्राउ गरियो नेकपा एमाले चाहिँ यसको चाहिँ हामी प्रतिवाद गर्छौं भनेको छ पार्टीले।
10: पक्राउ पर्ने त्यो विधि प्रक्रिया चाहिँ मलाई पनि अलिक अनौठो लागेको छ।
0: किन?
10: किनभने उहाँ यही नै हुनुहुन्थ्यो, कहीँ भाग्ने पनि अवस्था थिएन, केही थिएन। त्यस्तो अवस्थामा चाहिँ सामान्य ढंगले पनि उहाँलाई चाहिँ नै पक्राउ पर्नै पर्ने भएको भए बुद्धि दिएर पक्राउ गरेको भइहाल्छ, अथवा पहिला त मुद्दा दर्ता गर्नुपर्ने होला। त्यो मुद्दाको आधारमा चाहिँ अदालतले पक्राउ आदेश जारी गर्नुपर्ने होला। ती कुराहरू
0: अब अहिले चाहिँ यो भ्रष्टाचार देशमा निकै व्याप्त रहेछ, थिल्थिलो रहेछ, देश त ग्रे लिस्टमा पनि छ, होइन, खैरो सूचीमा देश अझै पनि त्यसबाट उन्मुक्ति हुन सकेन। एफटिआइटीले चाहिँ अस्ति पेरिसमा भएको सम्मेलनले पनि नेपाललाई हटाउन नसकिने धारणा चाहिँ प्रस्तावहरू राख्यो भन्दाखेरि भ्रष्टाचारलाई संस्थागत गर्नका निम्ति हरेक सरकारका पालामा हरेक मन्त्रीहरूले प्राय मन्त्रीहरू चाहिँ यदि खोजबिन गर्दै जाने हो भने कतै न कतै मुछिएको चाहिँ पाइयो, यो स्वीकार्नु भ्रष्टाचार र व्यतिथि बढ़ा थियो देशमा।
10: यहाँ हामीले धेरै अगाडिदेखि पञ्चायत कालदेखि नै भ्रष्टाचारका विरूद्ध हामीले आन्दोलन नै गर्दै आएको हो। पञ्चायत विरोधी संघर्षको कालमा पनि एउटा सबभन्दा महत्वपूर्ण मुद्दा भनेको भ्रष्टाचार विरोधी मुद्दा नै थियो। अब 46 साल पछिको परिवर्तन पछि पनि त्यो मुद्दा निरन्तर जारी नै रह्यो र अब 62-63 परिवर्तन पछि पनि त्यो मुद्दा जारी नै रह्यो र अहिले चाहिँ यो मुद्दा समाप्त हुने कुनै सम्भावना म देख्दिनँ। त्यसो हुनाले भ्रष्टाचार चाहिँ यो पुँजीवादी व्यवस्थाको अनिवार्य चरित्र हो। त्यो चरित्र अनुरूप यो व्यवस्थाले भ्रष्टाचार जन्माउँछ, त्यसले अनेकन मान्छेहरूलाई विकृत बनाइरहेकै छ र त्यही प्रक्रिया अहिले जारी रहेको कुरा हो। एकदम यो अनौठो कुरा चाहिँ मलाई केही लाग्दैन।
0: अब अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चलिरहेको छ चितवनमा, यहाँले पनि त्यसलाई नजिकबाट हेरिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको अहिलेको एउटा प्रस्तावना पनि आयो, अब प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख, प्रदेश संरचनालाई हेरफेर गर्ने वा सम्भवतः खारेज र स्थानीय तह गैर दलीय बनाउने जुन प्रस्तावहरू अगाडि सारिएको छ, यसमा के भन्नुहुन्छ?
10: अब एउटा पार्टीको महाधिवेशनले विभिन्न कुरा पास गर्ने बित्तिकै त्यो कुरा लागू भइहाल्छ भन्ने कुराहरू म देख्दिन।
0: तर दुईटैको ठूलो पार्टी हो नि त, हैन, जनताले रुचाएको पार्टी हो।
10: अहिलेको संविधान भनेको संविधान सभाबाट बनेको संविधान हो। यो संविधान संशोधन नभएसम्म ती कुराहरू लागू हुँदैनन्। संविधान संशोधन गर्नु त्यस्तो सजिलो र सहज कुरा होइन। यो चाहिँ अब हिजो संविधान बनाउँदाखेरि पनि धेरै खालका असहमतिको बीचमा यो सहमति बनाएर यो संविधान बनेको छ। कारणले अब विभिन्न पार्टीहरूले आफ्ना मागहरू अगाडि सार्न सक्छन्, आफ्नो महाधिवेशनबाट चाहिँ अनेक चिजहरू ल्याउन सक्छन्। त्यो ल्याउने बित्तिकै त्यस्तो आतंकित हुनुपर्ने मलाई त केही पनि लाग्दैन।
0: सर, दुईटै नजिकको सरकार हो, जनताले मन पराइरहेको सरकार हो, भोलि यही एजेन्डालाई लिएर सत्ता निर्वाचनमा जाँदाखेरि फेरि राम्रै मत लिएर आउने स्थिति आयो भने त परिवर्तन हुन्छ नि त खनाल, होइन?
10: होइन, यो अहिलेको प्रतिनिधि सभाको दुई तिहाईले मात्रै संविधान संशोधन गर्ने कुनै अधिकार राख्दैन।
0: राष्ट्रिय सभालाई पनि विज्ञ समूहको टिम बनाउने भन्नेछ उहाँहरूको चाहिँ, अब यो दलबाट विज्ञ बनाउने, राष्ट्रिय सभालाई पनि विज्ञहरूको टिमहरू होइन राष्ट्रिय सभामा राख्ने, मन्त्री चाहिँ सांसद नहुने, होइन धेरै खालका विषयहरू प्रस्ताव गरिएको छ क्या, रवि लामिछानेजीले प्रस्तुत गर्नुभएको प्रस्तावमा।
10: मैले भनि नै सकेँ, कुनै पनि पार्टीको महाधिवेशनबाट निर्णय गरेर केही पनि हुनेवाला छैन। सबभन्दा पहिला संविधानलाई संशोधन गर्ने हो, यसलाई परिमार्जित परिष्कृत गर्ने हो भने एउटा राष्ट्रिय सहमति निर्माण गरेर सम्पूर्ण पार्टीहरूको बीचमा राम्ररी छलफल गरेर विज्ञहरूको बीचमा पनि छलफल गरेर खास गरिकन संविधानविदहरूको एउटा भने अगुवाईमा त्यस्तो खालको कुनै संरचना निर्माण गरेर हिजोको सीमावलोकन गर्नुपर्छ। अहिलेको संविधानले हरेक दस वर्षमा सीमावलोकन गर्ने कुरा अगाडि सारेकै छ। अहिले संशोधन भन्दा पनि पहिलो काम चाहिँ सीमावलोकन हो, त्यो सीमावलोकन नगरिकन पहिले नै संशोधन भन्ने कुरा चाहिँ यो
0: अब पूर्व प्रधानमन्त्रीज्यू, अहिले चाहिँ यो संघीयताको विषयलाई लिएर देशमा धेरै खालका चर्चा परिचर्चाहरू भएका छन् होइन। देश चाहिँ निकै ठूलो व्यवहार खेप्न बाध्य छ, संघीयताले चाहिँ आफ्नो मूल मर्म अनुसार काम गर्न सकेन, यसका अधिकार सम्पन्न बनाउनका निम्ति तत्त्व निकायलाई पनि सकिएन, त्यति बेलाका सरकारहरूले पनि यसलाई त्यति धेरै ध्यान दिएनन्। यो कन्ट्राडिक्सन त छन् त, कन्फ्लिक्ट त छन् त होइन, केन्द्रले नै पठाउनु पर्ने बजेट हरेक क्षेत्रमा।
10: संघीय संरचनामा हाम्रो देश जाँदा कस्तो संरचनाका आधारमा जानु उपयुक्त हुन्थ्यो, हुन्छ र हुनेछ भन्ने कुराको बारेमा चाहिँ गम्भीर बहस छलफलको जरूरत छ र त्यसलाई परिमार्जन परिष्कृत गर्नुपर्ने पनि आवश्यकता छ। अब त्यसको लागि पनि त संविधान संशोधनकै बाटोबाट हिँड्नुपर्ने हुन्छ। अहिले तपाईँले भने जस्तै अब कतिपय कुराहरूमा अहिलेको संहिताले एकदमै व्यवहार भयङ्कर ढंगले बढाएको र चाहिँ विकास खर्चलाई चाहिँ घटाएको त्यो अवस्था चाहिँ यथार्थ हो। त्यसो हुनाले हो यो कुरामा पनि संविधानको सीमावलोकन गरेर विधिपूर्वक अनि एउटा सहमतिपूर्वक अधिकतम सहमति बनाउने हिसाबले चाहिँ अगाडि जानु सबभन्दा राम्रो हुन्छ। अन्यथा अन्तर सङ्घर्ष र अन्तर सङ्घर्षको एउटा नयाँ श्रृङ्खला विकास हुने सम्भावना पनि उत्तिकै छ।
0: राष्ट्रसभाको महाधिवेशन पनि लम्बी हो नि त, तीन दिनका लागि थियो पूर्व प्रधानमन्त्रीज्यू, होइन? त्यहाँ पनि रसाकसी छ नि त, होइन? पदका लागि त जताततै पनि लोछाचोडी हुँदो रहेछ, होइन? यो राजनैतिक संस्कृति नै हो, यो संस्कार
10: होइन। कसैको पनि महत्वाकांक्षाका आधारमा त्यसै गरी यो समाज अगाडि बढ्छ भन्ने कुरा हुँदै हुँदैन। महत्वाकांक्षा र यथार्थका बीचमा ठूलो ग्याप रहने गरेको छ। विभिन्न पार्टीहरूमा त्यही कुरो अब राज्यसभामा नदेखिने भन्ने कुरै छैन, त्यो झन झन छड्कारो झन गहिरो भएर देखिने सम्भावना चाहिँ म देखिरहेको छु।
0: तर आज नेकपाको अवस्था के छ? तपाईँले भन्नुभएको छ अब अहिलेको अवस्थामा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबाट अब सम्भव छैन पार्टी हाँक्नलाई, तपाईँको धारणा के हो? अब कुन ढंगले चाहिँ अगाडि बढ्ने नेकपा, किनभने 15-16 घटक भयो,
10: अब पुनर्गठन रूपान्तरण र सुदृढीकरणको नयाँ दिशातर्फ अगाडि बढ्नुपर्छ। वैज्ञानिक समाजवादको लक्ष्य लिएर त्यो लक्ष्यलाई केन्द्रबिन्दु बनाएर सम्पूर्ण क्रान्तिकारीहरू एकताबद्ध भएर जानुको अहिले कुनै विकल्प छैन। हामीले देवै दाहिने लप्पन छप्पन गर्न थाल्यौँ भने कम्युनिस्ट आन्दोलनलाई सिद्ध्याउनुको निम्ति देश विदेशी प्रतिक्रियावादीहरू जसरी लागिरहेका छन् उनीहरूलाई नै हित गर्ने काम हुन्छ। त्यसो हुनाले सबै नेता कार्यकर्ताहरूले चाहे नेकपाभित्र होस् चाहे नेकपा बाहिर होस् नेपालका सबै कम्युनिस्ट क्रान्तिकारीहरूले बिल्कुल नयाँ धरातलबाट आन्दोलनलाई सही कार्यदिशा नीति सिद्धान्तका आधारमा पुनर्गठन गर्ने पुनर्संरचना गर्ने र सुदृढीकरण गर्ने दिशातर्फ पहिले स्थापित गर्न अत्यन्त जरुरी छ।
0: पुनर्गठन भने के हो? अब नेतृत्वबाट चाहिँ एउटा पुस्ताले विदा लिनुपर्छ, त्यसका लागि तपाईँ पनि तयार हुनुहुन्छ?
10: पुनर्गठन भनेको वैचारिक पुनर्गठन, राजनीतिक पुनर्गठन, सैद्धान्तिक पुनर्गठन, संगठनात्मक पुनर्गठन सबै हो। अब हिजोको नेतृत्वले जुन ढंगले नेतृत्व गर्दै आयो स्वाभाविक रूपले उनीहरू आफ्नै असफल भएका छन्। त्यो असफलताका कारणहरूलाई ध्यानमा राखेर उहाँहरूले नैतिक रूपले जिम्मेदारी लिनु एकदम जरुरी छ। त्यो कुरा उहाँले महसुस गर्नुपर्छ र पार्टी पंक्तिको आम रूपमा एउटा भावनालाई पनि ध्यानमा राखेर नयाँ रस्ता संचार गरेर अगाडि बढ्नु कम्युनिस्ट आन्दोलनको सर्वथा
0: होइन। अब तपाईँले भनेको चाहिँ प्रचण्ड र माधव कुमार नेपालले पनि विदा लिनुपर्छ होइन? अब नेतृत्वमा उहाँहरूले सक्नु भएन, बस्नु भएन, उहाँको त पहिलो पार्टी बनाउने उद्देश्य थियो नि त निर्वाचन ताका अगाडि त होइन, ठुलो पार्टी बनाउने रहर थियो नि त, रहरमै सीमित भयो नि त उहाँको
10: पार्टीभित्र। त्यसबारेमा पनि अब छलफल विचारहरू हुन्छन्, अब पार्टी कमिटिका बैठकहरू बस्दै पनि छन्। यी बैठकहरूले यी सबै कुराहरूलाई पनि गम्भीरतापूर्वक लिएर पार्टीलाई कसरी क्रान्तिकारी दिशातर्फ, रूपान्तरणको दिशातर्फ, वैज्ञानिक समाजवादको दिशातर्फ अगाडि बढाउन सकिन्छ, कस्तो प्रावधान अपनाउँदा, कस्तो निर्णय गर्दा, कस्तो नेतृत्वको चाहिँ संरचना निर्माण गर्दा अगाडि बढ्न सकिन्छ भन्ने कुराहरूमा गम्भीरतापूर्वक सोच्ने
0: कुरा होइन। अब तपाईँ विश्राम लिन तयार हुनुहुन्छ पूर्व प्रधानमन्त्रीज्यू? अब एउटा सीमा नाग्यो, अब चाहिँ नेपालको राजनीतिबाट हामीहरूले चाहिँ एउटा पुस्ताले चाहिँ अब विश्राम लिएर अब आन्तरिक पार्टीका चाहिँ अन्य क्रियाकलापहरू चलाउनका निम्ति युवा पुस्तालाई अर्थात् पुस्तान्तरण गर्ने कुरालाई चाहिँ जोड दिनुपर्छ भन्ने ढंगले चाहिँ तपाईँ सेक्रिफाइस गर्न सक्नुहुन्छ? अब
10: होइन, म त यो संगठनात्मक हिसाबले यही हुनुपर्छ, मै हुनुपर्छ भन्ने कुराको म कुनै पनि त्यो आकांक्षा राख्दिनँ। तर एउटा सही वैचारिक राजनीतिकार दिशा लिएर, क्रान्तिकारी वैचारिक राजनीतिकार दिशा लिएर अगाडि बढ्ने कुरामा भने म चाहिँ एकदम दृढतापूर्वक त्यो कुरामै लागिरहेको छु, लाग्छु र लागिरहन्छु।
0: होइन तर चाहिँ प्रचण्डजीले फेरि म पार्टीलाई पहिलो पार्टी बनाएर मात्र बिदा लिन्छु भन्नुभएको छ नि त?
10: होइन, पार्टी त अब पुनर्गठन गरेर लाने कुराहरूमा विभिन्न साथीहरूलाई योग्यतम साथीहरूलाई परिचालन गरेर जान सक्ने अनेकन सम्भावनाहरू छन्। ती सम्भावनालाई प्रयोग गरेर जान सकिन्छ। अब मैले आफूले कुरा चाहिँ आफ्नो ठाउँमा छैन।
0: अब आज तपाईँ देश विदेशको सबै कुराहरूलाई नजिकबाट हेर्नु भएको छ, कूटनीतिक हिसाबले, सामरिक हिसाबले आज नेपाल कुन स्थानमा छ?
10: अब अहिले देश चाहिँ नै यो संक्रमणको अवस्थामा देख्छु मैले। यो नयाँ शक्ति जो आएको छ दुई तिहाई बहुमतको लिएर, तर अलिक बढ्ता मात्रामा स्तम्भ घमण्ड आदि बढ़िरहेको, अब मुलुकमा अलिक तानाशाही प्रवृत्तिहरू पनि बढ़िरहेको, जनतामाथि दमनहरू बढ़िरहेको, अब संविधान आदि इत्यादि प्रतिको एउटा अपमान पनि देखा परेको, संसदमाथि नै अपमान पनि देखा परेको, यस्ता यस्ता कुराहरू छन् र मुलुकको यो राज्य संरचनाका तीनवटा अङ्गहरू बीचमा नै अन्तसंघर्षहरू, असन्तुष्टिहरू बढ्दै गएको देख्छु मैले। त्यसले गर्दाखेरि कुनै आउने भविष्यमा आउने यो आँधीको संकेत हो कि भन्ने चाहिँ नै मानिसहरूले अब अनुमान गर्न थालेका छन्।
0: भने चाहिँ अहिलेको सरकारले, अहिलेको पार्टीले जनताको जुन विश्वास लिएर अगाडि आएको छ यसले देशलाई ट्र्याकमा लैजान सक्दैन? यसका सिम्टमहरू, यसका बाध्यताहरू, मर्निङ सो अफ द डे यो देखिएको छैन आज?
10: होइन, यो सरकारले देशलाई ट्र्याकमा लगोस् भन्ने त मेरो पनि चाहना छ। सरकारले कमसे कम पनि भूमि सुधार गर्न सकोस्, कृषि क्रान्ति गर्न सकोस्, राष्ट्रलाई औद्योगिकरणको दिशातर्फ लान सकोस्, अब 62-63 क्रान्तिमा अगाडि सारेका तीन खण्डे नीति भने अनुसार चाहिँ गर्न सकोस्। अहिले उनीहरूले संवैधानिक समाजवाद भनेका छन्, त्यो के चिज हो, त्यो संवैधानिक समाजवाद भनेको कुन चरीको नाम हो, अब त्यसको व्याख्या विश्लेषण अहिलेसम्म सुनिएको छैन, त्यसको सही व्याख्या के हो होइन त्यो पनि अगाडि सारियोस्, र मुलुकलाई यसरी राष्ट्रिय औद्योगिकरणको दिशामा लानुको साथसाथै र हाम्रो चाहिँ शिक्षा, स्वास्थ्य, संस्कृतिमा चाहिँ व्यापक रूपान्तरण गर्ने, एउटा देशभक्तिको भावना विकास गर्ने, समाजवादी भावना विकास गर्ने, नैतिक भावना विकास गर्ने र विधिसम्मत ढंगले समाजलाई अगाडि बढाउने र कानूनी राज्यको चाहिँ एउटा स्वस्थ रूपले आदर्श स्थापना गर्ने त्यो दिशातर्फ जानुपर्ने अहिलेको आवश्यकता हो। अब सरकारको सत्तारूढ दलको क्षमताले कति ल्याउँछ त्यो कुरा, त्यो चाहिँ हामीले हेर्नुपर्छ।
0: तर अहिलेको अवस्थामा चाहिँ सबैभन्दा ठूलो महारोग भनेको देशमा सुशासन रहेछ, यो सुशासन अलिकति खलबलिएको रहेछ। कर्मचारीहरूले भनेको समयमा काम नगरिदिने, अल्छी गर्ने, मन्त्रीहरूले चाहिँ प्रधानमन्त्रीको लेभलबाट नीतिगत रूपमा भ्रष्टाचारमा मुछिने, भ्रष्टाचारमा चाहिँ बढी यसलाई चाहिँ प्रशय दिने, मुलुक कता जाँदैछ, के हुँदैछ, देशको अर्थतन्त्र कस्तो हुँदैछ भन्नेतर्फ चाहिँ त्यति धेरै ध्यान नदिने, आजको यो कारण
10: सरकारको र सत्तारूढ दलको क्षमताले कति ल्याउँछ त्यो कुरा, त्यो चाहिँ हामीले हेर्नुपर्छ।
0: तर अहिलेको अवस्थामा चाहिँ सबैभन्दा ठूलो महारोग भनेको देशमा सुशासन रहेछ, यो सुशासन

0: यही नेपाली जनताले राहत महसुस गर्न सक्छन् वा चाहिँ यो हिजो पनि दुई तिहाई नजिक पुगेका पनि थिए डलरले तिनीहरूले नि काम गर्न सकेनन् या चाहिँ कुनै एउटा अर्को अदृश्य शक्तिले चाहिँ निर्माण गरिदिन्छ र उसको स्वार्थ पूरा भइसके पछाडि सबै भताभुङ्ग हुन्छ भन्ने भाष्य नै हो आज पनि जाँदा जाँदै
1: अब अहिले यो सरकार एउटा विधिपूर्वक चलेको पनि देखिँदैन अनि आफ्नै खुट्टामा हिँडिरहेको हो कि होइन यसैमा पनि शंका देखिन्छ नीति निर्माण कहाँबाट कसरी हुन्छन् त्यो कुराको बारेमा पनि मान्छेहरू शंका गरिरहेका छन् सय बुदा भनिएको छ त्यो सय बुदा कसले लेखेर दिएको हो त्यो पनि थाहा छैन कुनै त्यस्तो खालको चाहिँ केही संरचना बनाएर निर्माण गरिएको हो भने त्यो संरचनाको बारेमा पब्लिकलाई केही पनि थाहा छैन अब नीति कार्यक्रम आयो सरकारको त्यो नीति कार्यक्रममा आमूल परिवर्तन गर्ने सामाजिक आर्थिक रूपान्तरण गर्ने जो देशका श्रमिक जनताको हित गर्ने कुराहरू त्यसमा केही पनि मैले देखिनँ अब त्यसै गरेर चाहिँ अब सरकारको बजेट आयो त्यो बजेटले पनि यो देशका भूमिहीन गरिब किसानहरू होइन निम्न मध्यम किसानहरू अनि श्रमिक जनताहरू तल्लो वर्गका जनताहरूको हितमा बजेटमा कुनै त्यस्तो ठोस नीति आएको कार्यक्रम आएको मैले देखिनँ त्यसो हुनाले अहिले जे कुराहरू गरिँदैछ नि सतहमा र त्यो प्रकारको परिणाम आउला भन्ने मलाई लाग्दैन यही कुरा गर्न नसकेको हुनाले हिजो 8 वर्ष अगाडि वामपन्थीहरूकै झण्डै झण्डै दुई तिहाई बहुमतको सरकार थियो त्यो सरकारको जे नियत भयो 8 वर्ष बीचमा अब यो सरकारले अहिलेकै कुराहरूको आधारमा अगाडि बढ्यो भने त्योभन्दा फरक नियत होला जस्तो मलाई चाहिँ लागिरहेको छैन
0: प्रधानमन्त्रीज्यू यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
1: धन्यवाद
0: पूर्व प्रधानमन्त्री झलनाथ खनाल आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौं विश्रामपछि पुनः उपस्थित हुनेछौं
2: सरा किन बोलाएको मलाई हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कति छैन अलि विश्वासिलो ज्योतिष
3: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाउँछ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे म पनि जान्छु तनि हिँड
4: हाम्रा विशेषताहरू
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
4: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नाश हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
4: रक्षादी जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806161052
5: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
6: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुहोस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
5: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
6: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308239
7: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा ला

0: लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: रेडियो आदिखोला 105.4।
4: सहभागी गराउनु भएकोमा धन्यवाद।
5: देशभरका धेरै नेपालीहरू र विश्वमा पनि डिजिटल प्लेटफर्म मार्फत पनि धेरै नेपालीहरूले सुनिरहनु भएको छ यो कार्यक्रम, होइन? राष्ट्रिय मानव अधिकार आयोगले भाद्र 23 र 24 घटनालाई लिएर विहीन ढंगले सूक्ष्म रूपले अनुसन्धान गरेर जुन किसिमको प्रतिवेदन बुझाएको छ त्यसको कार्यान्वयनमा त ढिलाइ भइरहेको छ नि त, सरकारले ढिलाइ गरिरहेको छ नि त मेरजी।
4: हजुर,
5: भाद्र 23 र 24 विद्रोहको जुन प्रतिवेदन तपाईँहरूले सूक्ष्म रूपमा अध्ययन अनुसन्धान गरेर बुझाउनुभयो सरकारलाई, होइन? त्यसको कार्यान्वयन त हुन सकेको छैन अहिलेसम्म।
4: ल, राम्रो प्रश्नबाट उठान गर्नुभयो। सर्वप्रथम यहाँलाई धन्यवाद, यहाँको रेडियो नेटवर्कलाई र मेरा कुरा सुनिरहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई मेरो नमस्कार। हामीले जेएनजी आन्दोलन जुन भद्र 23 र 24 गते भयो र त्यसमा जुन व्यापक जनधनको क्षति भयो, शक्तिको दुरुपयोग भयो र त्यसमा जिम्मेवार को थिए, कसको मानव अधिकार कसले हनन गर्यो, कस्तो मानव अधिकार हनन भयो आदि विषयमा हामीले विस्तृत रूपमा निर्णय गर्यौं र त्यो निर्णय गरेर 2083 साल जेठ 12 गते हामीले निर्णय गरेका थियौं। जेठ 12 गते र जेठ 12 गते यही जेठ 12 गते निर्णय गरेर हामीले सरकारलाई, नेपाल सरकारको प्रधानमन्त्री कार्यालयलाई
5: प्रतिवेदन पेश गर्नु
4: 13 गते हामीले सरकारलाई पठायौं है। र त्यो पठाउँदाखेरि सही सब सिफारिसहरू थुप्रै छन्, अब त्यो सिफारिसहरू करिब करिब सबै कुरो मिडिया मार्फत होइन समाचारहरू पत्रिकाहरूमा सबै निस्किसकेका छन्। अहिले यहाँको जुन प्रश्न आयो ढिलाइ भइरहेछ, कुरो त्यो भने राष्ट्रिय मानव अधिकार आयोग
5: अनि यो प्रतिवेदन त कार्यान्वयन गर्नुपर्छ नि त, होइन? यो त सरकारलाई चुनौती हुन्छ नि त अन्तर्राष्ट्रिय रूपमा।
4: भन्दैछु, त्यो ऐनले चाहिँ के भन्छ भने आयोगका सिफारिसहरू सरकारले 3 महिनाभित्र कार्यान्वयन गर्नुपर्छ, गरिसक्नुपर्छ। 3 मन्थ्स डेडलाइन हुन्छ। हामीले पनि निर्णय गर्दाखेरि त्यही कुरो उल्लेख गरेका छौँ। आज चाहिँ अहिले 1 महिना लगभग भएको छ त्यहाँ धाको, अरू पनि 2 महिना बाँकी नै छ। यो 3 महिनाको अवधि किन कानूनले दिएको छ भने कि कुनै सिफारिसहरू सरकारलाई कार्यान्वयन गर्न, एक्जिक्युट गर्न या अरू कसैलाई, सरकारलाई मात्रै होइन अरू जुनसुकै निकाय जुनसुकै व्यक्तिलाई हामी त्यसरी निर्णय गरेर सिफारिस गर्छौँ कार्यान्वयनको लागि, त्यसबाट प्रभावित हुने व्यक्तिहरूले हामीलाई त्यो निर्णय चाहिँ पुनर्विचार गरियोस्, पुनरावलोकन गरिदिनुहोस् भनेर पनि आउने एउटा टाइम हुन्छ। त त्यस कारण 3 महिना दिन्छ नि, यो जेठदेखि असाढ भयो, असाढबाट साउन भनौँ, भदौ 12 गतेसम्म अहिले सरकार समक्ष हाम्रो त्यो समय सीमा छ। त्यो समय सीमाभित्र भएन भने मात्रै होइन हामीले अनि फेरि सरकारलाई सोध्न सक्छौ, किन भयो, किन गर्नु भएन, किन के कारणले अड्कियो, यी कुराहरू आउँछन्।
5: होइन मीर ठाकुरजी, एउटा कुरा के बताइदिनुहोस् भने मानव अधिकार आयोगको यो एउटा संवैधानिक अङ्ग हो, होइन? यो मुलुकको, यो देशको जुन ढंगले यो आयोगको प्रतिवेदन आयो, यो पनि त पूर्वाग्रही ढंगले प्रतिवेदन आयो भनिएको छ नि त, होइन? त्यसमा पनि धेरै कुराहरू ल्याप्सेस छ नि त त्यो प्रतिवेदनमा।
4: दुखद कुरा छ। हेर्नुहोस् हामी चाहिँ व्यक्तिगत रूपमा भन्नुहुन्छ भने म चाहिँ आजसम्म म न्यायाधीश भएर काम गरेको मान्छे पनि हुँ त मेरो अहिले आयोगको नेतृत्व जो हुनुहुन्छ अध्यक्षज्यू त बहादुर मगरज्यू उहाँ लामो समय न्याय सेवामा बस्नुभयो सर्वोच्च अदालतको कायम मुकायम प्रधान न्यायाधीश भएर रिटायर हुनुभयो। त्यस कारण के छ भने हामीले अरू पनि जो आयोगमा हुनुहुन्छ मेरा कलिग्सहरू साथीहरू होइन सबै हामी स्वतन्त्र र निष्पक्ष भएर काम गर्न प्रतिबद्ध छौँ। कसैको दबावमा कसैको प्रभावमा न त विगतमा काम गरियो न आज गरिँदैछ। त्यस कारण अब कसैले हामी पूर्वाग्रही भयौँ हामीले चाहिँ निष्पक्षता मेन्टेन गरेनौ भनेर आप लाउनुहुन्छ भने अब हाम्रो निर्णयहरू सिफारिसहरू आफै बोल्छ त्यो चाहिँ स्पिकिङ अर्डरै हो सबै तर्क कारण हामीले खोलेकै छौँ प्रमाणहरू। अब आरोप लगाउनेलाई त मैले के भनौँ तर आम जनसमुदायलाई के आश्वस्त पार्न चाहन्छु भने हामीले बडो गहन रूपमा बडो मसिनो तरिकाले होइन निर्णय गऱ्यौँ र एउटा कुरो के भन्न चाहन्छु भने कि जुन कुरो फैसलामा हाम्रो सिफारिसमा निर्णयमा सबै कुरो त लेखेर सम्भव छैन अब त्यो त विद्वानहरूले कानूनविदहरूले मानव अधिकार कर्मीहरूले संचारकर्मीहरूले पत्रकार मित्रहरूले उहाँहरूले चाहिँ विश्लेषण एनालाइसिस गर्ने हो। तर एउटा कुरो म के निवेदन गर्न चाहन्छु भने कि हामी कहाँ नेपालमा राजनीतिक द्वन्द्वहरू धेरै भए धेरै अहिले नै हामी 2046 सालदेखि लिएर 2082 सालसम्म लाइन लिने हो भने होइन कति आन्दोलनहरू जनआन्दोलन भनौँ जनविद्रोह सशस्त्र विद्रोह जेएनजी विद्रोह अब यो विद्रोह भनेको किन हुँदो रहेछ भने यसका चाहिँ अलिकति हामीले कारणहरू त त्यहाँ लेख्यौँ है तर यसको कारण के छ भने जब द्वन्द्व किन हुन्छ जब कसैको मानव अधिकारमाथि कसैले राज्य पक्षले वा कसैले हस्तक्षेप गर्छ अनि द्वन्द्व सृजना हुन्छ र द्वन्द्वको टाइमली व्यवस्थापन गर्न सकेन भने त्यो के हुन्छ भने बडो त्यो बडो जटिल बन्दो रहेछ र हामी कहाँ यो द्वन्द्व हुनासाथ मानव अधिकार कसैको न कसैको हनन हुन्छ चाहे त्यो जीवनको विषय होस् चाहे स्वतन्त्रताको कुरा होस् मर्यादाका कुरा होस् त्यो कुराहरू प्रभावित हुन्छ।
5: होइन विश्वमा धेरै घटनाहरू देखिएका छन् अहिले होइन विभिन्न युद्धहरूमा चाहिँ होइन अबुद्ध बालबालिकाहरू मारिएका छन् महिलाहरू मारिएका छन् होइन युद्धमा चाहिँ चपेटामा परेका छन् त्यसका बारेमा कसैले पनि बोल्ने एउटा ल्यागत राखिरहेको एउटा अवस्था छैन होइन समस्याहरू त धेरै छन् हेर्नुहोस् मिहिरजी। एउटा कुरा चाहिँ जनतालाई के बताइदिनुहोस् भने मानवाधिकार आयोगले जुन किसिमको प्रतिवेदन बुझायो यो प्रतिवेदन कार्यान्वयन भएन भने अन्तर्राष्ट्रिय रूपमा त्यहाँ डामिएका व्यक्तिहरूका हकमा होइन अन्य हिसाबले चाहिँ यो कतिको स्ट्रङ हुन्छ यो प्रतिवेदन चाहिँ यसका असरहरू के हुन सक्छन् यदि कार्यान्वयन भएन भने?
4: अब एउटा कुरो त प्रश्न भनौँ यहाँहरूलाई कि यसपालि आयोगको जुन निर्णय छ नि यो जेएनजी विद्रोहको विषयमा जेएनजी आन्दोलनमा जुन भयो त्यसमा आयोगले पहिलो पटक मुद्दा चलाउनको लागि अमुक अमुक अमुक पदाधिकारीहरूलाई होइन मुद्दा चलाउन होइन मानव अधिकार उल्लङ्घनकर्ताको रूपमा मुद्दा चलाउन नेपाल सरकारलाई सिफारिस गरेको यो पहिलो घटना हो पहिलो अब यो मानव अधिकार उल्लङ्घनकर्तालाई के सजाय गर्ने होइन मानव अधिकार उल्लङ्घनकर्तालाई होइन के सजाय गर्ने भन्ने बारेमा अहिलेसम्म हामीले कानुन बनाइसकेका छैनौँ। अब त्यसका लागि यसपालि हामीले सरकारलाई के भनेका छौँ भने कि मानव अधिकार उल्लङ्घनकर्तालाई यो सजाय दिनुपर्छ यस्तो यस्तो सजाय दिनुपर्छ भनेर सिफारिस गरेका छौँ र त्यो कानुन नबनुन्जेलसम्म है यसलाई हामीले सिफारिस गरेको जुन छ नि होइन मानव अधिकार उल्लङ्घनकर्तालाई यस किसिमको सजाय दिनको लागि पनि हामीले सिफारिस गरेका छौँ र सम्भव भयो भने पश्चातदर्शी असरको पनि कानुन बनाउन चाहिँ हामीले सरकारलाई सिफारिस गरेका छौँ किनभने सर्वोच्च अदालतले धेरै अगाडि नै मानव अधिकार उल्लङ्घनका सवालमा पश्चातदर्शी कानुन बनाउन सकिन्छ भनेर चाहिँ निर्णय गरेको छ नेपाल सरकारलाई सिफारिस पनि गरेको छ त्यसलाई पनि टेक्यौँ र अरू देशका पनि अनुभवहरूलाई हेरेर हामीले के निष्कर्ष निकाल्यौँ भने कि मानव अधिकार उल्लङ्घन भइराख्ने तर त्यो उल्लङ्घनकर्तालाई सजाय दिने कानुन हामीसँग नहुने यो कस्तो विडम्बना हो। द्वन्द्वहरू यति हुने हामी कहाँ राजनीतिक प्रकृतिका द्वन्द्वहरू होइन पटक पटक भइराख्ने अब त्यसलाई फ फलदारी ल्याए अहिले नै हामी कहाँ भनौँ सशस्त्र द्वन्द्व कालका त्यो टिआरसी होइन त्यो जुन छ सशस्त्र द्वन्द्वकालीन विषयहरू जसलाई हामी ट्रान्जिसनल जस्टिस भन्छौँ त्यो अहिले पनि हजारौँको संख्यामा पेन्डिङ छ किन कस्तो सजाय दिने भन्ने बारेमै हामी अल्मलिआएको छौँ कि प्रष्ट कानुन नभएर त्यो सेटल हुन सकिरहेको छैन त्यसकारण यसपालि हामीले स्ट्रङली सरकारलाई के भनेका छौँ भने कि कानुन बनाउनुहोस् मानव अधिकार उल्लङ्घनकर्तालाई कुन अदालतमा मुद्दा चलाउने त्यसलाई सजाय कस्ता कस्ता खालका सजायहरू दिने विषयहरूमा हामीले
5: कन्ट्राडिक्सन छ नि त मिरजी त्यहाँ चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई फौजदारी अभियोग अनुसार मुद्दा चलाएर अनुसन्धान गर्न भनियो होइन राष्ट्रिय स्वतन्त्र पार्टीका कतिपय सात आठ जना भन्दा बढी सांसदहरूलाई चाहिँ सूक्ष्म अनुसन्धान गर्न भनेर चाहिँ सिफारिस गरियो तर प्रधानमन्त्री बालेन्द्र शाह जो चाहिँ सामाजिक सञ्जालमदेखि सक्रिय भएर चाहिँ भिड उस्काउनतर्फ लाग्नु भएको थियो उहाँलाई चाहिँ क्लिन चिट दियो नेपाली सेनाको भूमिकालाई पनि क्लिन चिट दियो भनेर त आरोप खिपिरहनु परेको छ नि तपाईँहरूले
4: अब यो ठिक छ यो आरोपको जुन छ नि अब स्वाभाविक छ होइन त्यस बेला होइन जो थिए उहाँ मेयर हुनुहुन्थ्यो अहिले प्रधानमन्त्री हुनुहुन्छ है अब स्वाभाविक रूपमा प्रश्नहरू होइन आए कि किन चाहिँ उहाँलाई चाहिँ दोषारोपण गरिएन जस्तो भनौँ है कि हामीले कसैलाई पनि जुन गराएको छौँ नि आरोपित जुन गराएको छौँ नि सबूत प्रमाणको आधारमा है र सबूत प्रमाण पनि ठोस सबूत प्रमाणको आधारमा पर्याप्त सबूत प्रमाणको आधारमा र हाम्रो अनुसन्धान जुन टिम थियो होइन छजनाको त्यसमा हाम्रो माननीय लिलित थापाले नेतृत्व गर्नुभएको थियो त्यो टिमले धेरै मेहनत गरेर धेरै समय लगाएर चाहिँ उहाँहरूले अध्ययन गर्नुभएको छ र धेरै प्रमाणहरू सङ्कलन गर्नुभयो ती प्रमाणहरूका आधारमा हामीले कसैलाई आरोपित गर्यौं कसैलाई आरोपित गरेनौं र जसलाई हामीले आरोपित गर्न सकेनौं त्यसलाई नेपाल सरकारलाई नै सिफारिस गर्यौं कि यो व्यक्तिलाई चाहिँ होइन हामीले हाम्रो अनुसन्धानको दायरामा बाट चाहिँ केही प्रश्न पुग्न सकेन नेपाल सरकारले नै छानबिन गरिदिनु पर्यो अनुसन्धान गरेर दोषी के हो कसो हो पत्ता लगाउने भनेर अब अर्को कुरा आयो नेपाली सेनाको विषयमा नेपाली सेनाको पनि हामी प्रश्न भन्न चाहन्छौँ नेपाली सेनाको पनि हामीले बयानहरू होइन हुन त हाम्रो अनुसन्धान टिमलाई सेनाले तत्कालै दिएन बयानहरू तर प्रतिवेदन बुझाइसकेपछि नेपाली सेनाको पनि प्रधान सेनापतिदेखि लिएर अरू सम्बन्धित होइन उच्च पदाधिकारीहरूले हामीलाई लिखित बयान पठाउनु भयो र त्यो बयानमा त्यो बयानको समग्रतालाई हेर्ने हो भने होइन उहाँहरूको जुन धारणा हामीले त्यहाँ जुन छ अन रेकर्ड छ त्यो आधारमा केहीलाई हामीले दोषी ठहरायौँ होइन दोषी पनि यस हिसाबले ठहराएका छौँ कि जस्तो राष्ट्रपति भवन भयो सिंहदरबार जुन छ त्यसको सुरक्षा जुन खटिने हुनुहुन्थ्यो त्यहाँको सेनाका चाहिँ प्रमुख कमान्डर उहाँलाई चाहिँ हामीले किनभने आफ्नो जिम्मेवारी होइन त्यो पुरा नगरेको विषयमा चाहिँ कानुन बमोजिम गर्नुपर्छ कि भनेर सरकारलाई भनिरहेको छ तर समग्रमा भन्ने हो भने जसरी यहाँहरूले मान्छेले भन्छन् कि जसरी अरूलाई हामीले आरोपित गरेका छौँ मानव अधिकार उल्लङ्घनकर्ताको रूपमा त्यसै अनुसार चाहिँ अहिले यहाँले जुन भनेका नामहरू छन् त्यसमा उहाँहरूको विरुद्धमा चाहिँ त्यस्तो खालको प्रमाणहरू हाम्रो अनुसन्धानको प्रतिवेदनमा देखिएको छैन त्यसकारण उहाँहरूले हामीले उहाँहरूलाई चाहिँ त्यसरी आरोपित गर्न
5: सकेनौँ समयका लागि धेरै धेरै धन्यवाद नमस्कार
4: हस् धेरै धेरै धन्यवाद
5: यहाँलाई
4: पनि नमस्कार
5: निर्वाचन राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त मिहिर ठाकुर आजले श्रोता नेपाली बसमा छोटो विश्राम छु विश्रामपछि पुनः उपस्थित हुनेछौं
6: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त
7: हेलो भाइ तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
8: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरिमी प्रिन्ट भएको आइडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
7: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
8: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
7: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी शर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड सफाई बिल किताब सफाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
1: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
7: ग्लोबल मल्टीप्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
1: मोबाइल नम्बर 9856019076 9861790076 र 9817162823।
9: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो?
7: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
9: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
7: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
9: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
7: हाम्रा सेवाहरू
9: दाँत तथा मुखको परीक्षण,
7: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
7: दाँत टल्काउने,
9: मुख गनाउने समस्याको उपचार,
7: दाँत रङको सिमेन्ट भर्ने,
9: दाँतको जरेदेखिको उपचार,
7: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
9: साधारण दाँत निकाल्ने,
7: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
9: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
7: गिजाको शल्यक्रिया,
9: कृत्रिम दाँत राख्ने,
7: दाँत रङको वा मेटलको खुल लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार
7: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
10: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
9: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
7: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0635900025 मोबाइल 9860478822 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
3: रेडियो आदि खोला 105.4
4: जवाफदेहिताको तहमा उभिनु पर्छ भन्ने परिस्थिति रहँदा त्यो गर्दै आएको हो, अहिले पनि हामी त्यो गर्छौँ। जहाँसम्म अहिले विष्णु पौडेलको गिरफ्तारीको प्रसङ्ग छ, उहाँ एउटा पार्टीको कार्यक्रममा हुनुहुन्थ्यो, एउटा जिम्मेवार चाहिँ पार्टीको जिम्मेवार नेता हुनुहुन्छ, जिम्मेवार भूमिकामा रहनु भएको हो, पटक पटक एउटा राष्ट्रको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्नुभएको, सेवा गर्नुभएको व्यक्तित्व हो,
5: उहाँलाई
4: लामो समय लडेको एउटा व्यक्तित्व हो। उहाँका विषयमा प्रश्नहरू उठ्न पाउँछ कि पाउँदैन भन्दा पाउँछ, तर त्यो प्रश्न अन्तिममा पनि अनुसन्धानको प्रक्रिया टुङ्गेर त्यसको अभियोजनको प्रक्रियामा प्रवेश गरेपछि सम्हाल्नु पर्ने, नियन्त्रणमा लिनुपर्ने परिस्थिति हुँदाखेरि जरुरी पक्रपुरी जारी गर्न पर्ने परिस्थितिहरू त्यस्तो कहीँ रह्यो भने त्यो एउटा कि कुनै पनि कानुनी प्रक्रियाहरू पुरा नगरिकन एकाएक अनुमानित र आशंकित ढङ्गबाट कुनै वस्तुगत तथ्य परक प्रमाण र तथ्यहरूको उपलब्धता बिना नै गैरकालीन ढङ्गबाट जसरी रातारात नियन्त्रणमा लिने कुरा गरियो, कुनै अनुसन्धानको प्रक्रिया सकेर होइन, नियन्त्रण गर्ने अनि एउटा राज्य आतंकको बाट मान्छेहरूलाई त्रसित र आतंकित बनाउने अनि अनुसन्धानको प्रक्रिया हुन लैजाने जे अवलम्बन श्रृङ्खला अवलम्बन गर्न यो सरकारबाट खोजिएको छ, खोजिँदै छ, यो कुरा चाहिँ हामीले बिल्कुल यो निन्दनीय छ, यो वैधानिक छ, यस्तो काम सरकारले गर्न पाउँदैन भन्ने कुरा चाहिँ हामीले प्रश्न
5: होइन, तपाईँले त भन्नुभएको छ, तर होइन उपाध्यक्षज्यूको त धेरै ठाउँमा सेयर पनि देखियो, टोबाकोमा चाहिँ करिब 30 करोडको सेयर पनि देखिएको छ, त्यसपछि उहाँको 35 बिघा जमिन पनि उता देखिएको छ, हिजो सुकुम्बासी नेता अहिले त भैँसे पार्टीमा राम्रै भएन, घर जग्गाको कारोबारको विषय पनि आएको छ, सम्पत्ति शुद्धिकरण हुँदैछ नि त होइन, छानबिन अनुसन्धान
4: होइन, म एकदमै रोक्न चाहन्छु। यो बीचमा के छ भने मिडियाका साथीहरूले पनि एकदमै सत्य हो होइन, भोलि तपाईँले अहिले भन्दै हुनुहुन्छ जे प्रश्न
5: आरोप त हो नि त, आएका आरोपहरूलाई त हामीले त भन्न पाइयो नि त,
11: यो भोलि प्रमाणित हुँदाखेरि यो प्रमाणित भए सो बमोजिम कानुन बमोजिम हुन्छ गर्नुपर्छ, यसमा काहीँ कतै किन्ने प्रश्न रहेन, कुनै प्रति प्रश्न पनि रहेन। तर जहाँसम्म तपाईँले अहिले अनुमानित कुरा गर्दै हुनुहुन्छ नि,
5: अनुमानित होइन, लागेका आरोपको कुरा गर्दैछु मैले, विशेष अदालतले लागेको आरोपका विषयहरू जोड्दै छु।
11: तपाईँलाई मैले आरोप लगाइदिउँ त, मैले तपाईँलाई मैले चाहिँ जनताका बिचमा म लोकप्रिय हुन म तपाईँलाई जेसुकै आरोप लगाइदिउँ त भन्दा मिल्दैन होला,
5: मिल्दैन, जसको आरोप त भोलि प्रमाणित हुनुपर्छ होइन।
11: कल्पना गर्नु ठिक छ, तपाईँले भनेको जस्तो मैले भन्न खोजेको, तपाईँले भनेको जस्तो आरोप प्रमाणित भयो मा कानुन बमोजिम कारवाही गर्नुपर्छ, त्यसमा एमालेको कुनै त्यसमा चाहिँ मैले भनेकै कुनै रोक अवरोध कहीँ केही रहँदैन, ढुक्क हुनुहोस्। तर जहाँसम्म होइन, मान्छेले कति मेहनत गरेर दुःख गरेर कमायो होला, राज्यलाई ट्याक्स तिर्यो होला, तिर्नु होला सम्बन्धित कुरा होला नि, कयौं मान्छेले दुःख गरेर सम्पत्ति कमाएको छ अनि फलाना नेताको चाहिँ यसमा उसको सम्पत्ति लुकाएर उसको नाममा राखेको भनेर तपाईँले भनिदिन थाल्नुभयो भने अब त्यसको श्रृङ्खलाले हामीलाई कहाँ प्रवेश गराउँछ। भोलि प्रमाणित भएन भने मान्नुहोस् अब त्यो सम्बन्धी तपाईँले चर्चामा ल्याइरहेका कम्पनी होला, चर्चामा ल्याइरहेका फर्म होला,
5: होइन विष्णु पौडेलको लगाइरहेको कृषि फर्ममा त सम्पत्ति शुद्धिकरणको छापा पनि त मार्यो नि त सम्पत्ति शुद्धिकरणले, होइन
11: भोलि मैले भन्दैछु प्रमाणित हुँदाखेरि प्रश्न उठेपछि छापा मारियो यो सबै कुरा हो। तर जसरी अहिले यो त कसो नि मिडियाबाटै कानूनबाट अदालती प्रक्रियाबाट प्रमाणित हुनुहुन्ना पहिला मिडियाहरूबाटै प्रमाणित गरिदिने दोषी देखाइदिने अपराध करार गरिदिने प्रवृत्तिहरूले पनि यसले कस्तो हुन्छ भने एउटा न्यायिक अनुसन्धानको स्वच्छ अनुसन्धानको प्रक्रियालाई पनि प्रभाव पार्न सक्छ, यो पाटोबाट नै हेर्नुपर्छ। तर यति भन्न चाहन्छु उठेका प्रश्नहरूको बारेमा अब यो अदालती प्रक्रियाबाट गयो, त्यहाँ अब कानुन लडाइँको प्रवेश गरिसकेका छ, त्यही ठाउँबाट यसको निरूपण हुन्छ। हामी के विश्वास गर्न चाहन्छौँ भने अदालती प्रक्रिया र अदालतले गरे न्याय निरूपणलाई पनि निष्पक्ष स्वच्छ र तटस्थ र सरकारी संयन्त्रको प्रभाव र त्रास र आशमा अन्तिममा पनि न्यायले पर्नु हुँदैन भन्ने कुरा पर्दैन भन्ने कुरामा हामी विश्वास गरेर एकदम असल चाहिँ
5: हामी त अनुसन्धानमा सहयोग गर्छौ भन्नुको साटो नेकपा एमाले एउटा निर्णय गर्यो, हामी सशक्त प्रतिवाद गर्छौ यसको, होइन
11: सुन्नुहोस् तपाईँलाई के लाग्छ, हामीले अनुसन्धानमा सहयोग कम्प्लिटली तपाईँले दुईपल्ट सुन्नुहोस्, हामी न्यायिक प्रक्रियाहरूमा अनुसन्धानको प्रक्रियाहरूमा हामी माथि लागेका कानुनी काहीँ प्रश्नहरूमा त्यसको हामी जवाफदेता हामी स्वयं निर्वाह गर्छ, सम्बन्धित व्यक्तिले निर्वाह गर्छ, त्यस विरुद्धको प्रमाणको भार पुर्याउने दायित्व सम्बन्धित व्यक्तिकै हुन्छ, विष्णु पौडेलप्रति लागेका चार्जहरूको त्यसको जस्तो हामीले अहिले एउटा जवाफको प्रक्रियामा हामीलाई लागेको छ यो आशा हामीलाई यो बदनीयपूर्ण छ, यो एकदमै चाहिँ सरकारले प्रतिशोध छाँदैछ, शैलीहरू गलत ढङ्गबाट चाहिँ विपक्षीहरूलाई नियन्त्रण गर्ने मनसायका साथ छ, हामी प्रश्न ढङ्गले त्यो भन्न चाहन्छौँ। तर उठेका प्रश्नहरूको जवाफ चाहिँ अब कानुनी प्रक्रियाबाट हामी त्यो निर्वाह गर्छौँ, हामी कानुन प्रक्रियामा सहभागी पनि भइसकेका छौँ, त्यस विरुद्धको उहाँ विरुद्धको लागेका चार्जको विरुद्धको प्रमाणको भार पुर्याउने दायित्व सम्बन्धित कमलले पुर्याउनुपर्छ, यो कुरामा क्लियर छ। अर्को कुरा म भन्न चाहन्छु, तपाईँसँग मैले अहिले हाम्रो पार्टीले गरेको यही हो, यो कुरा बेठिक छ, बदनियत राखेर गरेको छ, छानी छानी जस्तो मानिसहरू छानी छानी गर्दै हुनुहुन्छ, उहाँहरू मानिसहरू नेकपा एमाले पूर्व
5: प्रधानमन्त्रीलाई कतै न कतै समझौता भएपछि पक्राउ पर्ने हो, महेश बर्तौलालाई पक्राउ गरिएको छैन, लालबा पण्डितहरूलाई गरिएको छैन, शेरबहादुर तामाङहरूलाई गरिएको छैन, कसैले पनि गरिएको छैन, अरूलाई त
11: हामी के भन्छौँ भने यसमा कुनै बचाउ गर्न पर्ने कुनै दुइटै हाम्रो ठाउँबाट हामीले खोजिराखेका छैनौँ। हामी के गर्दैछौँ भने तपाईँले अलि अगाडि हेर्नु गृहमन्त्री बारेमा कति धेरै प्रश्नहरू उठ्यो,
5: सरकारले
11: सुन्नुहोस् है, सरकार अहिले वास्तवमा भने राज्यको स्रोत साधनको दुरूपयोग गर्ने दोहन गर्ने सुशासन नमा जनतासँग भोट लिएर अहिले चाहिँ व्यक्ति व्यक्तिका चाहिँ सहयोगी र सचिवालय र सल्लाहकारको नाममा असंख्य संख्याहरू चाहिँ निर्धारण गर्दै राज्यको चाहिँ स्रोतलाई दुरूपयोग गर्ने संवैधानिक आयोगहरूलाई तर्काउने धम्क्याउने अदालतलाई धम्क्याउने यो सबै गर्दै गर्दै अनि नेताहरूमाथि चार्ज लगाएर अनि धम्क्याएका संवैधानिक र राज्यका अङ्गहरू मार्फत अनि त्यसपछि आफ्नो अभिष्ट पूरा गर्नका लागि सरकार लागिरहेको छ। आफ्ना मन्त्रीहरूको बारेमा उठेका प्रश्नको बारेमा आफै छानी समिति बनाएर आफैले सफाई दिएर त्यस्ता चाहिँ एउटा नामित व्यक्तिलाई फेरि गृहमन्त्री जस्तो अन्य क्षमतावान योग्य त्यही राष्ट्रसभाभित्र कति सांसदहरू छन् तिनलाई मन्त्री बनाउन तयार छैनन्। तर यी सबै खेती किन गर्दैछन् भन्दा यस्तै गलत क्रियाकलाप गरे प्रतिशोध साध्ने गरी भइरहेको छ। तथापि कानुनी प्रश्नको चाहिँ घेरामा उभिएका विषयहरूलाई हामी कान ढङ्गल जवाफदेहीमा हामी रहन्छौँ र यो विषय हामी भण्डाफोर गर्छौँ, हामी यसको विरोध गर्छौँ भनेको अर्थ के हो भने हामी कुनै अदालती प्रक्रियालाई, न्याय निरूपणको प्रक्रियालाई प्रभावित गर्ने गरी अदालतलाई घेर्ने, हिजो जस्तो राजसभाका चाहिँ सहकारी ठगहरूलाई चाहिँ अनुमति दिनुपर्छ भनेर सभाको गेटमा गएर मुर्दाबाद र जिन्दाबादको न्यायाधीशको विरुद्धमा, अदालतको विरुद्धमा नाराबाजी एमाले गर्दैन। हामी यी अहिले तपाईँसँग मैले छलफलमा सहभागी भएको भनेको यो विरोध हो, यही शैलीलाई अवलम्बन गर्छौँ। हामी हाम्रा फोरमहरूमा भन्छौँ सरकार बदनेतपूर्ण ढङ्गबाट अगाडि बढ्न खोजेको छ, यो बेठिक छ, सरकार सेलेक्टिभ ढङ्गबाट अगाडि बढ्न खोजेको छ।
5: महेश बर्तौलाजी, अब आरोप त आएका आरोपहरूका बारेमा त छलफल बहस गर्न पाइयो होइन, विराटनगर जुन जनकपुर चुरोट कारखानालाई चाहिँ अर्कै व्यक्तिलाई सञ्चालनका निम्ति दिन खोजेको चाहिँ नीतिगत निर्णयमा सहभागिता बनाएकोदेखि लिएर बिचौलिया जसलाई चाहिँ 26 अर्ब बिगो छ आज दीपक भट्ट होइन, बिचौलियासँगको पनि संलग्नता देखिएकोदेखि लिएर धेरै कुराहरूमा चाहिँ उहाँको नाम जोडिएर आएको छ क्या आज चाहिँ होइन, त्यसको बारेमा त निष्पक्ष अनुसन्धान हुनुपर्छ,
11: राज्यको महत्वपूर्ण अङ्गमा बसेका मान्छे सुन्नुहोस् है, पटक पटक मन्त्री मन्त्रालयको जिम्मेवारी रहेका मान्छेहरू, आम नागरिक, देशका नेपाली नागरिक, नेपाली नागरिकले नेपालको कानुन अनुसार दर्ता भएर सञ्चालन गरेका चाहिँ कम्पनी होला, व्यवसाय होला, उद्योग होला, तिनका मालिक होला, कर्मचारी होला, प्रशासनिक भूमिका रहेका मान्छे होला, आएर भेट्लान्, छलफल गर्लान्, त्यो पाटो पनि हुन सक्छ। जस्तो तपाईँले अन्तर्वार्ता लिँदै गर्दाखेरि चाहिँ राज्यको अनुसन्धानको घेरामा को छ को छैन भनेर लिइरहनु भएको छ र छैन नि त, तपाईँले सबैलाई लिनुहुन्छ, तपाईँको स्टोरीले जसलाई मार्क्स त्यो लिन्छ भनेर, जस्तो कहिले काहीँ विभिन्न परिस्थितिमा चाहिँ मन्त्रीहरूसँग भेट्ला, फोटो खिच्ला, त्यसको आधारमा पनि अब
5: त्यसको
11: आधारमा हुँदैन,
5: कारवाही
11: गर्नुपर्छ,
5: कतै न कतै सुई घुम्यो भने, कतै न कतै कनेक्सन देखियो भने, कतै न कतै त्यहाँ चाहिँ गलत नियत भएको चाहिँ भेटियो भने
11: राज्यको सर यति कुरा केन्द्रीय एउटा कुरा के भने, राज्यले बदनियत राखेर कोही व्यक्तिलाई आफूले समायो त्यसलाई अब चाहिँ दोषी प्रमाणित गरिदिनु पर्छ
12: भन्नु।
13: समयको साथमा जितु सुनचाँदी पसल
14: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
13: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
12: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आधी खुला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। सैन्य जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खुला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आधी खुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। वालिङ नगरपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि करिब 90 करोड़को बजेट प्रस्तुत। बिरुवा गाउँपालिकाको आगामी बजेट 51.62 करोड़। आधी खोलाको बजेट 61.62 करोड़ र हरिनासको 44.24 करोड़को बजेट सार्वजनिक। र तनहुँमा वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो। वालिङ नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि कुल रू 89,91,59,736 आय व्यय अनुमान बजेट सार्वजनिक गरेको छ। नगरपालिकाले कृषि, पर्यटन, पूर्वाधार विकास र सामाजिक क्षेत्रलाई प्राथमिकता दिँदै हिजो उपप्रमुख कविता तिवारीले विश्व नगरसभा मार्फत उक्त बजेट प्रस्तुत गर्नुभएको हो। संघीय सरकार वित्तीय हस्तान्तरण समानीकरण अनुदानतर्फ रू 15,29,00,000, सशर्त अनुदान रू 44,27,00,000, समपूरक अनुदान रू 1,60,00,000, राजस्व बाँडफाँड रू 11,64,58,000 रहेको छ। त्यस्तै प्रदेश सरकार वित्तीय हस्तान्तरणतर्फ वित्तीय समानीकरण अनुदान रू 2,04,40,000, विशेष अनुदान रू 39,00,000, समपूरक अनुदान रू 60,00,000 रहेको छ। नगरको आन्तरिक स्रोतमा आन्तरिक राजस्व रू 9 करोड़, संचित कोषको नगद मौजदात बचत रू 2,70,00,000, अन्य राजस्व बाँडफाँड रू 1,47,53,736 रहेको छ। कुल बजेटमा चालू खर्च रू 61,97,11,736 र पूँजीगत खर्च रू 26,54,48,000 र वालिङ नगरपालिकाको बस पार्क निर्माणका लागि नगर विकास कोषसँग सम्झौता भएको अनुसार साभा र ब्याज भुक्तानी गर्नका लागि वित्तीय व्यवस्था अन्तर्गत 50,00,000 बजेट प्रस्ताव गरिएको छ। सामाजिक विकासमा शिक्षा, जनस्वास्थ्य, लक्षित वर्ग र खेलकुद लगायतका कार्यक्रमका लागि कुल बजेटको सबैभन्दा ठूलो हिस्सा 52.83% अर्थात रू 47,30,07,000 विनियोजन गरिएको छ। पूर्वाधार विकासमा सड़क, पुल, भवन, खानेपानी र सिंचाईका लागि 22.72% अर्थात रू 20,22,74,000 छुट्याइएको छ। आर्थिक विकासमा कृषि, पशु उद्योग, पर्यटन र सहकारी क्षेत्रका लागि कुल बजेटको 4.33% अर्थात रू 3,09,75,000 विनियोजन गरिएको छ। वन वातावरण तथा विपद व्यवस्थापन यस क्षेत्रका लागि रू 93,01.4% प्रस्ताव गरिएको छ। सन्तुलित विकास, समावेशी समृद्धि र गुणस्तरीय जीवनलाई मूलमन्त्र बनाउँदै बाल मैत्री, अपाङ्ग मैत्री र वातावरण मैत्री विकासमा जोड़ दिने नीति नगरपालिकाले लिएको छ। स्याङ्जाको बिरुवा गाउँपालिकाले 19 गाउँसभा एवं बजेट अधिवेशन सम्पन्न गरेको छ। गाउँ कार्यपालिकाले 19 गाउँसभा एवं आर्थिक वर्ष 2083-84 बजेट अधिवेशन सम्पन्न गरेको हो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भगवती शर्माले आर्थिक वर्ष 2083-84 लागि 51,62,68,384 रूपियाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेका गर्नुभएको छ। अहिलेको बजेट आर्थिक वर्ष 2082-83 भन्दा 3 करोड़ले बढ़ी हो। गाउँपालिकाका उपाध्यक्ष शर्माद्वारा प्रस्तुत अनुमानित बजेट सर्वसम्मतले पारित भएको हो, जस अन्तर्गत नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ 8,55,00,000, नेपाल सरकारबाट सशर्त अनुदानतर्फ 24,57,00,000, संघीय राजस्व बाँडफाँडतर्फ 7,47,00,000 अनुमान गरिएको छ। यसै गरी प्रदेश वित्तीय समानीकरण अनुदानतर्फ 1,06,00,000 72 हजार प्रदेश राजस्व बाँडफाँडतर्फ 74 लाख 74 हजार प्रदेश समपूरक अनुदानतर्फ रू 60 लाख प्रदेश विशेष अनुदान रू 40 लाख रहेको छ संघीय विशेष अनुदानतर्फ 98 लाख र संघीय समपूरकतर्फ 2 करोड़ 29 लाख अनुमान गरिएको छ बचत 3 करोड़ 86 लाख र आन्तरिक आय स्रोततर्फ 1 करोड़ 8 लाख 13 हजार प्राप्त हुने अनुमान गरिएको छ आगामी आर्थिक वर्षका लागि सालो खर्चतर्फ 36 करोड़ 72 लाख 21 हजार 384 प्रस्ताव गरिएको छ यो कुल बजेटको 69.73% हुनआउँछ यसमध्ये गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण कर्मचारी र शिक्षकहरूको तलब भत्ता तथा कार्यालय संचालन खर्च समेत प्रस्ताव गरिएको छ यसै गरी चालू खर्चतर्फ नै जनप्रतिनिधिहरूको सेवा सुविधा समेत प्रस्ताव गरिएको छ यसै गरी पूँजीगत खर्चतर्फ आर्थिक विकास क्षेत्रमा 13.33% सामाजिक विकास क्षेत्रमा 26.85% भौतिक पूर्वाधारमा 51.47% वन वातावरण तथा विपद व्यवस्थापनमा 4.14% संस्थागत विकास तथा सेवा प्रवाहमा 4.21% गरी कुल 15.62 करोड़ 47 लाख विनियोजन गरिएको छ यो कुल बजेटको 30.28% हुनआउँछ सैंजाको आदिखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि कुल 61 करोड़ 62 लाख रूपियाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरिएको छ कुल 61 करोड़ 62 लाख रूपियाँको बजेट मध्ये विकास निर्माण अर्थात पूँजीगत खर्चका लागि 18 करोड़ 50 लाख रूपियाँ विनियोजन गरिएको हो त्यस्तै कार्यालय संचालन तथा प्रशासनिक कार्यका लागि 7 करोड़ 23 लाख र सामाजिक तथा लैंगिक समावेशीकरणका कार्यक्रमका लागि 8 करोड़ 42 लाख रूपियाँ छुटाइएको छ माथिल्लो सरकारबाट हस्तान्तरण भई आएका सशक्त कार्यक्रमका लागि भने 27 करोड़ 47 लाख रूपियाँ खर्च हुने वक्तव्यमा उल्लेख छ आमदानीतर्फ कर तथा महसुल सहित आन्तरिक आयबाट 13 करोड़ 32 लाख रूपियाँ संकलन हुने अनुमान गरिएको छ बजेटको ठूलो हिस्सा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा निर्भर रहेको छ जस अन्तर्गत संघीय सरकारबाट कुल 41 करोड़ 77 लाख र गण्डकी प्रदेश सरकारबाट 2 करोड़ 82 लाख रूपियाँ बराबरको विभिन्न अनुदान र राजस्व बाँडफाँड प्राप्त हुने लक्ष्य राखिएको छ सामाजिक सुरक्षा भत्ताको रकम भने लाभग्राहीको खातामा सिधै जाने भएकाले यस पटक बजेटको कुल अंकमा समावेश गरिएको छैन यस वर्षको बजेटले स्थानीय स्तरमा बेरोजगारी समस्या हटाउन कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ कृषक अनुकूल परिस्थिति निर्माण गर्दै आधुनिक खेती प्रणाली र उत्पादनमुखी नीति लागू गरेर स्वरोजगारीका अवसरहरू सृजना गरिने बजेट वक्तव्यमा जनाइएको छ रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन् हामीसँगै रहनुहोला
2: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
3: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
2: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
3: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ अब बाँकी खबर सैंजाको हरिनाश गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि कुल 44 करोड़ 24 लाख रूपियाँको बजेट प्रस्ताव गरेको छ यसमध्ये सशक्त कार्यक्रम सहित चालू खर्चतर्फ 30 करोड़ 52 लाख रूपियाँ विनियोजन गरिएको छ भने पूँजीगत खर्चतर्फ 13 करोड़ 72 लाख रूपियाँ छुट्याइएको छ नीति तथा कार्यक्रम बजेटले उत्पादनमुखी अर्थतन्त्र रोजगारी सृजना गुणस्तरीय सेवा प्रवाह तथा दिगो विकास मार्फत हरिनाशवासीको जीवन खास्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ सुशासन प्रवर्धनका लागि डिजिटल शासन पेपरलेस प्रशासन भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता तथा पारदर्शी सेवा प्रवाहलाई जोड़ दिएको छ साथै वन तथा वातावरण संरक्षण विपद व्यवस्थापन तथा दिगो विकासका कार्यक्रमलाई समेत प्राथमिकताका साथ अगाडि बढ़ाइने भएको छ गाउँपालिकाले कृषि पूर्वाधार स्वास्थ्य शिक्षा रोजगारी तथा सुशासनलाई प्राथमिकतामा राखेको छ समृद्ध हरिनाश सुखी हरिनाशवासी भन्ने दीर्घकालीन लक्ष्य सहित सार्वजनिक गरिएको नीति तथा कार्यक्रमले उत्पादन वृद्धि आत्मनिर्भरता र समावेशी विकासलाई केन्द्रमा राखेको छ। कृषि क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य आधार मान्दै गाउँपालिकाले कृषि आधुनिकीकरण यान्त्रिकीकरण तथा व्यवसायीकरणमा जोड़ दिएको छ। उच्च मूल्यका बाली उत्पादन बिउ उत्पादन सिंचाई विस्तार तथा कृषि उद्यम प्रवर्धन मार्फत उत्पादन र आमदानी वृद्धि गर्ने लक्ष्य लिएको छ। त्यसै गरी पशुपालन क्षेत्रको विकास पशु रोग नियन्त्रण घाँस तथा आहार व्यवस्थापन कृत्रिम गर्भाधान सेवा विस्तार तथा युवामुखी स्वरोजगार कार्यक्रम मार्फत कृषि तथा पशुपालनलाई आत्मनिर्भर बनाउने नीति अघि सारेको छ। तनहुमा वैदेशिक रोजगारीका नाममा ठगिने श्रमिक र तिनका परिवारको संख्या बढ़दो देखिएको छ। पछिल्लो 6.5 वर्षको अवधिमा मात्रै जिल्लाका 395 जना श्रमिक तथा परिवारका सदस्य वैदेशिक रोजगारीको प्रलोभनमा परेर ठगीको शिकार भएका छन्। सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत संचालित आप्रवासी स्रोत केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2076-77 मंगिरदेखि चालू आर्थिक वर्ष 2082-83 असार 9 गतेसम्म वैदेशिक रोजगारीका नाममा पुरूष 369 र महिला 26 गरी 395 जना ठगिएका हुन्। बिचौलिया र एजेन्ट मार्फत ठगीमा परेका तीमध्ये 260 उजुरीको सफल निरूपण गर्दै पीड़ितलाई 5,46,61,000 रूपियाँ क्षतिपूर्ति तथा आर्थिक सहायता दिलाइएको केन्द्रले जनाएको छ। आप्रवासी स्रोत केन्द्रकी जिल्ला संयोजक लुना राणा मगरका अनुसार वैदेशिक रोजगारीसँग सम्बन्धित विभिन्न प्रकृतिका मुद्दामा सहजीकरण गर्दै केन्द्रले स्थापना कालदेखि हालसम्म कुल 35,64,42,424 रूपियाँ क्षतिपूर्ति तथा आर्थिक सहायता दिलाएको छ। तीमध्ये चालू आर्थिक वर्षमा मात्रै 3,49,83,906 रूपियाँ पीड़ित परिवारले प्राप्त गरेका छन्। चालू आर्थिक वर्षमा केन्द्रमा 119 उजुरी दर्ता भएकामा 55 निरूपण भइसकेको छ भने 64 उजुरी प्रक्रियामै रहेका छन्। यस अवधिमा आबू खैरिनी गाउँपालिकाका पीड़ितले सबैभन्दा बढ़ी 1,09,62,281 रूपियाँ क्षतिपूर्ति प्राप्त गरेका छन्। म्याग्दी गाउँपालिकाका पीड़ितले 87,99,000 र भानु नगरपालिकाका पीड़ितले 84,76,000 रूपियाँ पाएका छन्। अब अन्तिम आदि खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। वालिङ नगरपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि करिब 90 करोड़को बजेट प्रस्तुत। बिरुवा गाउँपालिकाको आगामी बजेट 51.62 करोड़। आदी खोलाको बजेट 61.62 करोड़ र हरिनाशको 44.24 करोड़को बजेट सार्वजनिक। र तनहुमा वैदेशिक रोजगारीका नाममा ठगी बढ़्दो। आदि खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आदि खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। नमस्ते।

हजुर नमस्कार अनि हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खुलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौं हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत हुने गर्दछौं। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहने दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0363 44 2 85 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल असार महिनाको 11 गते बिहिबार तदनुसार सन् 2026 जून 25 तारीक ज्येष्ठ शुद्ध शुक्ल पक्षीको एकादशी तिथि। बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि भनेहरूको लागि आजको दिनमा दिन खर्चिलो देखिए पनि प्रियजनसँग भेटघाट वा सम्पर्क हुनेछ। अतिथिको रूपमा सत्कार समय पाइने ग्रह योग छ। प्रेम र मित्रताको बन्धन खसिलो हुनेछ। आफन्तजनबाट सहयोग मिल्नेछ। उपहार आदिमा खर्च बढ्न सक्छ। शोक पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ। तापनि भौतिक साधन जोड्ने समय छ। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला। वृष राशि भनेहरूको लागि पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न अवसर प्राप्त हुनेछन् र मनज्ञ फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। विवाद तथा मुद्दामा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिथुन राशि हुनेहरूको लागि बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजय भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरूजन र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। कर्कट राशि हुनेहरूको लागि निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुझ्नु पर्नेछ। समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिष्ठित व्यक्ति र साथीभाइले साथ दिनेछन्। पशुधन र जमीनबाट लाभ हुनेछ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला। महत्वाकांक्षी योजना थालनी हुनेछ। सिंहराशि हुनेहरूको लागि छोटो समयमा राम्रो उपलब्धि हात लागि हुनेछ। स्रोत साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मेहनतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नाले थप काम गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। कन्या राशि हुनेहरूको लागि अवसर प्राप्त भए पनि समयको महत्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख काट्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले भोलि व्यवहारमा सजग रहनु पर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सुखले खर्च बढ़ाउने हुँदा अर्थ अभाव समय देखा पर्न सक्छ।
तुला राशि हुनेहरूको लागि अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। भेटघाटमा अल्मलिनाले आँटेका काममा बाधा हुनेछ, तापनि मेहनत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। मेहनतले नाम र दाम दिलाउनेछ। आफन्तका लागि समय दिनुपर्ने हुन सक्छ। वृश्चिक राशि हुनेहरूको लागि दिगो योजनाका लागि धेरै रकम जुटाउनु पर्ला। अवसरका लागि केही दौड़धूप गर्नुपर्नेछ। खर्च लागे पनि नयाँ तथा दिगो काममा लगानी बढ़ाउने अवसर प्राप्त हुनेछ। यात्राको प्रक्रिया अघि बढ़न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ़नेछ। प्रयत्न गर्दा फसेको रकम उठाउन सकिनेछ। लाभांश सञ्चय नभए पनि मेहनत गर्दा पछिको खर्च घटाउन सकिनेछ। धनराशि हुनेहरूको लागि मनज्ञ धन आर्जन हुनेछ र विभिन्न स्रोत साधन जुट्नेछन्। आठले काम बन्नेछ भने आमदानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल प्राप्त हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा लेनदेन आदिमा फाइदा हुनेछ। मेहनतले लक्ष्यमा पुर्याउनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ। मकर राशि हुनेहरूको लागि प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुत्माले महत्वाकांक्षी काम बन्न सक्छ। नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ। कुम्भराशि हुनेहरूको लागि फाइदा सामान्य भए पनि तारिफ योग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापार व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ़नेछ। दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। समस्याले रहस्य पत्ता लगाउन सहयोग पुर्याउनेछ। शुभचिन्तकहरू जित्नाले आत्मारीको फल पुनः प्राप्त हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। पहिले बिग्रिएका काममा दोहोराएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला। हजुर, यो त रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्। निरन्तर लागि पर्नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फले ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब भने हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0363 44 285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0363 44 285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। यति बेला मेरो हातमा जन्मदिनको शुभकामना परेको छ। आदि खोला संचार सहकारी संस्था लिमिटेड वालिङ आर्ट स्याङ्जेद्वारा संचालित यस सामुदायिक रेडियो आदि खोला FM 105.4 MHz शेयर सदस्य हुनुहुन्छ। सँगै पूर्व उप प्रधानमन्त्री पनि हुनुहुन्छ गोपालमान श्रेष्ठज्यू, पुतली बजार पासका गोपालमान श्रेष्ठज्यूको आजको दिनमा शुभ जन्मदिन परेको छ। वहाँलाई जन्मदिनको अवसरमा सम्पूर्ण रेडियो परिवारको तर्फबाट सुस्वास्थ्य दीर्घायुसँगै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौ। वहाँलाई जन्मदिनको यस विशेष दिनमा जन्मदिनको लाखौं लाख शुभकामना।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्नु हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादको शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आधी खुला 105.4
1: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आछेवा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिम नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
2: सतर्क तन ठगे तब त क्या जोगिना
3: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
0: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
5: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ
4: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
5: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
4: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
4: मोबाइल 9849618921 र 9842939399
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 0363443031 मोबाइल 9855553031
5: साथै कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
7: यमहा बेस्ट एक्सचेन्ज अझै ज्यादा अझै धेरै यही असार 7 गतेदेखि 12 गतेसम्म स्थान वालिङ 8 मुख्यनाथ विकास बैंक अगाडि यमहा लैजाऊ घरमा नागरिकताकै भरमा 2 वर्ष ट्याक्स फ्री राइड फ्री अट्र्याक्टिभ क्यास डिस्काउन्ट हाई भ्यालु एडिसन फ्री हेलमेट स्पट एक्सचेन्ज इजी फाइनान्स थप जानकारीको लागि सुलोसन अटो सेल्स वालिङ 10 भकुन्दे सम्पर्क मोबाइल 9856861043
8: होइन यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो

0: ए साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
1: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको भ्यू एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
0: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाउँ न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
1: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98637 70771।
1: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 13 गते शनिबारका दिन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा, एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोर्नी नसा तथा बाथरोग सम्बन्धी समस्या भए बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आङ खस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 0364-41-051, मोबाइल 98560-52-49।
2: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 13 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छारी रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक कुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान चारे बाटो। फोन 03-64-41-044, मोबाइल 98-60-81-173। स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार। होइन, के भयो, किन बन्द भएको गाडी?
3: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
2: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
3: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
2: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पँधेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
3: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
4: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
2: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
4: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
2: फोन नम्बर 03-64-41-502, मोबाइल 98-560-40-502 र 98-460-51-401।
5: ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
6: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
5: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
6: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
5: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
6: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
5: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
6: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनु गर्नुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
5: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
6: सम्पर्क मोबाइल 9842698145।
7: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
8: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
7: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
8: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
7: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856332646।
5: कस्तो सास गनाएको तिम्रो त?
9: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ?
5: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
9: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
5: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
10: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
5: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिआईपी टोल, एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241440029।
11: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, सरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
12: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 गते शनिबार यस सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
11: लक्षित समूहहरू:
12: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
11: मुटुको बाथ रोग,
12: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
11: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
12: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
11: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
12: कोलेस्ट्रोल, ट्राइग्लिसराइड भएका बिरामीहरू,
11: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
12: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
11: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
12: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
11: पेसमेकर सम्बन्धीका बिरामीहरू।
13: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा। फोन 061-552-493 र 582-778।
14: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
15: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
14: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
15: ए, कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
14: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
15: स्याङ्गा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
14: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
16: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
17: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
16: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
17: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
16: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
17: हाम्रा सेवाहरू:
16: दाँत तथा मुखको परीक्षण,
17: दाँतको एक्सरे,
16: दाँत सफा गर्ने,
17: दाँत टल्काउने,
16: मुख गनाउने समस्याको उपचार,
17: दाँत रङको सिमेन्ट भर्ने,
16: दाँतको जरेदेखिको उपचार,
17: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
16: साधारण दाँत निकाल्ने,
17: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
16: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
17: गिजाको शल्यक्रिया,
16: कृत्रिम दाँत राख्ने,
17: दाँत रङको वा मेटलको खुल लगाउने,
16: बच्चाहरूको दाँतको विशेष उपचार
17: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
18: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
16: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
17: प्रोप्राइटर डाक्टर किरण गुरुङ। फोन नम्बर 0363590025, मोबाइल 98604078। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: बस ना अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 मेगाहर्ट्ज
1: साधारण निमंत्रणा एस वालिंग उद्योग वाणिज्य संघ को 19वां साधारण सभा एवं 9वां अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले संपूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ। कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति समय र स्थानमा यहरूको गरिमामय उपस्थितिको लागि साधारण निमन्त्रणा गर्दछौ। मिति यही असार 12 गते शुक्रबार, समय दिनको ठिक 12:30 बजे ठिक समयमा कार्यक्रम शुरू हुनेछ। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल। कार्यक्रमहरू समुद्घाटन समारोह 12:45 बजेदेखि, दिवा खाजाको समय 20 मिनट मात्र। बन्द सत्रको कार्यक्रमहरू बन्द सत्र सकिएपछि निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ। वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्जा।
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
2: मोबाइल नम्बर 98066141870 र 98654497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
5: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
5: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98565271, 98468323809 र 98565271।

0: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9849618921 र 9862439389
2: अनि तयो कागज के मेथि वा अ झिल्काई के पर्सनल नम्बर ब्लक लैबदि
3: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसरी आइर ब्लक लै र खलखाई
2: अनि बैंगरी
3: बैंगरी
2: अ
3: सर चाहिँ तले लगपर्दि
2: चमलल पति न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयै विषय आफै न बैंक देबिनि जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरु न योरी थोनी प्रज्ञा सचेत तल परिम
3: सतर्क तना ठगी तब्द क्या जोगिना
4: सिद्धार्थ बैंक क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
0: निशान फार्मेसीमा डाक्टर आउने सूचना यही असार 13 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हातखुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ उक्त दिन मुटुको इको पनि गरिन्छ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी फोन नम्बर 0364141163 मोबाइल 9841698870 स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार
6: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
7: ए नानी दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चुरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
6: ए हो र अंकल अनि यो चुरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
7: सुन नानी भिरकोट चुरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
6: हजुर हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
8: प्रोप्राइटर रत्नबहादुर गुरुङ सम्पर्क नम्बर 0363-691-0004
9: सम्पर्क मोबाइल 97484-34484
10: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए। हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 03-6441-6224।
3: लागु औषध दुर्व्यसन तथा अवैध ओसार पसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस 2026 अवसरमा सशस्त्र प्रहरी बल नेपाल सम्पूर्ण नागरिकमा हार्दिक अपील गर्दछ। लागु औषधको दुर्व्यसनले व्यक्ति, परिवार र समाजलाई गम्भीर क्षति पुर्याउँछ। यसले युवा शक्तिको भविष्यलाई अन्धकार तर्फ धकेल्नुका साथै सामाजिक, आर्थिक र स्वास्थ्य सम्बन्धी विभिन्न समस्या निम्त्याउँछ। लागु औषध सेवन ओसार सार तथा कारोबार कारण विपरीत कार्य हुन्। यस्ता गतिविधिबाट टाढा रहौ, आफ्ना परिवार तथा समुदायलाई सचेत बनाऊ र स्वस्थ, सुरक्षित एवं समुन्नत समाज निर्माणमा योगदान पुर्याऊ। लागु औषध सम्बन्धी कुनै सूचना वा शंकास्पद गतिविधि देखिएमा नजिकको सुरक्षा निकाय वा सम्बन्धित सरकार वालामा जानकारी गराई सहयोग गरौ। लागु औषध मुक्त समाज निर्माण हाम्रो साझा जिम्मेवारी। सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गुल्मा हेडक्वार्टर स्याङ्जाद्वारा जनहितमा जारी।

0: माइलाबा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो
3: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस्
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
5: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
5: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ
4: सुखको गहना दुःखको खजना
5: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
4: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250
6: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
7: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ
6: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
7: त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पदिना तर्फ जाने बाटोमा कुनाको साइडमा
4: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98066-17137
0: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवास
4: अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु

0: लाग्यो मलाई।
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु तनि हिँड।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ती बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98465154123 र 98066162।

0: अंकल गाला में हाथ राखे अध्यारो मुख लाएर बस्ते हुनुहुन्छ हैन के भएको छ र तपाईलाई
1: के हुन्थ्यो र नानी यही दाँतले त सताउँछ नि जहिले पनि दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु कहिल्यै सन्चो नहुने भयो मलाई त
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि उपलब्ध सेवाहरू
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण
0: दाँत सफा गर्ने टल्काउने
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
0: दाँतको जरासम्म सफा गरी भर्ने
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
0: दाँतमा खोल राख्ने
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
0: बाङ्गो टिङ्गो दाँत मिलाउने
2: बच्चाहरूको दाँतको विशेष उपचार
0: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
0: मोबाइल 9864221629 र 9864168251
3: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
3: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
4: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
4: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
3: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
4: मुटुको जाँच ईसीजी सेवा
3: भाँचिएको हड्डी प्लास्टर सेवा
4: डिजिटल एक्सरे सेवा
3: चिरफार गर्ने
4: थाइराइड जाँच
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
4: सर्वसुलभ फार्मेसी सेवा
3: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
4: फोन नम्बर 0364140087 मोबाइल 9864609741
5: प्रसन्न मेडिको फर्ममा भिरकोट बयरगारीमा डाक्टर आउने सूचना
6: यही असार 13 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ
7: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने साया अनावश्यक कोठी दाग दुबी सेतो दुबी डन्डेफोर सिलसिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
5: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान प्रसन्न मेडिको फर्ममा भिरकोट बयरगारी मेन बजार प्रोप्राइटर प्रदीप आले मोबाइल 9956709001

0: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
0: पाण्डे सु सेन्टर, वालिङ बजार।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
0: मोबाइल नम्बर 98460 86005।

0: दिदी बक्लिस्ट बक्लिस्ट बक्लिस्ट भनेको हैन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा मोबाइल 98 5 30 39

0: 88 र 9855
1: सधैं सामान्य कपड़ा लगाएर हिड़ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिड़ेका छौ त यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले
2: दिमाग हुनुपर्छ दिमाग कपड़ा जस्तो कुरा सधैं सिलाइदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्ग्वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
1: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
2: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैंकको ओह्रालोमा
1: मोबाइल 9831 56 496
3: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना यही असार 13 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी आउँदै हुनुहुन्छ यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ
4: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ
5: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक कुठी दाग दुबी सेतो दुबी डन्डेफोर जिउ चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
4: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0364140006 मोबाइल 9855256 स्मरण रहोस् डाक्टर आउने दिन असार 13 गते शनिबार
6: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
7: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
6: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन अब त जान्नमा कहीँ पनि
7: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
6: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
7: त्यहाँ त रगत दिशा पिसाब खकार वीर्य थाइरोइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
6: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुठ रोग तथा दीर्घ रोग सुगर थाइरोइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार
7: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ 8 स्याङ्जा फोन 0363 440 594

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भखेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0638412133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9817969611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरुन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनोस ना, आइले हम लोग आने में 9 बजे छा।
1: इस समय को साथ में जितू सुनचादी पसल भूसाल पेट्रोल पंप संगे जोड़िए डिपार्टमेंट स्टोर्स को 5 घर अगाड़ी जैसी 15 तर्फ जाने बाटो में कुना को साइड में विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
0: रेडियो आदि खोला 105.4
2: भूकम्प जनधनको ठूलो क्षति भएको आशंका र फिफाद्वारा एन्फालाई निलम्बन मेक्सिको र दक्षिण अफ्रिका विश्वकप फुटबलको नकआउट चरणमा नेपाल खबरमा अब पूरा खबर चितवनमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशन अन्तर्गत मध्यरातदेखि मतदान शुरू भएको छ। महाधिवेशन शुरू भएको 5 औं दिनमा 99 पदका लागि विद्युतीय मतदान शुरू भएको हो। मतदान आज बिहान 10 बजेसम्म चल्नेछ। 99 पदका लागि 384 जनाले उम्मेद्वारी दर्ता गराएका थिए। उम्मेद्वार विरूद्ध परेका दावी विरोधको छानबिन उम्मेद्वारी खारेज तथा फिर्ता लिने क्रमपछि अन्तिम सूचीमा 204 जनाको मात्रै उम्मेद्वारी कायम गरिएको छ। पहिलो चरणमा सभापति र 99 केन्द्रीय सदस्यको चुनाव हुने रासपाको विधानमा व्यवस्था छ। सभापतिमा रवि लामी छाने निर्विरोध भइसक्नु भएको छ। 99 केन्द्रीय सदस्यका लागि मतदान भइरहेको हो। यसैबीच महाधिवेशनमा देखिएको भद्रगोल व्यवस्थापनप्रति रासपाका प्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका छन्। बन्द सत्र र निर्वाचन प्रक्रिया पटक पटक प्रभावित भएर महाधिवेशन लम्बिएपछि कतिपय प्रतिनिधि घर फर्किएका छन्। पार्टीको भावी दिशा तय गर्ने राजनैतिक दस्तावेजमाथि समेत पर्याप्त छलफल हुन नपाएको प्रतिनिधिहरूको गुनासो छ। धेरै पालिकाहरूले निर्धारित समयमै गाउँ र नगरसभामा बजेट पेश गरेका छन्। बजेटमा यसैका अधुरा योजना पूरा गर्ने, पालिकाहरूलाई सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिने विषय उल्लेख छ। दुर्गम भेगका केही पालिकाहरूले भने भौतिक पूर्वाधारका क्षेत्रहरूलाई प्राथमिकता दिएका छन्। महानगरपालिका, उपमहानगरपालिका र शहरी क्षेत्रका नगरपालिकाहरूले सिप विकास, रोजगारी प्रवर्धन, सूचना तथा प्रविधिको विकास, विपद व्यवस्थापन लगायत कार्यक्रमहरूलाई प्राथमिकता दिएका छन्। गाउँपालिका राष्ट्रिय महासंघका अनुसार गएको 10 वर्षको तुलनामा यस वर्ष 100 भन्दा कम मात्र पालिकाहरूले सभामा बजेट पेश गर्न सकेका छैनन्। केही पालिकाहरूका मेयर तथा अध्यक्षको आकस्मिक रूपमा स्वास्थ्यमा समस्या हुँदा सभामा बजेट पेश हुन नसकेको हो भने केही पालिकाहरूमा आन्तरिक विवाद र कतिपय पालिकाहरूले तयारी नपुगेकाले तथा प्रमुख प्रशासकीय अधिकृत सरूवा भएकाले पनि समयमा बजेट पेश गर्न सकेका छैनन्। स्थानीय सरकार संचालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार आउँदो आर्थिक वर्षका लागि सबै पालिकाहरूले असार 10 गतिभित्र गाउँ र नगरसभामा बजेट पेश गर्नुपर्छ। देशका 6 महानगरपालिकाले पनि बजेट सार्वजनिक गरेका छन्। 6 महानगरपालिकाको कुल बजेट आउँदो आर्थिक वर्षका लागि झण्डै 54.3 अर्ब पुगेको छ। काठमाडौँ महानगरपालिकाले 25.88 अर्ब, ललितपुर महानगरपालिकाले 7.48 अर्ब, 87 लाख, पोखरा महानगरपालिकाले 7.15 अर्ब, 25 लाख, भरतपुर महानगरपालिकाले 5.51 अर्ब, 70 लाख, वीरगंज महानगरपालिकाले 4.42 अर्ब, 34 लाख र विराटनगर महानगरपालिकाले 3.56 अर्ब, 47 लाख रूपियाँको बजेट ल्याएका छन्। महानगरपालिकाहरूको बजेटमा पूर्वाधार, सुशासन, सेवा प्रवाह र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। गैरातिर आज बिहान पूर्व र मध्य भेगका केही ठाउँमा पानी परेको छ। पानी परेको ठाउँमा शीतल भए पनि देशका धेरै ठाउँमा गर्मी छ। अरू ठाउँको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी छ। केही दिनदेखि ती ठाउँमा तातो हावा चलेको छ। बागमती र गण्डकी प्रदेशमा पनि गर्मी धेरै छ। आज र भोलि अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गर्मीको बेला अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन मौसमविदहरूको आग्रह छ। आज देशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मध्य प्रदेश, बागमती र गण्डकी प्रदेशको तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। यसैबीच गर्मी धेरै बढेपछि वीरगंजका सबै विद्यालयमा 4 दिनका लागि विदा दिइएको छ। पछिल्ला दिनमा तराई मधेसका जिल्लाहरूमा तापक्रम निरन्तर बढ़दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ। मधेस प्रदेशमा आँप खेती गर्ने जमीनको क्षेत्रफल बढ़े पनि उत्पादन भने घटेको छ। हावाहुरी र रोग किराको प्रकोपका कारण उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताउनुभयो। कृषि विकास निर्देशनालय धनुषाका अनुसार आर्थिक वर्ष 82-83 प्रदेशभर 32,574 हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ। यो क्षेत्रफलबाट प्रति हेक्टर औसत 9.4 मेट्रिक टन उत्पादकत्वका दरले 294,567 मेट्रिक टन आँप उत्पादन भएको बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
4: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
3: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
4: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
3: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
4: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
3: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल चेम्बर अफ कमर्सले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिलाई लगानी उत्पादन तथा निजी क्षेत्र मैत्री बनाउन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वको टोलीले हिजो राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेललाई भेटेर व्यवसायीका समस्या समाधान गर्ने गरी नीति ल्याउन आग्रह गरेको हो। भेटमा चेम्बरले देशले 7% आर्थिक वृद्धि दर हासिल गर्न 20% भन्दा बढ़ी कर्जा प्रवाह गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको छ। व्यवसायहरूको कुरा सुनेपछि सम्पत्ति शुद्धिकरण सम्बन्धी विद्यमान व्यवस्थाले व्यवसायमा त्रास सृजना गरेको व्यवसायहरूको भनाई छ। साथै बैंक पिच्छे फरक र झन्झटिलो गरेको रहेको केवाईसी प्रक्रियालाई अन्त्य गरी एकीकृत डिजिटल प्रणाली लागू गर्न आग्रह गरिएको छ। यसै गरी बैंकको किस्ता र ब्याज तिर्न नसकेका उद्यमीलाई तत्काल कालो सूचीमा राख्नको सट्टा व्यवसायको प्रकृति हेरी पुनर्तालिकीकरण र पुनर्संरचनाको सुविधा दिनुपर्ने चेम्बरको माग छ। नेपाल प्रहरीले गैर कानूनी रूपमा नेपालमा बसोबास गरेका 24 बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयंभूबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका 15 डल्लु र सीता पाइला क्षेत्रमा गैर कानूनी रूपमा बसोबास गर्दै आएका बंगलादेशी नागरिकलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले नेपाल प्रवेश गरेका स्थायी परिचय पत्र खोल्ने कागजात, पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिसा लिई गैर कानूनी रूपमा नेपाल बस्दै आएका उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो। अब विदेशको खबर। भेनेजुएलाको राजधानी काराकास सहित देशका विभिन्न क्षेत्रमा हिजो बेलुकी केही समयको फरकमा 2 शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसलाई उद्धृत गर्दै बीबीसीका अनुसार पहिलो 7.2 म्याग्नेच्यूट र झण्डै 39 सेकेण्डपछि 7.5 म्याग्नेच्यूटका शक्तिशाली भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु क्यारेबियन तटीय शहर मोरन नजिक रहेको र यो काराकासबाट झण्डै 168 किलोमिटर पश्चिममा पर्छ। भूकम्पका कारण राजधानीका धेरै भवन, आवासीय संरचना र पर्खालहरू भत्किएका छन् भने सड़कमा धूलो र भग्नावशेष फैलिएको खबरमा उल्लेख छ। भूकम्प स्थानीय समय अनुसार बेलुकी 6:04 गएको हो। राष्ट्रिय विदा भएकाले धेरै नागरिक घरमै रहेका कारण ठूलो मानवीय क्षति भएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि यसको पूर्ण विवरण भने आउन सकेको छैन। भूकम्पपछि हजारौं मानिस तथा कार्यालयबाट बाहिर निस्किएर सड़क र खुल्ला ठाउँमा

अघि दक्षिण कोरियाले कुर्नुपर्ने भएको छ। एक खेल बराबरी खेलेको चेक रिपब्लिक मेक्सिकोसँग पराजित भएसँगै विश्वकपबाट बाहिरिएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। रासोपा महाधिवेशनमा 900 पदका लागि मतदान चल्दै व्यवस्थापन भद्रकोल भएकोमा प्रतिनिधिहरूको असन्तुष्टि। धेरै पालिकाहरूको समयमै बजेट आयो, केही पालिकाहरूको बाँकी बजेट ल्याएका पालिकाहरूको प्राथमिकता पूर्वाधार प्रविधि र सुशासन। मध्य र पूर्व भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी। मधेस प्रदेशमा आँप खेती गर्ने जमीनको क्षेत्रफल बढ़े पनि उत्पादन घट्यो। भेनेजुएलामा शक्तिशाली भूकम्प, धनजनको ठूलो क्षति भएको आशंका। र फिफाद्वारा एन्फालाई निलम्बन, मेक्सिको र दक्षिण अफ्रिका विश्वकप फुटबलको नकआउट चरणमा।

0: छायो।
1: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
2: बैंकिंग खैमत बिले चौधरी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो दे प्रे छड़ी जानकारी री विषय न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषय बैंक दे नील पर दिमो न्यो ताने सतर्क तना ठगदिर क्या बचेना सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
5: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
6: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
7: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
6: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
7: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
6: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक। प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी। मोबाइल 98469-18921 र 98462-39399।
8: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
9: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
8: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
6: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
9: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
6: हो र?

0: हजुरहरूले विश्वस्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओर्लिङले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805130050, सहयोगका लागि मोबाइल 9805130051।
2: छिटो भनेके ओर्लिङ।
3: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
3: भनेको त हो नि, वालिङ 8 BP चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
3: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 BP चोक।
3: मोबाइल नम्बर 9855054313 र 9141443 32।
0: मूल्य होइन, स्वास्थ्य रोजौं।

तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443331, मोबाइल 98565533331। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595044044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
5: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउमा पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एच ए अहेब

0: एक्सरे इको र ईसीजी पनि गरिन्छ। त्यसै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
1: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411। होइन, के भयो, किन बन्द भएको हो गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364-41-502, मोबाइल 98-5-60-40-502 र 98-4-60-51-401।
4: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
0: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको त?
4: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
5: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्सो रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
5: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98-5-60-85-667।

0: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9843686647। ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
1: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
1: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
1: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुवैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
1: सम्पर्क मोबाइल 9462698145।
2: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
4: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
4: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364141246, मोबाइल 9856501 र 9856332646।
0: चा, कस्तो सास गनाएको तिम्रो त?
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241440029।
7: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
7: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 98560308।
7: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
8: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
7: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
8: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
7: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
8: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
7: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
8: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
7: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
8: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
7: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
8: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
7: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
8: फोन 0363 4460।
9: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
10: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
9: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
10: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
11: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
7: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
11: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570-62-866 र 98470-29-866।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट।
7: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
7: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेटको चरणमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
7: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
0: फोन 0363-4141-258।
12: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
13: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
12: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
12: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा
11: आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
14: हाम्रा सेवाहरू:
11: दाँत तथा मुखको परीक्षण,
14: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
14: दाँत टल्काउने,
11: मुख गनाउने समस्याको उपचार,
14: दाँत रङको सिमेन्ट भर्ने,
11: दाँतको जरेदेखिको उपचार,
14: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
11: साधारण दाँत निकाल्ने,
14: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
11: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
14: गिजाको शल्यक्रिया,
11: कृत्रिम दाँत राख्ने,
14: दाँत रङको वा मेटलको खुल लगाउने,
11: बच्चाहरूको दाँतको विशेष उपचार
14: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
15: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
11: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट बीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
14: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860404822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
16: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ,
17: के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
16: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
17: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
18: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज।

0: अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: सादर निमन्त्रणा यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा एवं 9 अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ। कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ। मिति यही असार 12 गते शुक्रबार, समय दिनको ठिक 12:30 बजे ठिक समयमा कार्यक्रम शुरू हुनेछ। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल। कार्यक्रमहरू समुद्घाटन समारोह 12:45 बजेदेखि, दिवा खाजाको समय 20 मिनट मात्र। बन्द सत्रको कार्यक्रमहरू बन्द सत्र सकिएपछि निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ। वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्जा।
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
2: मोबाइल नम्बर 9806641870 र 9865494497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: लोटी पर्दी रो बैंगे विवरण पी विषय मुई खाता खै हाम्रो
5: खै खै बहु कोही लोटरी भर्दिल
6: लोटी पर्दी
5: भर्दी आ भर्दी लोटरी खै पर्दिम बा शैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै विषय खैमै विश्वास आनन् फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्था कोही पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
6: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश
0: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।

0: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98555271, 98468328009 र 98555271।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
5: सम्पर्क मोबाइल 97484-34484।
6: चुरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।
7: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
8: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन।
7: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
8: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
7: हाम्रा सेवा तथा सुविधाहरू,
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
7: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
8: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
7: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
8: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
7: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
5: सम्पर्क फोन नम्बर 0363-441-6024।

0: प्रसन्न मेडिको फर्ममा भिरकोट बहेडगारीमा डाक्टर आउने सूचना।
1: यही असार 13 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कुठी, दाँत दुबी, सेतु दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्ममा, भिरकोट बहेरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856279171 र 9841600866।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार। लागू औषध दुर्व्यसन तथा अवैध ओसार पसार विरूद्ध अन्तर्राष्ट्रिय दिवस 2026 अवसरमा सशस्त्र प्रहरी बल नेपाल सम्पूर्ण नागरिकमा हार्दिक अपील गर्दछ। लागू औषधको दुर्व्यसनले व्यक्ति, परिवार र समाजलाई गम्भीर क्षति पुर्याउँछ। यसले युवा शक्तिको भविष्यलाई अन्धकार तर्फ धकेल्नुका साथै सामाजिक, आर्थिक र स्वास्थ्य सम्बन्धी विभिन्न समस्या निम्त्याउँछ। लागू औषध सेवन ओसार पसार तथा कारोबार कानून विपरीत कार्य हुन्। यस्ता गतिविधिबाट टाढा रहौं, आफ्ना परिवार तथा समुदायलाई सचेत बनाऊ र स्वस्थ, सुरक्षित एवं समुन्नत समाज निर्माणमा योगदान पुर्याऊ। लागू औषध सम्बन्धी कुनै सूचना वा शंकास्पद गतिविधि देखिएमा नजिकको सुरक्षा निकाय वा सम्बन्धित सरकारवालामा जानकारी गराई सहयोग गरौं। लागू औषध मुक्त समाज निर्माण हाम्रो साझा जिम्मेवारी। सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गुल्मा हेडक्वार्टर स्याङ्जाद्वारा जनहितमा जारी। यमहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै। यही असार 7 गतेदेखि 12 गतेसम्म, स्थान वालिङ 8 मुक्तिनाथ विकास बैंक अगाडि। यमहा लैजाऊ घरमा नागरिकताकै भरमा। 2 वर्ष ट्याक्स फ्री, राइड फ्री, अट्र्याक्टिभ क्यास डिस्काउन्ट, हाई भ्यालू एडिसन, फ्री हेलमेट, स्पट एक्सचेन्ज, इजी फाइनान्स। थप जानकारीको लागि सुलोसन अटो सेल्स वालिङ 10 भकुन्डे। सम्पर्क मोबाइल 9856386143।

0: होइन, यही चौपारीमा बतासले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाऊ न त। त्यहाँ कुखुराको भाले भाले सल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषादी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98 73 70 771।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: access to all.
1: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही असार 13 गते शनिबारका दिन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदिन्त राज उन्त आउँदै हुनुहुन्छ। यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोर्नी दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोर्नी नसा तथा बाथरोग सम्बन्धी समस्या भए बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। वहाँबाट दिने सेवाहरू कान पाक्ने पी बग्ने कान राम्रोसँग नसुन्ने लामो समयसम्म रुघाखोकी लागिरहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो पिनास टाउको दुख्ने टन्सुल बढ्ने घाँटी दुख्ने निल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने आँख खस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ प्रोप्राइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन नम्बर 0364 41 051 मोबाइल 98 55 50 59 49। स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार।
2: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
3: सावधान, तपाईहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
5: कुलदेवता निरक्षा गर, धेरै पैसा कमाउनु, माया नमार्नु, राम्रोसँग जानु र
4: बस आयो, छिटो हिँड्नु।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: ए आचरा, किन बोलाएको मलाई?
3: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टी का साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मेर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-466

0: 1523 र 98066162
1: होइन के भयो किन बन्द भएको गाडी
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
2: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
3: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
3: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
1: फोन नम्बर 0364145502 मोबाइल 98560405002 र 98460514001

मन पराउँ छ मरे दिन्छु तिम्रो लागि भनेर सारा फुल भएर बिर्सिदिन्छु हाम्रो सम्बन्ध जवान सजाला पुर्याउन माफी म माग्नेछु बरु तर दुई दिनको जीवनमा तिम्रै मनमानी तर बसेर मसँग नछोड मलाई भनेर भन्दैछु

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिए, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41087, मोबाइल 98469-7071-7740।
2: ए दिदी, पक्लुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाजा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 98560-39988 र 98560-55988। निशान फार्मेसीमा डाक्टर आउने सूचना, यही असार 13 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
2: उक्त दिन मुटुको इको पनि गरिन्छ, पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल छ, प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 0364-41-163, मोबाइल 98461-98870।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
4: मोबाइल 98135-56496।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाडकम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364121133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9817969611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
8: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
9: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
8: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
1: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
9: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
1: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओर्लिङले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
10: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805130050, सहयोगका लागि मोबाइल 9805130051।

सधैँ एकअर्काको साथ हामी हुने कहिले तल कहिले माथि कहिले खाटको मुनि एउटा यही भइहाले बाँकी छ जुनी तिमी साथमा भए म त चन्द्रमा नै छु नि तिम्रै लागि हो साँचेको।

0: 丈夫。
1: すみません。अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
2: यस समयको साथमा जितु सुनचाँदी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फललना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सुखन क्या खलो सुजी बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट एना यूआरएल चेक लना अक्षव घटना तल आपिबै लागि समय समयरी आफैन पासपोर्ट फेरदिल परिम नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यैमरी तुरन्त खबर लना
1: सतर्क तन ठगी तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
5: होइन के भयो र किन हल्लाखोर गरेको हो
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरान छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
5: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
5: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855954963 9855554 र 9808447723
6: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
7: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ
6: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
4: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
6: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
6: मोबाइल 9849618921 र 9842939399
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 7364403131 मोबाइल 9856553331
4: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा,
1: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 गते शनिबार यस चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: लक्षित समूहहरू:
1: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
0: मुटुको बाथरोग,
1: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
0: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
1: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
0: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
1: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
0: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
1: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
0: हृदय चक्कर र रिङ्गटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
1: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
0: पेसमेकर सम्बन्धीका बिरामीहरू।
2: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494 र 582-778।
3: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
4: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
3: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
4: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
3: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
5: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
3: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
5: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817162223।

0: No! No! No!
1: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
2: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो हो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौं। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारीमुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705556 र 9846605556।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-574-044
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: ओ माइलाबा, बिरामी हुनुभयो कि कस्तो
6: हो नि नानी? सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
5: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
6: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
5: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 9846685411।
7: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
8: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
7: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
9: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
7: दाँत सफा गर्ने टल्काउने,
9: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
7: दाँतको जरासम्म सफा गरी भर्ने,
9: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
7: दाँतमा खोल राख्ने,
9: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
7: बाङ्गो टिङ्गो दाँत मिलाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
7: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
9: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि,
7: मोबाइल 9846621629 र 9841868251।

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना यही असार 13 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने कपालमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतो दुबी डन्डेफोर चिउचिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0364140006 मोबाइल 9856255266। स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार।
1: नाक छोडी कान कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो।
0: होइन ए दाई बिमारले फेरि च्यापेरी क्या हो गुनगुनाइ रहनु भएको छ त।
1: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
0: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट मोबाइल 9856085667।
0: ओ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
3: थ्याङ्क यू रिया। इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
3: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानोप्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास नेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोपराइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
3: सम्पर्क मोबाइल 9842698145।
0: सुन्नु न
1: भन त,
0: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि। हजुर पनि जानु न, भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त, कस्तो राम्रो छ।
1: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर
0: टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल

0: त्यहाँबाट ल्याउनु पर्ला।
1: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
2: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
0: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
2: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856332246।
3: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 13 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ।
4: उहाँबाट दिने सेवाहरू: ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भोक नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
3: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ।
4: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क स्थान: छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो। फोन 063441044, मोबाइल 9846601173।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार।

0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
0: चा कस्तो सास गनाएको तिम्रो त,
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4409। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
4: पाण्डे सु सेन्टर वालिङ बजार,
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
4: मोबाइल नम्बर 98460-86005।
5: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
5: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 98560-30829।
6: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
0: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
6: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
0: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
6: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
6: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
0: टेलिफोन, खाने पानी, विद्युत, डिस्क होम लगायतको बिल भुक्तानी गर्न सकिने।
6: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन
7: पढी विभिन्न किसिमका बचत सुविधा भएको।
8: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
7: त्यस्तै आईएमएफ, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
8: रेड्डी सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
7: फोन 0363446600।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 9815356496।
5: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
5: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
5: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
5: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
7: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पन्यु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
7: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
7: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
6: फोन 063-441-258।
8: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
8: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भिआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा
2: आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू: दाँत तथा मुखको परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने, दाँत टल्काउने, मुख गनाउने समस्याको उपचार, दाँत रङको सिमेन्ट भर्ने, दाँतको जरेदेखिको उपचार, दाँत तथा मुख सम्बन्धी शल्यक्रिया, साधारण दाँत निकाल्ने, गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने, बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने, गिजाको शल्यक्रिया, कृत्रिम दाँत राख्ने, दाँत रङको वा मेटलको खुल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
6: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
9: विन्ध्यवासिनी म्युजिक प्रस्तुत गर्दछ।

0: goodness, no. अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे सक्छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदिखोला 105.4।
4: सबैभन्दा पहिले मुख्य खबर। रासोपा महाधिवेशनमा मतदान चल्दै आजै पदाधिकारी चयन प्रक्रिया शुरू हुने। बाढ़ी पहिरोले शंखसभामा निर्माणाधीन कसुवा खोला हाइड्रो पावरमा क्षति। अवरूद्ध बेनी जोमसम सड़क 12 घण्टापछि खुल्यो। आज पनि सुनचाँदीको भाव घट्यो। सुनतोलाको 2,78,300 रूपियाँमा कारोबार। शक्तिशाली भूकम्पपछि भेनेजुएलामा आपतकाल घोषणा। अहिलेसम्म 32 जनाको ज्यान गएको पुष्टि। 700 घाइते। र मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा भोलि बिहान 6 खेल हुने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय समिति चयनका लागि मतदान चलिरहेको छ। गैरातीदेखि शुरू भएको पहिलो चरणको मतदानमा बिहान 10 बजेसम्म 2,300 भन्दा बढ़ी मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा झण्डै 4,000 प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको थियो। पहिलो चरणमा पार्टी सभापति सहित 900 केन्द्रीय सदस्य समिति चयनका लागि मतदान भइरहेको छ। केन्द्रीय सदस्यका लागि 400 भन्दा बढ़ी उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन्, जसका कारण मतदान प्रक्रिया अपेक्षाकृत रूपमा लामो भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन प्रमुख भुवन केसीका अनुसार मतदान सकिएको झण्डै 2 घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी छ। त्यसपछि निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री र सहमहामन्त्री लगायत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया शुरू हुनेछ। बाढ़ीका कारण शंखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन कसुवा खोला हाइड्रो पावरमा ठूलो क्षति पुगेको छ। गएको सोमबार अविरल वर्षासँगै आएको बाढ़ीले मकालु 2 मा निर्माणाधीन 45 मेगावाटको कसुवा खोला जलविद्युत आयोजनाको ड्याम साइटमा बाढ़ी पसेर ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो। बाढ़ीले निर्माण कम्पनी माउन्टेन इन्फ्रा कम्पनी लिमिटेडको लोडर, मिक्सर, क्रसिङ पम्प मेसिन, 60 टन रड, 500 बोरा सिमेन्ट बगाएको कम्पनीका म्यानेजर दीपक महतोले बताउनुभयो। यस्तै इसुवा हाइड्रो पावरलाई पनि क्षति पुगाएको छ। सातांगदेखि ड्याम साइड जाने मोटर बाटोको झण्डै 2 किलोमिटर क्षेत्रमा ठाउँ ठाउँमा पहिरो गएको छ। पहिरोले मकालु गाउँपालिका 1 मा 2 घर जोखिममा पनि परेका छन्। पहिरोले मकालु 1 मयुमका आङटेम्बा शेर्पा र सानो शेर्पाका घर जोखिममा परेका प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। सड़कमा थुप्रिएको ढुंगा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसम सड़कमा 12 घण्टापछि गाड़ी सञ्चालन भएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका छ मैभीरमा गएराती विद्युतीय गाड़ीमाथि ढुंगा खसेर च्यापिदा मुस्ताङमा रहेको कोर्ला नाकाबाट विद्युतीय गाड़ी चलाएर पोखरातर्फ जाँदै गरेका वीरगंज महानगरपालिका 23 का सोहिल मियाको ज्यान जानका साथै सड़क अवरूद्ध बनेको थियो। बेनी जोमसम कोर्ला सड़क आयोजनाका सुपरभाइजर इन्द्र सिंह शेरचनले सड़क विभागका उपकरण परिचालन गरेर सड़कमा थुप्रिएको ढुंगा पन्छाएर आज बिहानैदेखि गाड़ी आउजाउट शुरू भएको जानकारी दिनुभयो। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी आज पनि कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ती ठाउँहरूमा केही दिनदेखि तातो हावा चलेको छ। बागमती र गण्डकी प्रदेशमा पनि गर्मी उस्तै छ। आज र भोलि पनि अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गर्मीको बेला अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन मौसमविदको आग्रह छ। आज देशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात को पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मध्य प्रदेश, बागमती र गण्डकी प्रदेशका तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यसैबीच मनसून प्रतिकार्य कमाण्ड पोस्टको पहिलो बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 को प्रभावकारी कार्यान्वयन गर्न र कार्ययोजना अनुरूप मासिक रूपमा प्राधिकरणमा प्रतिवेदन गर्न सम्बद्ध सबै निकायहरूलाई निर्देशन दिने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा हिजो बसेको बैठकले सम्भावित जोखिम रहेका क्षेत्र, खोला नाला, नदी र पानीको बहाव उच्च हुन सक्ने राष्ट्रिय राजमार्ग, स्थानीय सड़क सञ्जालमा विपदको गम्भीरता बमोजिम, आवश्यकता अनुसार गाड़ी सञ्चालनमा रोक लगाउन 77 जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ। लगातार घटिरहेको सुनचादीको भाव आज पनि घटेको छ। आज सुनको भाव तोलामा 5,200 रूपियाँले घटेर 2,78,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसाय महासंघले जनाएको छ। हिजो पनि सुनको भाव 3,600 रूपियाँले घटेको थियो। गएको सोमबारदेखि सुनको भाव निरन्तर घटिरहेको छ। आज चाँदीको भाव पनि 250 रूपियाँले घटेको छ। चाँदीको भाव आज 250 रूपियाँले घटेर तोलाको 4,235 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा लुम्बिनी विकास कोषका 12 पदमा 700 भन्दा बढ़ी आवेदन, वन जलवायु वार्तामा नेपालको पर्वतीय मुद्दा प्राथमिकतामा लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
5: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
6: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
5: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला।

0: कार्यरत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रासपा महाधिवेशनमा मतदान चल्दै बाढ़ीले निर्माणाधीन कसुवा खोला हाइड्रो पावरमा क्षति लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। लुम्बिनी विकास कक्षाका पदाधिकारी पदका लागि खुल्ला प्रतिस्पर्धा मार्फत आवेदन मागिएपछि 12 पदमा 700 भन्दा बढ़ी आवेदन परेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो पटक खुल्ला आवेदन आह्वान गरेसँगै कोषको नेतृत्वमा असाधारण चासो देखिएको हो। मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सदस्य सचिव पदका लागि सबैभन्दा बढ़ी 209 जनाले आवेदन दिएका छन्। जर्मनीको बोनमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय बैठकमा नेपालले उठाएको पर्वतीय पारिस्थितिकीय प्रणाली माउन्टेन इकोसिस्टमको मुद्दाले प्राथमिकता पाएको छ। नेपालले हिमाल र हिमनदी संरक्षणलाई जलवायु अनुकूलका महत्वपूर्ण सूचकका रूपमा समावेश गर्न जोड़ दिएको थियो। यद्यपि जलवायु वित्त वृद्धि अनुकूलन कोष विस्तार तथा विश्वव्यापी अनुकूलन लक्ष्यका सूचकहरूमा सदस्य राष्ट्रहरूबीच सहमति जुट्न नसकेपछि निर्णय आउँदो COP31 सम्मेलनका लागि सारिएको छ। अब विदेशको खबर। भेनेजुएलामा हिजो बेलुकी लगातार आएका 7.2 र 7.5 म्याग्निच्यूडका शक्तिशाली भूकम्पपछि सरकारले देशभर आपतकाल घोषणा गरेको छ। भूकम्पका कारण राजधानी काराकास सहित विभिन्न क्षेत्रमा भवनहरू भत्किएका छन् भने अहिलेसम्म कम्तीमा 32 जनाको ज्यान गएको पुष्टि भएको अल जजिराले जनाएको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकाल घोषणा गर्नुभएको छ। उहाँले भूकम्पपछि 20 पराकम्प रेकर्ड भएको बताउँदै नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। भग्नावशेषमा फँसेका अन्य व्यक्तिहरूलाई उद्धार भइरहेको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पका कारण ठूलो धनजनको क्षति भएको हुन सक्ने आकलन गरेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा मेक्सिको लगातार तेस्रो जीतसहित समूह एकको विजेता बन्दै नकआउट चरणमा पुगेको छ। यस्तै दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई 1-0 पराजित गर्दै 4 अंकसहित इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। यस्तै अर्को खेलमा ब्राजिलले स्कटल्याण्डलाई 3-0 हराएको छ भने मोरक्कोले हैटीलाई 4-2 पराजित गरेको छ। यस्तै स्विजरल्याण्डले क्यानाडामाथि 2-1 जित निकाल्दा बोस्निया ले कतारलाई 3-1 हराएको छ। विश्वकपमा भोलि बिहान पाउने 2 बजे समूह ईको काराकाउ र आइवरी कोस्ट तथा इक्वेडर र जर्मनीले खेल्दैछन्। यस्तै बिहान पाउने 5 बजे समूह एफका ट्युनिसिया र नेदरल्याण्ड्स तथा जापान र स्वीडेनले खेल्दैछन् भने बिहान पाउने 8 बजे टर्की र अमेरिका तथा पाराग्वे र अस्ट्रेलियाले खेल्नेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रपा महाधिवेशनमा मतदान चल्दै आजै पदाधिकारी चयन प्रक्रिया शुरू हुने। बाढ़ी पहिरोले निर्माणाधीन कसुवा खोला हाइड्रो पावरमा क्षति। अवरूद्ध बेनी जमसम सड़क 12 घण्टापछि खुल्यो। आज पनि सुनचाँदीको भाव घट्यो। सुन तोलाको 2,78,300 रूपियाँमा कारोबार। शक्तिशाली भूकम्पपछि भेनेजुएलामा आपतकाल घोषणा। अहिलेसम्म 32 जनाको ज्यान गएको पुष्टि। 700 भन्दा बढ़ी घाइते। र मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा भोलि बिहान 6 खेल हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: रेडियो आदि खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो भयो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723.
3: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध.
4: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं.
3: पानीको सही उपयोग गरौं. धाराको टुटी राम्रोसँग बन्द गरौं. जथाभावी पानी खेर नफालौं.
4: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं.
3: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं.
4: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं.
3: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं.
4: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं.
3: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं.
4: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं.
3: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
4: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
3: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
4: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
3: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
4: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
3: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
5: नहेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
6: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
5: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
6: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त। म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
4: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
4: मोबाइल नम्बर 98467-21380।
7: Song.

0: भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
1: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
0: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
1: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओर्लिङले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
4: छिटो भनेके ओर्लिङ।
5: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
5: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
5: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
5: मोबाइल नम्बर 9856054313 र 9841443 32।
2: मूल्य होइन स्वास्थ्य रोजौ।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्व स्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
6: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
3: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
6: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
7: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 9856055331।
8: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

Thank you.

0: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो हो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705656 र 9846705656।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गुटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार।

0: जानकारी गराउँदछौ।
1: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट बीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635 90 0 25, मोबाइल 98 60 40 78 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
3: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
4: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
3: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
3: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
3: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
3: मोबाइल नम्बर 98 0 66 41 870 र 98 65 94 97।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: तपाईं घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
5: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
5: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
6: फोन 0364 41 258।
7: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
8: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेट भित्रको बच्चाको के दोष, त्यसलाई पनि त असर गर्छ।
7: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
9: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
10: सबै साथीहरू आज ट्रिपमा, कोही छैनन् फ्रेसमा, सबै ट्रिपमा नाच्न खोज्छन्, सबै ऱ्यापमा, तर सबै ज्यापमा।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0367414624।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: बुढी, योपालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेशनको पसल हो।
3: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
5: जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
2: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137।
4: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: कागज के में छी वा
1: झिलकाई कई पर्सनल नंबर ब्लॉक लाई वा दी
2: पर्सनल मोबाइल नंबर में उन्हीं यो टेलीकॉमर बे ऑफिस तरी आई रा ब्लॉक लाई रखल खाई
0: अनि बैंगरी
2: बैंगरी
0: आ
2: चार सही तली लग पड़ दी
0: समलल पति ना आफे ना मोबाइल नंबर फिर दिया बदे रा ब्लॉक तैयार विषय आफे ना बैंक दे बिनी जानकारी पिन परिम दे आफे ना बैंक खाते ना जानकारी औरो ना योरी थोनी दक्या सचेत तल परिम
2: सतर्क तना ठगी तब दक्या जोगी ना
3: सिद्धार्थ बैंक क्याले जन हितरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
5: आमाले जति बेला नि सन्च भएन भन्नु भएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
5: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
6: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
5: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
6: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
5: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
6: मुटुको जाँच ईसीजी सेवा
5: भाँचिएको हड्डी प्लास्टर सेवा
6: डिजिटल एक्सरे सेवा
5: चिरफार गर्ने
6: जाँच
5: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
6: सर्वसुलभ फार्मेसी सेवा
5: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
6: फोन नम्बर 0364 41087 मोबाइल 98 4 69 70 0 41 47

0: अच्छा कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9241440029
1: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
0: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
1: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
0: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
3: यदि महिलाहरूमा बारम्बार गर्भखेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाडकम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 0364121133 ए दिदी पक्नुहोस् त भनेको होइन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबासम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
0: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरधारी मेन रोड वालिङ आठ जैसी पदेरा मोबाइल 9856309888 र 9856555988
4: Songs Nepal Acoustic Festival

0: अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खोला 105.4 मेगाहर्ज।
1: लागू औषध दुर्व्यसन तथा अवैध ओसार पसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस 2026 को अवसरमा सशस्त्र प्रहरी बल नेपाल सम्पूर्ण नागरिकमा हार्दिक अपील गर्दछ। लागू औषधको दुर्व्यसनले व्यक्ति परिवार र समाजलाई गम्भीर क्षति पुर्याउँछ। यसले युवा शक्तिको भविष्यलाई अन्धकारतर्फ धकेल्नुका साथै सामाजिक आर्थिक र स्वास्थ्य सम्बन्धी विभिन्न समस्या निम्त्याउँछ। लागू औषध सेवन ओसार पसार तथा कारोबार कानून विपरीत कार्य हुन्। यस्ता गतिविधिबाट टाढा रहौं, आफ्ना परिवार तथा समुदायलाई सचेत बनाऊ र स्वस्थ सुरक्षित एवं समुन्नत समाज निर्माणमा योगदान पुर्याऊ। लागू औषध सम्बन्धी कुनै सूचना वा शंकास्पद गतिविधि देखिएमा नजिकको सुरक्षा निकाय वा सम्बन्धित सरकार वालामा जानकारी गराई सहयोग गरौं। लागू औषध मुक्त समाज निर्माण हाम्रो साझा जिम्मेवारी। सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गुल्म हेड क्वार्टर स्याङ्जा द्वारा जनहितमा जारी।
2: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
3: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
2: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
3: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषादी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
3: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98637071।
2: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: ए नानी, त्यो पानी नपिउ त।
1: किन र काका?
0: त्यो पानी फोहोर छ।
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: माइलाबा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला रचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411 होइन के भयो किन बन्द भएको गाडी
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइसक
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
2: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
3: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अरियाल रेग्मी
0: फोन नम्बर 0364-41-502 मोबाइल 98560-40502 र 98460-51401 ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
4: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
4: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
4: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
3: सम्पर्क मोबाइल 98462-98145

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9850-50119 र 9850-33-246।
2: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 13 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ।
3: उहाँबाट दिने सेवाहरू: ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भोक नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसा फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै

0: उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो। फोन 0364-41-044, मोबाइल 98-60-81-173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार।

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान आठदेखि साँझ सात बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन छ गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ बीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रुफ राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900 25, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।
2: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 0364140696।
4: के भयो दाई हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
5: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
4: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
6: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
5: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
6: हो र? अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
2: लौहेर, आज पनि आधा सामान त छोडेर आएको रहेछ, खै त पूजाको सामान?
7: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
7: ए हो र, ल ल, के छुट्टे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
7: एन्जल फलफुल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
2: प्रोप्राइटर नारायण पंगेनी र पेमा डुमरे पंगेनी।
7: मोबाइल नम्बर 98467213780।

0: नहीं। आइए हम लोग दही बजे
1: ए समय को साथ में जितु सुनचादी पसल
2: भूसाल पेट्रोल पंप संगे जोड़िए डिपार्टमेंट स्टोर्स को पांच घर अगाड़ी जैसी पंद्रह तर्फ जाने बाटो में कुना को साइड में
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
3: नमस्ते महोत्सवका आफ्नै गायक तिलक बमल्ल तपाईं यति बेला सुन्दै हुनुहुन्छ चांगला जिल्लाको पहिलो आवाज आदिखोलाको स्पन्दन सामुदायिक रेडियो आदिखोला 105.4।
4: समिति हो चौदह के में बोधे लोटी पर्दी रो बैंगे ने विवरण पी भी है मई खाता खे हमरो खे खे बहु
5: कोई लोटरी भर दिल
6: आंगी समिति हो लोटरी पर्दी हूँ छापता ही गुदी
5: बर्दी आ बर्दी बल लोटरी खाले पर्दी बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बनी खे विषय खाई मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बनी वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बनी आरी
6: सिद्धार्थ बैंक क्यारे जन हेजरी जारी संदेश
7: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
8: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
9: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
8: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
9: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कंपनी का पार्टी सुज स्कूल तथा अफिशियल सुज स्पोर्ट्स सुज लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ
8: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी मोबाइल 9849618921 र 9842939399
9: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
10: होइन के भयो र किन हल्लाखोर गरेको हो
9: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
10: ए कुरो त्यस्तो भयो पिर नगर न विगत नौ वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
9: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनी का सामानहरू वारेन्टी का साथ बनाइनुका साथै विभिन्न ब्रान्ड का फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
10: स्याङ्गा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
9: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट तीन घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855054963 9855551104 र 9800847723

0: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
1: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
0: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
1: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसंचारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
4: छिटो भनेको वर्ल्ड लिङ्क।
2: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
5: मेड इन बाबा फर्निचर हो नि, नामै काफी, बाबा फर्निचर।
6: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
7: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
6: ए हो र अंकल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
7: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि, त्यति मात्र हो र नानी? त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
6: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
8: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
9: सम्पर्क मोबाइल 97484-34484।
10: चोरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।

0: तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364433, मोबाइल 98565531। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
1: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
2: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
1: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
2: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
1: हाम्रा सेवा तथा सुविधाहरू
2: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
1: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
2: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
1: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
2: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
0: सम्पर्क फोन नम्बर 7364416624।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ ल?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदार नाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682123।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइल बा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना दुःखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9856055250।
6: सरा, किन बोलाएको मलाई?
7: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन, अलि विश्वासिलो ज्योतिष?
6: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
8: हाम्रा विशेषताहरू:
6: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
8: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
6: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
8: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
8: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
6: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मेटी बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो ठिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा

0: मोबाइल 9846-2129 र 9841-68251।
1: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
2: हैन ए दाई, बिमारले फेरि च्यापेबी क्या हो, गुनगुनाइ रहनु भएको छ त।
1: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
2: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9856-85667।
4: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
4: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
4: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
4: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
5: मुटुको जाँच, ईसीजी सेवा,
4: भाँचिएको हड्डी प्लास्टर सेवा,
5: डिजिटल एक्सरे सेवा,
4: चिरफार गर्ने,
5: थाइराइड जाँच,
4: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
5: सर्वसुलभ फार्मेसी सेवा।
4: सम्पर्क स्थान: मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
5: फोन नम्बर 0364-41-087, मोबाइल 9846-69-7174।
6: छ्या, कस्तो सास गनाएको तिम्रो त,
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
6: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
6: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
5: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845-48-622 र 9821-47-4029।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86-005।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
3: फोन 0-63-46-600।
4: ए दिदी, पक्नुस् त, पक्नुस् त, पक्नुस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
5: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
4: फर्निचरको सामानहरू दिदी? त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
5: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
6: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ 1 रामबाजा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
4: मोबाइल 98560-30988 र 98560-55988।
7: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
8: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
7: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट पाइन्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
8: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैङ्कको ओह्रालोमा।
7: मोबाइल 98135-56496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज बीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
5: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
7: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
8: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
7: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
8: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
7: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
8: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
7: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
8: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
7: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
8: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
7: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
8: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
9: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
8: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
7: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
8: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
7: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: यस मैम, अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: Radio Adikula, Exipas Poplucha.
4: Wherever you are, stay connected.
5: कक्षा 12 को परीक्षाफलमा असन्तुष्टि व्यक्त गर्दै सडकमा प्रदर्शन, परीक्षामा लेखे अनुसारको अंक नपाएको गुनासो, पुनः परीक्षण गर्नुपर्ने माग। अमेरिकी हिरासतमा ज्यान गुमाउने आप्रवासीको संख्या दशकै उच्च। खबर राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको 79 जना केन्द्रीय सदस्यका लागि भएको मतदानमा 2,979 जनाले मतदान गरेका छन्। राष्ट्रपा निर्वाचन आयोगका अनुसार 2,959 जनाले महाधिवेशन स्थलमा र 40 जनाले प्रवासबाट मतदान गरेका हुन्। प्रवासमा रहेकाले मोबाइल एपबाट र मतदान स्थलमा विद्युतीय मतदानको व्यवस्था थियो। आयोगका अनुसार महाधिवेशनका लागि 4,311 प्रतिनिधि चयन भएका थिए, जसमा प्रवासबाट 170 प्रतिनिधि थिए। यस अनुसार झण्डै 1,300 प्रतिनिधि मतदानमा सहभागी नै भएनन्। 79 केन्द्रीय सदस्यका लागि 379 उम्मेद्वार छन्। सभापतिमा रवि लामिछाने मंगलबार नै निर्विरोध भइसक्नु भएको छ। वरिष्ठ नेतामा प्रधानमन्त्री भारेन्द्र शाह निश्चित हुनुहुन्छ। राष्ट्रपा निर्वाचन आयोगका अनुसार आजै केन्द्रीय सदस्यको परिणाम सार्वजनिक गरेर पदाधिकारीका लागि मतदान हुनेछ। राष्ट्रपाका नेता विपिन आचार्यका अनुसार 6 पदाधिकारीका लागि चुनाव हुनेछ। खुल्ला उपसभापति 1, महिला उपसभापति 1, खुल्ला महामन्त्री 1 र खुल्ला सहमहामन्त्री 2 तथा महिला सहमहामन्त्री 1 पदका लागि चुनाव हुन लागेको उहाँले जानकारी दिनुभयो। बीपी राजमार्गको काभ्रे सिन्धुली खण्डमा अब केही दिनमै पुननिर्मित ट्र्याकबाट गाड़ी आवागमन शुरू हुने भएको छ। डिभिजन सड़क कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार 15 गतेदेखि नयाँ ट्र्याकबाट आवागमन शुरू गरिने तयारी छ। 400 बेसी बोक्सीकुना, कालढुङ्गा र डाला बेसीको खण्ड तयार भइसकेको छ। 2081 सालको असोजमा आएको बाढ़ी पहिरोले भकुण्डे बेसीदेखि नेपाल थोकसम्म झण्डै 30 किलोमिटर सड़क क्षतिग्रस्त बनाएको थियो। त्यसपछि रोशी खोलामा अस्थायी डाइभर्सन बनाएर गाड़ी सञ्चालन गर्दै आए पनि बारम्बार बाढ़ीले त्यसलाई बगाउने गरेको थियो। अब यो सड़क खण्डमा 2 लेनको सड़क बनाइनेछ। 5 वटा पुललाई पनि 2 लेनमा परिणत गर्ने योजना छ। वर्षापछि खोलाबाट झण्डै 10 मिटर उचाइसम्म सड़क बनाई कालोपत्र गरिनेछ। क्षतिग्रस्त सड़कको पुननिर्माणका लागि सरकारले 8,50,00,000,000,000 स्रोत सहमति दिएको छ भने बर्खे खोलादेखि पिप्लीसम्मको 3.2 किलोमिटर सड़क खण्ड जापानको जाइकाको 2,63,00,00,000 रूपियाँ बराबरको अनुदानमा पुननिर्माण हुँदैछ। सुरक्षाका दृष्टिले अहिले बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म अर्थात रातको समयमा गाड़ी आवागमनमा रोक लगाइएको छ। मनसूनजन्य प्राकृतिक विपदको जोखिमलाई ख्याल गरेर सशस्त्र प्रहरी बल नेपालले देशभर आफ्नो उपस्थिति र सक्रियता बढ़ाएको छ। बाढ़ी, पहिरो र डुबान जस्ता जोखिम न्यूनीकरण तथा प्रभावकारी उद्धारका लागि 21,699 जना जनशक्तिलाई विपद व्यवस्थापन सम्बन्धी विशेष तालिम दिई तयारी अवस्थामा राखेको सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्य सेवाका लागि 8 वटा मास क्याजुअल्टी भेहिकल र 8 वटा एम्बुलेन्स विभिन्न ठाउँमा तैनात गरिएका छन्। समुदाय स्तरमा 1,68,000 भन्दा बढ़ी विपद सूचकको सञ्जाल तयार पारिएको छ भने एपीएफ कम्युनिटी अलर्ट सिस्टम मोबाइल एप मार्फत सूचना संकलन र उद्धार परिचालनको व्यवस्था मिलाइएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा 12 को परीक्षा फलप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले माइती घरमा प्रदर्शन गरेका छन्। परीक्षा राम्रो दिए पनि अपेक्षाभन्दा निकै कम ग्रेड प्राप्त गरेको गुनासो गर्दै उनीहरूले उत्तर पुस्तिका पुनः परीक्षण गर्नुपर्ने माग राखेका छन्। विद्यार्थी रंजित कार्कीले परीक्षामा लेखे अनुसारको अंक नआएको बताउनुभयो। परीक्षा फल छिटो निकाल्ने नाममा मूल्यांकन प्रक्रियामा लापरवाही गरेको आरोप लगाउँदै उहाँले पुनः परीक्षण निशुल्क हुनुपर्ने माग पनि गर्नुभयो। विद्यार्थीको गल्ती नभएको अवस्थामा शुल्क लिनु अन्य अन्याय हुने उहाँको भनाई छ। विद्यार्थी स्मृति खतिवड़ाले परीक्षा फलप्रति व्यापक असन्तुष्टि रहेको बताउँदै उत्तीर्ण भएका धेरै विद्यार्थी समेत आफ्नो नतिजाबाट असन्तुष्ट रहेको उहाँको भनाई छ। नतिजाको पुनः योगले मात्र समस्या समाधान नहुने भन्दै उत्तर पुस्तिकाको पुनः जाँच गर्नुपर्ने उहाँको माग छ। विद्यार्थीहरूले त्रुटिपूर्ण परीक्षा फल सार्वजनिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड गरेको आरोप लगाएका छन्। यसअघि शिक्षा र खेलकुद मन्त्री सस्मित पोखरेलले फेसबुक मार्फत नतिजा प्रकाशन प्रक्रियामा कुनै कमजोरी नभएको स्पष्टीकरण दिनुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अहिले 10,000 भाइल भन्दा धेरै एन्टी रेबिज खोप मौजात रहेको जनाएको छ। केन्द्रीय प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालको भण्डारमा 10,011 भाइल एन्टी रेबिज खोप मौजात रहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भाइल एन्टी रेबिज खोप प्राप्त भएको हो। थप 4,500 भाइल खोप आउँदो केही दिन भित्र प्राप्त हुने सुनिश्चित भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एन्टी रेबिज खोप झण्डै 40 दिनलाई पुग्ने मौजदात रहेको मन्त्रालयले जनाएको छ। ज्येष्ठ शुक्ल एकादशी अर्थात निर्जला एकादशीका अवसरमा आज देशभरका वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरूले आफ्नो घरमा तुलसीको बिउ अर्थात दल राखेका छन्। धार्मिक परम्परा अनुसार आजको दिन तुलसीको बिउ रोप्ने गरिन्छ। आज राखेको दलबाट उम्रिएका बिरूवालाई झण्डै 1 महिनापछि अर्थात अषाढ़ शुक्ल एकादशी हरिशयनी एकादशीका दिन विधिपूर्वक मठमा सार्ने चलन रहेको छ। हिन्दू संस्कृतिमा तुलसीलाई अत्यन्त पवित्र एवं औषधीय गुणयुक्त वनस्पतिका रूपमा पूजिने गरिन्छ। आजको दिन घरको मठमा बिउ राखी भगवान विष्णुको आराधना गर्ने र विशेष व्रत बस्ने धार्मिक महत्व समेत रहेको छ। अब विदेशको खबर। आप्रवासी विरूद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कड़ा कदमका बीचमा अध्यागमन र भन्सार प्रवर्तन हिरासत आईसीईमा ज्यान गुमाउनेहरूको संख्या 1 दशकै उच्च स्तरमा पुगेको छ। सन् 2025 जनवरीमा ट्रम्पको दोस्रो कार्यकाल शुरू भएदेखि आईसीई हिरासतमा कम्तीमा 52 जनाको ज्यान गएको ह्युमन राइट्स वाच र फिजिसियन्स फर ह्युमन राइट्सको संयुक्त प्रतिवेदनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ, सन् 2025 जनवरीदेखि 2026 जनवरीसम्म आईसीई हिरासतमा वार्षिक मृत्यु दर एक वर्ष अघिको तुलनामा 140% बढ़ेको छ। यो दर जो बाइडेन शासनकालमा झण्डै 4 गुणा र ट्रम्पको पहिलो कार्यकालको तुलनामा 2 गुणाले धेरै हो। प्रतिवेदनले हिरासत केन्द्रहरूमा चिकित्सा सेवाको कमी र आत्महत्याको बढ़दो घटनालाई पनि उजागर गरेको छ। ट्रम्पको दोस्रो कार्यकाल शुरू भएपछि हिरासतमा आत्महत्या गर्नेको संख्या 7 जना पुगेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति 2:15 समूह यीको दुईवटा खेल हुँदैछन्। अमेरिकाको फिलाडेल्फिया रंगशालामा कुरासाओ र आइवरी कोस्ट तथा न्यूयोर्क न्यू जर्सी रंगशालामा इक्वेडर र जर्मनी खेल्दैछन्। 4 पटकको विजेता जर्मनी लगातार दोस्रो जीतसहित समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। अब उपविजेता बन्दै नकआउट चरणमा पुग्ने दोस्रो टोली बन्न आइभरी कोस्ट, इक्वेडर र पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओ प्रतिस्पर्धामा छन्। आइभरी कोस्ट 3 अंकसहित दोस्रो तथा इक्वेडर र कुरासाओ समान 1 अंकसहित तेस्रो र चौथो स्थानमा छन्। विश्वकपमा भोलि बिहान 5:45 समूह एफका 2 खेल हुँदैछन्। अमेरिकाको कन्सास सिटी रंगशालामा ट्युनिस र नेदरल्याण्डस तथा डालास रंगशालामा जापान र स्वीडेन खेल्दैछन्। यो समूहबाट ट्युनिसिया बाहेक अन्य टोली नकआउट चरणमा प्रवेश गर्न प्रतिस्पर्धामा छन्। विश्वकपमा बिहान 7:45 समूह डी का 2 खेल हुँदैछन्। लस एन्जलस रंगशालामा घरेलु टोली अमेरिका र टर्की तथा सान फ्रान्सिस्को बे एरिया रंगशालामा पाराग्वे र अस्ट्रेलिया खेल्दैछन्। यो समूहबाट अमेरिका नकआउट चरणमा पुग्दा टर्की बाहिरिएको छ। अब समूह चरणमा पुग्ने दोस्रो टोली बन्न अस्ट्रेलिया र पाराग्वे प्रतिस्पर्धामा छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। राष्ट्रपा केन्द्रीय सदस्यको चुनावमा प्रवासबाट समेत गरी 2,999 मत खस्यो, पदाधिकारीका लागि आजै चुनाव हुने। असार 15 गतेदेखि बीपी राजमार्गको पुननिर्मित ट्र्याकबाट गाड़ी चलाउने तयारी। रोशी खोला बढ्न साथ सड़क बन्द हुने समस्या समाधान हुने विश्वास। कक्षा 12 परीक्षाफलमा असन्तुष्टि व्यक्त गर्दै सड़कमा प्रदर्शन। परीक्षामा लेखे अनुसारको अंक नआएको गुनासो, पुनः परीक्षण गर्नुपर्ने माग। अमेरिकी हिरासतमा ज्यान गुमाउने आप्रवासीको संख्या दशकै उच्च, ट्रम्पको दोस्रो कार्यकाल शुरू भएदेखि कम्तीमा 52 जनाको ज्यान गयो। र विश्वकप फुटबलमा समूह यीबाट आइभरी कोस्ट, इक्वेडर र कुरासाओ नक आउट चरणको पुग्ने प्रतिस्पर्धामा।

0: सामाजिक सञ्जाल जी छानले जाँजी मरी बुझी मरी ब्याङ्गै न आधिकारिक प्रोफाइल मात्र फललना खैबै बिनी लिङ खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छानले खोना दे खुल्दिउ वेबसाइट एना यूआरएल चेक लना आक्षेप घटना तल आफै लागि समय समयरी आफै न पासपोर्ट फेरदिन परे म नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगी तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: हतार हतारमा छोराको बिहे आँटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
5: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
4: लौ अब कहाँ दिनुभयो मैले बैरेघारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ
5: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
4: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
5: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
4: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
5: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
4: मोबाइल नम्बर 9806641870 र 9865494497
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
6: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
7: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
6: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
7: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
6: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
7: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
6: मोबाइल 9849718921 र 9842939

0: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन। बिग्रिका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
1: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
0: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856555271, 9848 32809 र 9856501।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भान्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
2: मोबाइल नम्बर 9856054313 र 9841443842।
3: मूल्य होइन, स्वास्थ्य रोजौ।
4: होइन, यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
3: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुरसँगै जान्छु है।
4: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
3: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 300 12, US 300 5, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
3: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9856551068 र 9836707071।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: माइलाबा बिरामी हुनु भयो कि कसो
1: होले नानी सन्चो छैन कहाँ जाने होला जताउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहिबबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ
2: ए त्यो वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
3: हो त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साथ

0: खरीद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
1: प्रोप्राइटर जीत बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
1: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: सरा किन बोलाएको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मिर्दीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू।
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोत्र र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ फार्म मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तल्लामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806161052।
5: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको सलन पुगेर आयो?
6: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
5: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलन छ? म त छक्क परे।
6: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तल्लामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
5: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
6: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सैलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
5: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
6: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
5: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
6: सम्पर्क मोबाइल 9842625747।

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069866। पर्वत जाने गेट, सहारा एग्रोभेट।
0: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
1: फोन 0364142558।
5: आहा, कति राम्रो हो बालीनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
6: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ, अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
5: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
6: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
5: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आरेमा सम्पर्क नम्बर 0364146696।
1: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
0: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेरा नफालौं,
0: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
0: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेरा गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
0: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
0: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
7: Enjoy with us.

0: son de saca. Hoy no yo to sate y es que pato plotar me da asco rierio a mi cualero se inquia.
1: नमस्कार म देवीराम पराजुली जिरे खर्सानीको भोकलायो तपाई यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4 मेगाहर्ज
2: अनि तयो कागज के मेछि वा अ झिल्काई के पर्सनल नम्बर ब्लक लै वा दिए पर्सनल मोबाइल नम्बर मि उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई अनि बैंगरी बैंगरी आ चार चाहिँ तले लगपर्दी चमलपति न आफै न मोबाइल नम्बर फेरदिया बदेर ब्लक तयाई भिसा आफै न ब्याङ्क देबिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरुइन योरी थोनी दक्या सचेत तल परिम
3: सतर्क तन ठगी तब्दक्या जोगिना
4: सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
7: होइन के भयो र किन हल्लाखोर गरेको हो
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
7: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
6: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
7: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
6: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98560 54963 98560 55104 र 98028 47723
8: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन यो घर कहाँबाट ल्याउनु भएको
9: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
8: ए हो र अङ्कल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
9: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
8: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
10: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0363-691-004
11: सम्पर्क मोबाइल 97484-34484
12: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा
13: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 0363-44-331 मोबाइल 98560-55331
14: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
15: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कति जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
16: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
15: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
16: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
15: हाम्रा सेवा तथा सुविधाहरू
16: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
15: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
16: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
15: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
16: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
15: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
14: सम्पर्क फोन नम्बर 0367414624।

0: access to all.
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9856019076, 9861719076 र 9817682223।
4: ए अंकल, गालामा हात राखेर अध्ययारो मुख लाएर बस्दै हुनुहुन्छ, होइन के भएको छ र तपाईँलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9864221629 र 9864168251।
7: पलङ, लुबिक, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
8: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु, बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
7: बाबा फर्निचर, वालिङ 10 भकुण्डे।
8: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9856031966।

0: नाक छोड़ी काम कान छोड़ी नाक बीमारले नि कहिले नछोड्ने भयो
1: हैन ए दाई बीमारले फेरि च्यापे भी क्या हो गुनगुनाई रहनु भएको छ त
0: बीमार कहिले निको होला र खै सधैंको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुठु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 667
2: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
3: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
2: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
3: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
2: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
3: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
2: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
3: मुटुको जाँच ईसीजी सेवा
2: भाँचिएको हड्डी प्लास्टर सेवा
3: डिजिटल एक्सरे सेवा
2: चिरफार गर्ने
3: थाइरा
2: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
3: सर्वसुलभ फार्मेसी सेवा
2: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
3: फोन नम्बर 0364-41087 मोबाइल 98469-7071-7440
4: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
4: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
6: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
6: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364-41-246 मोबाइल 98560-50119 र 98560-33-246
7: कस्तो सास गनाएको तिम्रो त
8: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
7: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
8: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
7: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
9: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
10: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
11: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 98465-48622 र 98241-4049
12: साधारण निमन्त्रणा यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा एवं 9 अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ। कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको लागि साधारण निमन्त्रणा गर्दछौ। मिति यही असार 12 गते शुक्रबार। समय दिनको ठिक 12:30 बजे ठिक समयमा कार्यक्रम शुरू हुनेछ। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल। कार्यक्रमहरू समुद्घाटन समारोह 12:45 बजेदेखि दिवा खाजाको समय 20 मिनट मात्र। बन्द सत्रको कार्यक्रमहरू बन्द सत्र सकिएपछि निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ। वालिङ उद्योग वाणिज्य संघ वालिङ साङ्सा।
13: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
14: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
13: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता?
14: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
13: ल ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
14: पाण्डे सु सेन्टर वालिङ बजार।
13: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
14: मोबाइल नम्बर 98460-86-00-5।
15: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
16: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला।
15: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.5

0: यमहा बेस्ट एक्सचेंज अझै ज्यादा अझै धेरै यही असार 7 गते देखि 12 गते सम्म स्थान वालिङ 8 मुख्यनाथ विकास बैंक अगाडि यमहा लैजाऊ घरमा नागरिकताकै भरमा 2 वर्ष ट्याक्स फ्री राइड फ्री अट्र्याक्टिभ क्यास डिस्काउन्ट हाई भ्यालू एडिसन फ्री हेलमेट स्पट एक्सचेंज इजी फाइनान्स थप जानकारीको लागि सुलोसन अटो सेल्स वालिङ 10 भकुन्डे सम्पर्क मोबाइल 98560 86143।
1: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
2: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
1: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
2: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
1: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
2: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
1: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
2: टेलिफोन खाने पानी विद्युत डिस्क होम लगायतको बिल भुक्तानी गर्न सकिने
1: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
2: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
1: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
2: त्यस्तै IMF प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
1: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
2: फोन 0363 44 6 सय।
3: रेडियो आदि खोला,
4: रेडियो आदि खोला 105.4।
0: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
5: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
0: फर्निचरको सामान अरे दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
5: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
6: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार वालिङ 1 रामबासा सोरुम भिरकोट 1 बैरघारी मेन रोड वालिङ 8 जैसी पदेरा।
0: मोबाइल 98560309888 र 98560555988।
7: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
8: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
7: हामी कहाँ
0: डोरा। मोबाइल 98560309888 र 98560555988।
7: सधैँ सामान्य कपडा लगाए

0: आठ मोड गरिमा बैंकको ओरालोमा।
1: मोबाइल 98135 56 496।
2: लागु औषध दुर्व्यसन तथा अवैध ओसार पसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस 2026 को अवसरमा सशस्त्र प्रहरी बल नेपाल सम्पूर्ण नागरिकमा हार्दिक अपील गर्दछ। लागु औषधको दुर्व्यसनले व्यक्ति परिवार र समाजलाई गम्भीर क्षति पुर्याउँछ। यसले युवा शक्तिको भविष्यलाई अन्धकार तर्फ धकेल्नुका साथै सामाजिक आर्थिक र स्वास्थ्य सम्बन्धी विभिन्न समस्या निम्त्याउँछ। लागु औषध सेवन ओसार पसार तथा कारोबार कारण विपरीत कार्य हुन्। यस्ता गतिविधिबाट टाढा रहौं, आफ्ना परिवार तथा समुदायलाई सचेत बनाऊ र स्वस्थ सुरक्षित एवं समुन्नत समाज निर्माणमा योगदान पुर्याऊ। लागु औषध सम्बन्धी कुनै सूचना वा शंकास्पद गतिविधि देखिएमा नजिकको सुरक्षा निकाय वा सम्बन्धित सरकार वालामा जानकारी गराई सहयोग गरौं। लागु औषध मुक्त समाज निर्माण हाम्रो साझा जिम्मेवारी। सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गुल्मा हेडक्वार्टर स्याङ्जाद्वारा जनहितमा जारी।
3: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
4: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
3: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
4: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
3: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
4: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
3: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 063-44-594।
5: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
6: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
5: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बालबालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
6: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 063-4-12-183।

0: पहिलो मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुर लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0363590018, मोबाइल 9840516635 र 9813769611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली। के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 9856005756 र 9846005756।
2: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
3: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
2: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
4: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
3: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
4: हो र? अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805230050, सहयोगका लागि मोबाइल 9805230051।
5: छिटो भनेको वर्ल्ड लिङ्क।

0: सुनत ना, अहिले हाम्रो गाउँमा 5 बजेको छ।
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो
4: रेडियो आदि खोला 105.4।
5: ब्याङ्की खैमत बिले चौधरी एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी रि विषया न्यो कल पर्जिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण रि विषया ब्याङ्की नील पर्जिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नु पर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
6: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
6: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
6: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
6: मोबाइल नम्बर 98 0 66 41 870 र 98 65 94 497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
7: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
8: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
7: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
8: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
7: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
8: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
7: मोबाइल 98469188921 र 98462939।

0: नौहेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त। म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल।
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
1: मोबाइल नम्बर 98467-21380।
2: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
3: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
3: टेलिफोन, इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98565-55271, 98468-32809 र 98565-25271।
4: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
4: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
4: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
4: मोबाइल नम्बर 98565-54313 र 98143348।
3: मूल्य होइन स्वास्थ्य रोजौ।

0: चल्यो।
1: होइन यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
2: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
1: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउ न त।
2: हुन्छ त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एक रुममा जाम न त, त्यहाँ कुखुराको भाले भाले सल्लाह अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज जिटेन शान्ति च्याम्पियन हरदीनाथ JK 33 33 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
1: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
2: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने। मोबाइल 98561508 र 98736770771।
1: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
2: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 13 गते शनिबारका दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भए का बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 0364140051। मोबाइल 98560052049। स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: ओ माइला बा, बिरामी हुनु भयो कि कसो?
1: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइला बा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
3: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
2: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
2: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
4: सुखको गहना दुःखको खजना।
2: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल,
4: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
5: ए आसरा, किन बोलाएको मलाई?
6: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
5: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टी का साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ।
8: सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806061052।

सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन

0: यार।
1: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
2: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
1: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
3: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
1: दाँत सफा गर्ने टल्काउने,
3: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
1: दाँतको जरासम्म सफा गरी भर्ने,
3: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
1: दाँतमा खोल राख्ने,
3: दाँत नभएको ठाउँमा झिक्ने नपर्ने गरी दाँत राख्ने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार,
1: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्मार्ट डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
3: सम्पर्क कान्तिपुर स्मार्ट डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
1: मोबाइल 9846221629 र 9861868251।
4: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
4: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
4: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9856-50-119 र 9856-33-246।
6: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
7: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
6: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
7: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
8: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
7: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
8: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
4: पर्वत जाने गेट, सहारा एग्रोभेट।
9: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, सरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
10: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 गते शनिबार यस सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: लक्षित समूहहरू:
10: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
9: मुटुको बाथरोग,
10: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
9: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
10: मुटुको भल्व सम्बन्धीका रोगीहरू तथा भल्व फेरेका बिरामीहरू,
9: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
10: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
9: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
10: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
9: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
10: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
9: पेसमेकर सम्बन्धीका बिरामीहरू।
11: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0165524 93 5524 94 र 5 82 700 78।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
12: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
12: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
12: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरुन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
12: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
12: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
12: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
12: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
12: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
13: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
14: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: अहिले हाम्रो गर्नेमा छ बजे छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4
4: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भजेन्द्र बस्नेतसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: राष्ट्रपा केन्द्रीय सदस्यको चुनावमा प्रवासबाट समेत गरी 2,999 मत खस्यो। पदाधिकारीहरूको मतदान राति सभा 9 बजेदेखि शुरू हुने।
4: मधेस प्रदेशका चार बाहेक अरू सबै पालिकाले बजेट पेश गरे, अधूरा योजना पूरा गर्ने। सूचना तथा प्रविधि र सुशासन प्राथमिकतामा
5: फिफाले एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबल संकटमा अवसर गुम्ने खेलाड़ीको चिन्ता। निलम्बन फुकुवाका लागि सबै पक्ष एकजुट हुन विज्ञको सुझाव।
6: सक्रिय भएर अनि एक ठाउँमा बसेर सकेसम्म चाँडो यो ब्यानलाई हटाउन सकिन्छ होइन, त्यतातिर सक्रिय हुनुपर्छ।
4: भेनेजुएलामा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 164 जना पुग्यो, झण्डै 1,000 जना घाइते। सहयोग गर्न तयार रहेको अमेरिकाको भनाई।
5: र विश्वकप फुटबलमा समूह ईबाट आइभरी कोस्ट, इक्वेडर र कुरासाओ नक आउट चरणमा पुग्ने प्रतिस्पर्धामा।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
12: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको 99 जना केन्द्रीय सदस्यका लागि भएको मतदानमा 2,999 जनाले मतदान गरेका छन्। रासोपा निर्वाचन आयोगका अनुसार 2,959 जनाले महाधिवेशन स्थलमा र 40 मत प्रवासबाट मतदान गरेका हुन्। प्रवासमा रहेकालाई मोबाइल एपबाट र मतदान स्थलमा विद्युतीय मतदानको व्यवस्था गरिएको थियो। आयोगका अनुसार महाधिवेशनका लागि 4,311 जना प्रतिनिधि चयन भएका थिए, जसमा प्रवासबाट 170 प्रतिनिधि थिए। 99 केन्द्रीय सदस्यका लागि 379 उम्मेद्वार छन्। सभापतिमा रवि लामिछाने मंगलबार नै निर्विरोध निर्वाचित भइसक्नु भएको छ। वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह बालेनको नाम निश्चित छ। रासोपा निर्वाचन आयोगका अनुसार केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएपछि पदाधिकारीका लागि मतदान हुनेछ। आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाको पाँचौं संशोधन अनुसार आज बेलुका 6:30 बजेदेखि 7 बजेसम्म पदाधिकारीका लागि फारम वितरण तथा दर्ता हुनेछ। त्यस्तै 7:30 बजे उम्मेद्वारहरूको प्रारम्भिक नामावली प्रकाशित हुनेछ। 9:45 बजे अन्तिम नामावली प्रकाशित हुनेछ भने त्यसपछिको आधा घण्टा मौन अवधि रहनेछ। 9:15 बजेदेखि मध्यराती 12:15 बजेसम्म मतदान हुनेछ। बिहान 1:30 बजे मतपरिणाम घोषणा हुने कार्यतालिकामा उल्लेख छ। रासोपाका नेता विपिन आचार्यका अनुसार 6 पदाधिकारीका लागि चुनाव हुनेछ। खुल्ला उपसभापति 1, महिला उपसभापति 1, खुल्ला महामन्त्री 1 र खुल्ला सहमहामन्त्री 2 र महिला सहमहामन्त्री 1 पदका लागि चुनाव हुन लागेको उहाँले जानकारी दिनुभयो।
5: देशभरका 4 बाहेक सबै पालिकाले आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम र बजेट गाउँ र नगरसभामा पेश गरेका छन्। 753 मध्ये मधेस प्रदेशका 4 पालिका सप्तरीको अग्नि साइर कृष्ण सवरण गाउँपालिका, सिराहाको सुखीपुर नगरपालिका, महोत्तरीको सोनम गाउँपालिका र रौतहटको एमुनामाई गाउँपालिकाको अहिलेसम्म संघीय मन्त्रालय भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गरेका छैनन्। बजेट पेश गरेका पालिकाले मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गर्नुपर्ने हुन्छ। विगतमा भन्दा यसपटक धेरै पालिकाले विलयमा बजेट पेश गरेका हुन्। सभामा बजेट पेश गरेका धेरै सो पालिकाले यसैका अधुरा योजना पूरा गर्ने, सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिएका छन्। 2079 साल वैशाखमा चुनिएका जनप्रतिनिधिहरूले यसपटक ल्याएको बजेट अन्तिम कार्यकालको हो। आउँदो वैशाखमा बहालवाला जनप्रतिनिधिको 5 वर्ष कार्यकाल सकिन्छ। स्थानीय सरकार संचालन ऐन र अन्तर सरकार वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्था अनुसार हरेक वर्ष असार 10 गते भित्र पालिकाहरूले आर्थिक वर्षको राजस्व र व्यय अर्थात बजेटको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्छ। यसरी पेश भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था रहेको छ।
4: सरकारको आश्वासनपछि चिया उद्योगहरू खुलेका छन्। भारतले नेपाली चिया निकासीमा अवरोध गरेपछि बन्द भएका इलाम र झापाका चिया उद्योग आजदेखि खुलेका हुन्। सरकारले चिया उद्योगीको समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर चाँडो समाधान गर्ने आश्वासन दिएपछि उद्योगहरू खोलेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले जानकारी दिनुभयो। चिया निर्यातमा अवरोधका कारण 10 लाख किलो भन्दा धेरै चिया गोदाममा थन्किएपछि इलामका अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि र झापाका सीटीसी तथा अर्थोडक्स चिया उद्योग असार 4 गतेदेखि बन्द गरिएका थिए। चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको सचिवालयले विभिन्न मन्त्रालय र विभागका प्रतिनिधि सम्मिलित 1 कार्यदल बनाएको छ।
5: विश्व बजारमा कच्चा तेलको मूल्य मध्य पूर्वको युद्ध शुरू हुनु अघि भन्दा पनि सस्तो अवस्थामा पुगेको छ। ब्रेन्ट क्रूडलाई विश्व बजारमा कच्चा तेलको मूल्यको मानक मानिन्छ। अमेरिका र इजरायलले इरानमा आक्रमण गर्नु अघि अर्थात गएको फेब्रुअरी 28 ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल $76 थियो। अहिले विश्व बजारमा ब्रेन्ट क्रूड प्रति ब्यारेल $72 आसपासमा कारोबार भइरहेको छ। युद्ध शुरू भएपछि ब्रेन्ट क्रूडको मूल्य $110 नआएको थियो। नेपाल ऑयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा भाउ घटे पनि नेपाली बजारमा भने अर्को हप्ता मात्र थाहा हुन्छ। मध्यपूर्वको युद्ध अघि नेपालमा पेट्रोलको मूल्य प्रति लिटर 157 रूपियाँ र डिजल तथा मटितेलको प्रति लिटर 142 रूपियाँ रहेकोमा अहिले पेट्रोल प्रति लिटर 217 रूपियाँ र डिजलको प्रति लिटर 225 रूपियाँ रहेको छ।
4: सरकारले कक्षा 12 उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने भएको छ। कक्षा 12 नतिजाप्रति विद्यार्थीहरूमा असन्तुष्टि बढ़दै गएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले उत्तर पुस्तिकाको नमूना परीक्षण तथा परीक्षाफल र तथ्याङ्क प्रविष्टको पुनः प्रमाणीकरण गर्न समिति गठन गरेको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमा लेख्दै शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी समिति गठन गरेको जानकारी दिनुभयो। राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे आफ्नो धारणा यसअघि नै सार्वजनिक गरेको भन्दै मन्त्री पोखरेलले नतिजा प्रकाशन गरेको प्रक्रियाप्रति आफू स्पष्ट र विश्वस्त रहेको बताउनु भएको छ। आज विद्यार्थीहरूले काठमाण्डको माइतीघरमा प्रदर्शन गरे। परीक्षा राम्रो दिए पनि अपेक्षा भन्दा निकै कम ग्रेड प्राप्त गरेको विद्यार्थीको गुनासो छ। उनीहरूले उत्तर पुस्तिका पुनः परीक्षण गर्न माग गरेका छन्। त्रुटिपूर्ण परीक्षाफल सार्वजनिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड़ गरेको विद्यार्थीहरूको आरोप छ। यसैबीच नेभी संघ, अन्य रासोव्यू, अखिल क्रान्तिकारी लगायत 11 विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति निकालेर छिटो नतिजा प्रकाशन गर्ने नाममा लापरवाही गरेको भन्दै आपत्ति जनाएका छन्।
5: बीपी राजमार्गको काभ्रे सिन्धुली खण्डमा अब केही दिनमै पुननिर्मित ट्र्याकबाट गाड़ी आवागमन शुरू हुने भएको छ। डिभिजन सड़क कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार असार 15 गतेदेखि नयाँ ट्र्याकबाट आवागमन शुरू गर्ने तयारी छ। 400 बेसी बोक्सीकुना कालढुङ्गा र डाला बैंसीको खण्ड तयार भइसकेको छ। 2081 सालको असोजमा आएको बाढ़ी पहिरोले भकुण्डे बेसीदेखि नेपाल थोकसम्म झण्डै 30 किलोमिटर सड़क क्षतिग्रस्त भएको थियो। त्यसपछि रोशी खोलामा अस्थायी डायभर्सन बनाएर गाड़ी सञ्चालन गर्दै आए पनि बारम्बार बाढ़ीले त्यसलाई बगाउने गरेको थियो। अब यो सड़क खण्डमा दुई लेनको सड़क बनाइनेछ। 5 पुललाई पनि दुई लेनमा परिणत गर्ने योजना छ। क्षतिग्रस्त सड़कको पुननिर्माणका लागि सरकारले 8.50 करोड़को स्रोत सहमति दिएको छ भने बर्खे खोलादेखि पिप्लेसम्मको 3.2 किलोमिटर सड़क जापानको जाइकाको 2.63 अर्ब करोड़ बराबरको अनुदानमा पुननिर्मित हुँदैछ।
4: यसैबीच मनसून जन्य विपदको प्रतिकारका लागि सशस्त्र प्रहरी बलले देशका 54 ठाउँमा अस्थायी बेस स्थापना गरेको छ। साथै प्रदेशमा बेसहरू क्रियाशील छन् भने धनकुटा बारा सिन्धुली काभ्रे लगायत 16 ठाउँमा वर्षैभरि सञ्चालन हुने स्थायी विपद व्यवस्थापन बेस पनि स्थापना गरिएको छ। सशस्त्र प्रहरीका प्रवक्ता एवं नायब महानिरीक्षक नेत्रबहादुर कार्कीका अनुसार 8,180 जना सशस्त्र प्रहरीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको छ। बाढ़ी र डुबानबाट उद्धारको लागि 82 राफ्ट बोर्ड 53 मोटरबोट र 134 जना गोताखोर परिचालनको तयारीमा छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा फिफाको निलम्बनमा परेको एन्फा र अब गर्नुपर्ने प्रयास बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
13: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हरजना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
14: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको पानी लागिसकेको छ। बेटर अप्लायन्सेस बेटरको पानी लाग्छ।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राजसोपा केन्द्रीय सदस्यको चुनावमा प्रवासबाट समेत गरी 2,999 मत खस्यो। पदाधिकारीको मतदान राति सभा 9 बजेदेखि शुरू हुने। मधेस प्रदेशका 4 बाहेक अरू सबै पालिकाले बजेट पेश गरे। अधूरा योजना पूरा गर्ने। सूचना तथा प्रविधि र सुशासन प्राथमिकतामा कक्षा 12 परीक्षाफलप्रति विद्यार्थीको तीव्र असन्तुष्टि। लेखेको भन्दा निकै कम ग्रेड आएको भनाई। मन्त्रालयले उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने। सरकारको आश्वासनपछि चिया उद्योगहरू खुले लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी प्रसंग। यति बेला फिफा विश्वकप फुटबलको महाकुम्भ चलिरहेको छ। विश्वकपको रौनक र उत्साह चुलिएका बेला नेपाली फुटबलमा नयाँ संकट देखिएको छ। अखिल नेपाल फुटबल संघ एन्फालाई अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले निलम्बन गरेको छ। नेपाली फुटबल क्षेत्र तथा खेलाड़ीका लागि यो चिन्ताको विषय बनेको छ। आन्तरिक राजनीतिक हस्तक्षेप र निरन्तरको कलहका कारण आज नेपाली फुटबल इतिहासकै सबैभन्दा कठिन र संकट अवस्थामा छ। नेपाली फुटबलमा थपिएको संकट यसको असर र अब समाधानका उपाय बारेको जानकारी सहित साथी महेश गेवाली।
15: विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भले संसारभर उत्साह र उमंग छरिरहेको छ। तर नेपाली फुटबल प्रेमीका लागि भने यति बेला निराशा र चिन्ता थपेको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबलको भविष्यलाई लिएर समर्थकहरू चिन्तित बनेका छन्। ललितपुरका राजन खड्का पनि यति बेला त्यही चिन्तामा हुनुहुन्छ।
16: बीचको एउटा समय अलिकति ग्रो गरे जस्तो देखिन्थ्यो होइन। पछिल्लो समय हेर्यो भने त यो जताततै अब दलीयकरण समातिसकेपछि चाहिँ नेपाली फुटबलको पनि अहिले एडिजन लिग हुन सकेन होइन। फिफाले निलम्बन गर्यो। प्रोफेसनलिजम एउटा अभावमा नेपाली फुटबल पनि जस मार्नु परेको छ र मजै लाग्छ नि जे भए पनि हाम्रो राष्ट्रियलाई अन्तर्राष्ट्रिय स्तरमा जस राम्रो मेसेज जाँदैन नि त.
15: एन्फाभित्रको राजनैतिक वातावरण सुमधुर नहुनु, नेतृत्वले कुनै रचनात्मक गतिविधि नगर्नु र आन्तरिक कलह निरन्तर चल्नुले यो संकट निम्त्याएको खेल विश्लेषकहरू बताउँछन्. फिफाले कुनै पनि देशको फुटबलमा राजनीतिक वा सरकारी हस्तक्षेप चाहँदैन, तर नेपालमा सरकारी हस्तक्षेप बढेपछि फिफाले यो कड़ा कदम चालेको हो. फुटबल विश्लेषक संजीव कुमार शाह:
6: खेलाड़ीहरूलाई चाहिने पूर्वाधारको लागि काम गर्नुपर्ने थियो, तर यहाँ राजनीति अनि आफ्नो मान्छेहरूलाई त्यहाँ नेतृत्व पुर्याउने खेलाड़ी छनौटमा पनि विभेद देखिन्छ, कहिले काहीँ विरोध भइरहेको हुन्छ. होइन, फिफाले कुनै पनि देशमा राजनीति हस्तक्षेप चाहँदैन, सरकारको हस्तक्षेप भन्दा बाहिर राख्न चाहन्छ.
15: नेपाली फुटबलले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट मान्यता प्राप्त गरेको 54 वर्ष पूरा भइसकेको छ. 5.5 दशक लामो इतिहासमा फिफाबाट नेपाल निलम्बनमा पर्नु अत्यन्त दुर्भाग्यपूर्ण घटना भएको राष्ट्रिय टोलीका पूर्व कप्तान तथा पूर्व खेलाड़ी उपेन्द्र मानसिंह बताउनुहुन्छ. उहाँका अनुसार फुटबलको मर्म र आवश्यकता नबुझेको नेतृत्वका कारण नेपाली फुटबलले यस्तो अवस्था भोग्नु परेको हो.
17: खेलाड़ी रुष्ट, रेफरी रुष्ट, प्रशिक्षकहरू रुष्ट, क्लबहरू रुष्ट, सबै रुष्टै रुष्ट भएको अवस्था छ. नेपाली फुटबल फ्यान्सहरू रुष्ट छ, रङ्गशाला फुटबल हेर्न जानेन. होइन, यसले त एउटा फुटबल तल जाने संकेत देखाइसकेको थियो नि त.
15: विज्ञहरूका अनुसार यस निलम्बनले नेपाली फुटबलमा गहिरो र दीर्घकालीन असर पार्न सक्छ. निलम्बनका कारण अब नेपालले तालिका अनुसारका कुनै पनि अन्तर्राष्ट्रिय गतिविधिमा सहभागिता जनाउन पाउने छैन. साथै अन्तर्राष्ट्रिय निकायबाट प्राप्त हुने सहयोग तथा वित्तीय अनुदान समेत पूर्ण रूपमा रोकिने भएकोले नेपाली फुटबल गम्भीर आर्थिक संकटमा पर्न सक्ने देखिन्छ. त्यसभन्दा पनि ठूलो असर खेलाड़ीहरूमा पर्ने विज्ञहरूको भनाइ छ. अन्तर्राष्ट्रिय अवसर गुम्ने र खेल जीवन नै प्रभावित हुने जोखिमले खेलाड़ीहरू सबैभन्दा बढ़ी मारमा पर्ने देखिन्छ. फेरि पूर्व खेलाड़ी उपेन्द्र मानसिंह:
17: अब अन्तर्राष्ट्रिय प्रतियोगितामा चाहिँ सहभागी नहुने बित्तिकै खेलाड़ीहरूले खेल्ने पाउने आफ्नो अवसर, पुरुष होस् महिला होस्, त्यो सबै गइहाल्यो. अब चाहे त्यो फुटसल होस् जसकै होस् न, होइन, प्रतियोगिता नहुने त खेलाड़ीहरूलाई त ठूलो मार पर्यो.
15: यो निलम्बन कति लामो समयसम्म रहने भन्ने कुरा अहिले नै निश्चित छैन. विगतका अनुभव हेर्दा यस्तो निलम्बन केही हप्तादेखि वर्षौंसम्म पनि लम्बिन सक्ने देखिन्छ. नेपाल कति समय निलम्बनमा रहने भन्ने कुरा अब नेतृत्व तहले चाल्ने कदम र फिफाका शर्तहरू पूरा गर्ने प्रक्रियामा निर्भर रहनेछ. यस्तो संकटपूर्ण अवस्थाबाट नेपाली फुटबललाई कसरी बाहिर निकाल्ने र निकासको बाटो के हुन सक्छ त? फुटबल विश्लेषक संजीव कुमार शाह:
6: सरकार र एन्फा दुवैजना सक्रिय भएर अनि एक ठाउँमा बसेर लाग्नुपर्छ. अब सकेसम्म चाँडो यो ब्यानलाई हटाउन सकिन्छ, होइन, त्यतातिर सक्रिय हुनुपर्छ. अनि एन्फाका पदाधिकारीहरू एक ठाउँमा आएर मिलेर गर्नुपर्ने जुन चुनावी प्रक्रिया छ नि, पारदर्शी बनाउनु पर्यो. राष्ट्रिय खेलकुद परिषदले पनि सक्रियता चाहिँ देखाउनु पर्छ, एन्फालाई झकझकाउनु पर्छ जस्तो लाग्छ, र एन्फामाथि त्यो दबाव चाहिँ बढाउनु पर्छ सकारात्मक माहौल बनाउनको लागि.
4: फेरि पनि खबरकै सिलसिला, शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ. शेयर बजार परिसूचक नेप्सी आज 8.50 अंकले घटेर 2651.52 बिन्दुमा झरेको हो. नेप्सी चार महिना यताकै न्यून बिन्दुमा झरेको हो. गएको फागुन 13 गते नेप्सी 2648 बिन्दुमा रहेको थियो. आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक झण्डै 2% ओह्रालो लागेको छ. आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ. हिजो 4.41 अर्ब कारोबार भएकोमा आज 338 कम्पनीका 64,80,000 रूपियाँमा किनबेच भएको छ. यो कारोबार रकम जेठ 4 गते यताकै कम हो. त्यस दिन 2.45 अर्ब रूपियाँको शेयर कारोबार भएको थियो.
18: जर्मनीको बोनमा आयोजित अन्तर्राष्ट्रिय जलवायु कार्यसमूहको बैठक प्रमुख मुद्दाहरूमा सहमति नजुटाई टुंगिएको छ. अनुकूलन कोषलाई 3 गुणाले बढ़ाउनु पर्ने माग उठे पनि विकसित देशहरू दायित्व लिन तयार नभएपछि निर्णय हुन नसकेको नेपालबाट सरकारको प्रतिनिधित्व गर्नुभएका वन मन्त्रालयका जलवायु परिवर्तन महाशाखा प्रमुख डाक्टर महेश्वर ढकालले जानकारी दिनुभयो. उहाँका अनुसार योसँगै अनुकूलनका विश्वव्यापी लक्ष्यका सूचकहरूको टुंगो लगाउने काम पनि आउँदो COP31का लागि धकिलिएको छ. नेपालका लागि सकारात्मक पक्ष नेपालले पर्वतीय पारिस्थितिकीय प्रणालीलाई महत्वपूर्ण सूचकका रूपमा समावेश गराउन सफलता पाएको उहाँले बताउनुभयो. COP30 को निर्णय अनुसार यसपटक माउन्टेन डायलग सम्पन्न भई निष्कर्षलाई COP31 लैजाने सहमति भएको छ. जलवायु विज्ञहरूको अनुसार अमेरिका पेरिस महासन्धिमा नरहेको र बदलिदो भू राजनीतिक परिस्थिति कारण जलवायु न्यायको विषय ओझेलमा पर्दै विकसित देशहरूमाथिको दबाव कमजोर बन्दै गएको छ.
19: काठमाडौँको किर्तिपुरमा रहेको राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूले आफूहरूलाई जबरजस्ती निकालेमा पुरानै बस्तीमा फर्केर छाप्रो हाल्ने चेतावनी दिएका छन्। सरकारले असार 12 गते अर्थात भोलिसम्म होल्डिङ सेन्टर खाली गर्न सूचना निकालेपछि उनीहरूले आफूहरूको बसोबासको व्यवस्था नगरेको भन्दै पुरानै बस्तीमा फर्किने चेतावनी दिएका हुन्। स्थायी विकल्प र बस्ने ठाउँ नदेखाई जबरजस्ती ननिकाल्न उनीहरूको माग छ। बागमती सभ्यता एकीकृत विकास समितिले होल्डिङ सेन्टरमा रहेकालाई त्यहाँबाट हट्न 25,000 रूपियाँ दिने भन्दै बैंक खाता विवरण मागेको छ। तर हटाउनका लागि खाताको विवरण मागेको भन्दै सुकुम्बासीहरूले दिएका छैनन्। सुकुम्बासीहरूले किर्तिपुरको होल्डिङ सेन्टर बाहिर पीड़ितहरूको सरकार पत्र टाँस गरेका छन्, जसमा उनीहरूले स्थायी व्यवस्थापन नहुन्जेलसम्म होल्डिङ सेन्टरमा पर्याप्त सेवा सुविधा दिनुपर्ने माग गरेका छन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
20: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353 आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
20: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
21: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
20: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
21: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
22: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
19: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
23: अब बाँकी खबर। कैलालीमा नेपाली सेनाको तालिमका क्रममा ग्रेनेड विस्फोट हुँदा एकजना सैनिकको ज्यान गएको छ, एक अधिकृत घाइते भएका छन्। मोहन्याल गाउँपालिका वडा नम्बर 7 रहेको जालपा सामुदायिक वनमा बिहान फायरिङ अभ्यास गरिरहेका बेला ग्रेनेड विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। विस्फोटमा पड़ी नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको ज्यान गएको, विस्फोटमा सेनाका सहसेनानी हिमराज जोशी पनि घाइते हुनुभएको छ। सुदूरपश्चिम पृथना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट बिहान 9:15 टोली अभ्यासका लागि वन क्षेत्र पुगेको थियो।
19: कालीकोटमा भीरबाट खसेको ढुंगाले लागेर एकजनाको ज्यान गएको छ। कर्णाली करिडोर अन्तर्गत सन्ने त्रिवेणी गाउँपालिका वडा नम्बर 1 शान्तिघाट आमतडा सड़कमा ढुंगा खस्दा राजकोट नगरपालिका का 8 निवासी 18 वर्षीय बाबुराम टमाटाको ज्यान गएको हो। डोजर चलाइरहेको बेला टमाटालाई भीरबाट खसेको ढुंगाले लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
23: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अहिले 10,000 भाइल भन्दा धेरै एन्टी रेबिज खोप मौजात रहेको जनाएको छ। केन्द्रीय प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालको भण्डारणमा 10,011 भाइल एन्टी रेबिज खोप मौजात रहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भाइल एन्टी रेबिज खोप प्राप्त भएको हो। थप 4,500 भाइल खोप आउँदो केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको छ। मन्त्रालयले पालिकालाई कुकुर तथा अन्य जनावरको टोकाई व्यवस्थापन तथा आवश्यक खोप सेवाको सहजीकरण गर्न अनुरोध समेत गरेको छ। उहाँका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एन्टी रेबिज खोप झण्डै 40 दिनलाई पुग्ने मौजदात रहेको छ।
19: ज्येष्ठ शुक्ल एकादशी अर्थात निर्जला एकादशीको अवसरमा आज देशभरका वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीले आफ्नो घरमा तुलसीको बिउ अर्थात दल राखेका छन्। धार्मिक परम्परा अनुसार आजको दिन तुलसीको बिउ रोप्ने गरिन्छ। आज राखिएको दलबाट उम्रिएको बिरूवालाई झण्डै एक महिनापछि अर्थात असार शुक्ल एकादशी हरिचयनी एकादशीका दिन विधिपूर्वक मठमा सार्ने प्रचलन रहेको छ। हिन्दू संस्कृतिमा तुलसीलाई अत्यन्तै पवित्र एवं औषधीय गुणयुक्त वनस्पतिका रूपमा पूज्ने गरिन्छ। आजको दिन घरको मठमा बिउ राखी भगवान विष्णुको आराधना गर्ने र विशेष व्रत बस्ने धार्मिक महत्व समेत रहेको छ।
23: धादिङको सिद्धले गाउँपालिका वडा नम्बर 7 पिपलटारमा आधुनिक कृषि प्रविधि अपनाएपछि तरकारी उत्पादन दोब्बरले वृद्धि भएको छ। पहिले 200 किलो भण्टा फल्ने जग्गामा अहिले 400 किलोसम्म उत्पादन हुन थालेको किसानहरूले बताएका छन्। अहिले वडा नम्बर 7 झण्डै 500 किसान तरकारी खेतीमा आबद्ध छन्। तरकारी संकलन केन्द्र स्थापना भएसँगै बजारीकरण पनि सहज भएको छ, तर बजारको उतार चढ़ावका कारण उत्पादित तरकारीले उचित मूल्य नपाएको किसानको गुनासो छ। सरकारले बजार सुनिश्चित गरी उपयुक्त मूल्य दिलाउनु पर्ने उनीहरूले माग गरेका छन्।
19: वैदेशिक रोजगारी छाडेर स्वदेश फर्किएका गुल्मीको इस्मा गाउँपालिका 3 का गोकर्ण नेपालीले घाँस र कफी खेती मार्फत सफलता प्राप्त गर्नुभएको छ। दुवैको रोजगारी छाडेर 7 वर्ष अघि गाउँ फर्किएपछि शुरू गरेको कृषि व्यवसायले अहिले ठूलो आकार लिइरहेको छ। यस वर्ष मात्रै 65,000 कफीका बिरूवा बिक्रीबाट 22 लाख रूपियाँ भन्दा बढ़ीको कारोबार भएको नेपालीले बताउनुभयो। ती बिरूवा लमजुङ, सुर्खेत, कास्की, नुवाकोट लगायत विभिन्न जिल्लामा पुगेका छन्। साथै 120 रोपनीमा व्यवसायिक घाँस खेती पनि सञ्चालनमा छ। खाड़ीभन्दा स्वदेशको माटोमै ठूलो सम्भावना रहेको उहाँ बताउनुहुन्छ।
23: पाल्पामा दालचिनी र तेजपात किसानको प्रमुख आमदानीको स्रोत बन्दै गएको छ। भिरालो बाँझो र खेती गर्न नसकिने जग्गामा समेत सहजै उत्पादन हुने दालचिनीले पाल्पाका किसानलाई वार्षिक 5 देखि 8 लाख रूपियाँसम्म आमदानी दिलाउन थालेको छ। पाल्पाबाट मात्रै बितेको 6 वर्षमा 68 लाख किलो भन्दा बढ़ी दालचिनी र तेजपात भारत निकास भएको छ। किसानले दालचिनीको 5 किलोको 60 रूपियाँ र बोक्रा 115 रूपियाँसम्ममा गाउँमै बेच्दै आएका छन्।
19: नेपाल डेयरी एसोसिएशनले यस वर्ष असार 15 अर्थात राष्ट्रिय धान दिवस रोपाई महोत्सव अवसरमा 75 लाख लिटर दही खपत हुने अनुमान गरेको छ। आज काठमाण्डुमा दही चिउरा प्रवर्धन कार्यक्रमको आयोजना गर्दै एसोसिएशनले सोमबार असार 15 गते राष्ट्रिय धान दिवसको अवसरमा 75 लाख लिटर दही खपत हुने र यसबाट झण्डै 1 अर्ब रूपियाँ बराबरको कारोबार हुने अनुमान गरिएको जानकारी दिएको हो।
23: नेपाल दर्पणमा अब विदेशको खबर। भेनेजुएलामा आएका दुईवटा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 164 जना पुगेको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रेड्रिगेजले भूकम्पमा परि झण्डै 1,000 जना घाइते भएका बताउनु भएको बीबीसीले जनाएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले गए रातीको पहिलो भूकम्प 7.2 र दोस्रो 7.5 म्याग्नेच्यूड मापन गरेको छ। पहिलो भूकम्प गएको 39 सेकेण्ड पछि त्योभन्दा शक्तिशाली दोस्रो भूकम्प गएको थियो। भेनेजुएलामा सन् 1900 अक्टोबर 29 पछिको सबैभन्दा शक्तिशाली भूकम्प गएको हो। त्यति बेला 7.7 म्याग्नेच्यूडको भूकम्प गएको थियो। भूकम्पको कारण ठूलो जनधनको क्षति भएको अधिकारीहरूको आशंका छ। अधिकारीहरूले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिबारे विवरण संकलन गरिरहेको बताएका छन्। राजधानी कराकसमा उद्धार कर्मीहरूले भत्किएका भवनका अवशेषबाट केही मानिसहरूले सहायता मागेको सुनिएको बताएका छन्। भग्नावशेषबाट मानिसहरूले सहयोग गरिदिनुहोस्, हामी यहाँ छौं भन्दै गुहार मागेका खबरमा उल्लेख छ। भूकम्पपछि कार्यवाहक राष्ट्रपति रेड्रिगेजले देशमा आपतकाल घोषणा गर्नुभएको छ। भूकम्पका कारण राजधानी कराकसमा रहेको साइमन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। यसैबीच अमेरिकाले भेनेजुएलालाई सहयोग गर्न तयार रहेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहयोगका लागि सरकारका सबै निकायलाई निर्देशन दिइसकेको आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा उल्लेख गर्नुभएको छ।
19: अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति 14:45 समूह ईको दुईवटा खेल हुँदैछ। अमेरिकाको फिलाडेल्फिया रंगशालामा कुरासाउ र आइवरी कोस्ट तथा न्यूयोर्क न्यूजर्सी रंगशालामा इक्वेडर र जर्मनीले खेल्दैछन्। 4 पटकको विश्व विजेता जर्मनी लगातार दोस्रो जीतसहित समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। अब उपविजेता बन्दै नकआउट चरणमा पुग्ने दोस्रो टोली बन्न आइवरी कोस्ट, इक्वेडर र पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओ प्रतिस्पर्धामा छन्। आइवरी कोस्ट 3 अंकसहित दोस्रो तथा इक्वेडर र कुरासाओ समान 1 अंकसहित तेस्रो र चौथो स्थानमा छन्। विश्वकपमा भोलि बिहान 5:45 समूह एफका दुईवटा खेल हुँदैछ। अमेरिकाको कन्सास सिटी रंगशालामा ट्युनिसिया र नेदरल्याण्ड्स तथा डालास रंगशालामा जापान र स्वीडेन खेल्दैछन्। यो समूहबाट ट्युनिसिया बाहेक अन्य टोली नकआउट चरणमा प्रवेश गर्न प्रतिस्पर्धामा छन्। विश्वकपमा भोलि बिहान 8:00 समूह डीका दुईवटा खेल हुँदैछ। लस एन्जलस रंगशालामा घरेलु टोली अमेरिका र टर्की तथा सान फ्रान्सिस्को बे एरिया रंगशालामा पाराग्वे र अस्ट्रेलिया खेल्दैछन्। यो समूहबाट अमेरिका नकआउट चरणमा पुग्दा टर्की बाहिरिएको छ। अब समूह चरणमा पुग्ने दोस्रो टोली बन्न अस्ट्रेलिया र पाराग्वे प्रतिस्पर्धामा छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
23: राष्ट्रपा केन्द्रीय सदस्यको चुनावमा प्रवासबाट समेत गरी 2,999 मत खस्यो। पदाधिकारीहरूको मतदान राति 9:15 शुरू हुने।
19: मधेस प्रदेशका चार बाहेक अरू सबै पालिकाले बजेट पेश गरे, अधूरा योजना पूरा गर्ने। सूचना तथा प्रविधि र सुशासन प्राथमिकतामा।
23: फिफाले एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबल संकटमा। अवसर गुम्ने खेलाड़ीको चिन्ता। निलम्बन फुकुवाका लागि सबै पक्ष एकजुट हुन बिग्रिएको सुझाव।
19: भेनेजुएलामा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 164 जना पुग्यो। झण्डै 1,000 जना घाइते। सहयोग गर्न तयार रहेको अमेरिकाको भनाई।
23: र विश्वकप फुटबलमा समूह ईबाट आइभरी कोस्ट, इक्वेडर र कुरासाओ नक आउट चरणमा पुग्ने प्रतिस्पर्धामा।
19: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भोजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्याङ्जाका 11 वटै स्थानीय तहको बजेट करिब 7 अर्ब, सबैभन्दा धेरै बजेट पुतली बजारको। स्याङ्जामा पर्यटकीय गन्तव्यको प्रचार प्रसारका लागि पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न र अनाथ तथा बौद्धिक अपाङ्गता बालबालिकालाई स्याङ्जा समाज दक्षिण कोरियाद्वारा सहयोग। आँधी खोला खबर अब विस्तारमा। स्याङ्जाका 11 वटै स्थानीय तहले आर्थिक वर्ष 2083-84 लागि बजेट सार्वजनिक गरेका छन्। जिल्लाका 5 नगरपालिका र 6 गाउँपालिकाले गरी 6,98,42,87,473 रूपियाँ बजेट सार्वजनिक गरेका हुन्। 5 नगरपालिका मध्ये सबैभन्दा बढ़ी बजेट पुतेलबजार नगरपालिकाले ल्याएको छ। पुतेलबजारले 96,73,16,400 रूपियाँको बजेट ल्याएको हो। यो मध्ये 66,20,47,600 रूपियाँ चालुतर्फ र 30,52,68,800 रूपियाँ पूँजीगततर्फ विनियोजन गरिएको छ। वालिङ नगरपालिकाले 99,01,59,736 रूपियाँको बजेट ल्याएको छ, जसमध्ये 62,47,11,736 रूपियाँ चालुतर्फ र 26,54,48,000 रूपियाँ पूँजीगततर्फ विनियोजन गरेको छ। त्यस्तै गल्याङ नगरपालिकाले 86,63,50,000 रूपियाँको बजेट ल्याएको छ। बजेटमा 62,15,50,000 रूपियाँ चालुतर्फ र 24,48,00,000 रूपियाँ पूँजीगततर्फ छुट्याइएको छ। चापाकोट नगरपालिकाले 66,48,74,072 रूपियाँको बजेट ल्याएको छ, जसमध्ये 41,13,27,472 रूपियाँ चालुतर्फ र 22,35,46,600 रूपियाँ पूँजीगततर्फ विनियोजन भएको छ। त्यस्तै भिरकोट नगरपालिकाले 57,30,97,881 रूपियाँको बजेट ल्याएको छ। 6 वटा गाउँपालिका मध्ये सबैभन्दा बढ़ी आँधी खोला गाउँपालिकाले ल्याएको छ। आँधी खोलाले 61,62,00,000 रूपियाँको बजेट ल्याउँदा 18,50,00,000 रूपियाँ पूँजीगततर्फ र बाँकी रकम चालुतर्फ विनियोजन भएको छ। कालीगण्डकी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि 56,81,81,000 रूपियाँको बजेट ल्याएको हो। गाउँपालिकाको बजेटमा 70% चालु र 30% पूँजीगत खर्चको व्यवस्था गरेको छ। बिरुवाले 51,62,68,384 रूपियाँको बजेट सार्वजनिक गरेको हो, जसमध्ये 36,72,21,384 रूपियाँ चालुतर्फ र 15,62,47,000 रूपियाँ पूँजीगततर्फ विनियोजन गरिएको छ। त्यस्तै अर्जुन चौपारी गाउँपालिकाले 47,94,24,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। बजेटमा 32,70,90,000 रूपियाँको चालुतर्फ र 15,23,34,000 रूपियाँ पूँजीगततर्फ छुट्याइएको छ। हरिनाश गाउँपालिकाले 44,24,00,000 रूपियाँको बजेट ल्याएको छ, जसमध्ये 30,52,00,000 रूपियाँ चालुतर्फ र 13,72,00,000 रूपियाँ पूँजीगततर्फ विनियोजन भएको छ। फेन्दी खोलाले 40,16,04,00,000 रूपियाँको बजेट ल्याउँदा 31,50,14,400 रूपियाँ चालुतर्फ र 8,50,02,000 रूपियाँ पूँजीगततर्फ विनियोजन भएको छ। यहाँका स्थानीय तहहरूले सड़क पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्यतर्फ बजेटलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन्। कृषि नै समृद्धिको आधार भएको भन्दै यहाँका पालिकाले कृषिलाई प्राथमिकतामा दिएका छन्। त्यस्तै नागरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासका योजनाहरूमा पनि पालिकाले जोड़ दिएका छन्। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत प्रेस रजिष्ट्रारको कार्यालय पोखराको आयोजना र नेपाल पत्रकार महासंघ संघको सहकारीमा पर्यटकीय गन्तव्यको लागि प्रचार प्रसार विषय एक दिवसीय अन्तर्क्रिया कार्यक्रम संयोजना सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै कुदेलव जनगरपालिका प्रमुख तुलसीराम रेग्मीले यहाँका पर्यटकीय सम्भावनाको उचित प्रचार प्रसार गरी आयोजनमा वृद्धि गर्न सकिने र यस कार्यका लागि पत्रकारहरूको लगनशीलता र सहयोग आवश्यक रहेको कुरामा जोड़ दिनुभयो। कार्यक्रममा बोल्दै प्रेस रजिष्ट्रार विमला भण्डारीले पत्रकारहरूको क्षमता विकासका लागि र अहिलेको आवश्यकता अनुसार प्रेस रजिष्ट्रारको कार्यालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सोही क्रममा उहाँले पत्रकारितामा प्रमाणका आधारमा सामग्रीको महत्वबारे जानकारी गराउँदै अहिलेको समयमा पत्रकारिता प्रमाणका आधारमा हुनुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघ संघका अध्यक्ष प्रदीप कोइरालाले स्याङ्जा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको स्थल भएको भन्दै पत्रकारिताको माध्यमबाट यहाँका पर्यटकीय स्थलहरूको उजागर गर्न पत्रकारले आफ्नो तवरबाट प्रयास गरिरहेको बताउनुभयो। कार्यक्रममा स्वागत मन्तव्य नेपाल पत्रकार महासंघका उपाध्यक्ष माधव गैरी र संचालन सहसचिव रमेश कोदारले गर्नुभएको थियो। यस्तै गरी पत्रकारहरूको लागि क्षमता अभिवृद्धि सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि गरिएको छ। नेपाल पत्रकार महासंघ संज्ञाले पुतेल बजार नगरपालिकाको सहयोगमा कार्यक्रम गरेको हो। कार्यक्रममा डेटा सम्बन्धी भूमिराज चापागाई संज्ञाको पर्यटकीय स्थलको बारेमा संज्ञा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको स्थल भएको भन्दै पत्रकारिताको माध्यमबाट यहाँका पर्यटकीय स्थलहरूको उजागर गर्न पत्रकारले आफ्नो तवरबाट प्रयास गरिरहेको बताउनुभयो। कार्यक्रममा स्वागत

0: पत्रकारहरूको सहभागिता रहेको थियो। संयुक्त समाज दक्षिण कोरिया थेगु शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री भुमरे माध्यमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका बाल बालिकालाई नगद र खाद्यान्न सहयोग हस्तान्तरण गरेको छ। विद्यालय परिसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा संयुक्त समाज दक्षिण कोरियाका सदस्य मनराना किम्बुसान शाखाका पूर्व अध्यक्ष जीवलाल काफले वालिङ नगर कार्यपालिका सदस्य भक्त गोतामे लगायतले सामाजिक क्षेत्रमा प्रवासी नेपालीहरूको योगदान महत्वपूर्ण रहेको भन्दै यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। कार्यक्रमका अवसरमा बौद्धिक अपाङ्गता स्रोत कक्षामा अध्ययनरत 10 जना विद्यार्थीलाई 20,000 रूपियाँ नगद चामल तेल र आवश्यक कपड़ा वितरण गरिएको छ। सहयोग सामग्री संज्ञा समाज दक्षिण कोरिया थेगु शाखाको आयोजना र रिटर्नी कोरिया संज्ञा परिवार नेपालको सहकार्यमा उपलब्ध गराइएको हो। कार्यक्रममा बोल्दै स्रोत शिक्षिका दिव्येश्वरी खाँडले प्रवासमा रहेर पनि आफ्नो जन्मभूमिका बाल बालिकाप्रति देखाएको संवेदनशीलता र सहयोगप्रति आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले प्राप्त 20,000 रूपियाँ विद्यालयको बौद्धिक अपाङ्गता स्रोत कक्षाका विद्यार्थीको हितमा स्थापना गरिएको अक्षय कोषमा जम्मा गरिने बताउनुभयो। उहाँका अनुसार 2058 सालदेखि सञ्चालनमा रहेको उक्त स्रोत कक्षाका विद्यार्थीको सहयोग विभिन्न संघ संस्थाबाट प्राप्त रकम संकलन गरी स्थापना गरिएको अक्षय कोषमा हालसम्म 2,29,000 रूपियाँ रहेको छ। यस कार्यक्रममा प्राप्त 20,000 रूपियाँ थपिएपछि अक्षय कोषको रकम 2,49,000 रूपियाँ पुग्नेछ। संयुक्त समाज दक्षिण कोरियाका संस्थापक अध्यक्ष वीरेन्द्र नौभाग्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन समाजका पूर्व अध्यक्ष मित्र स्वाति मगरले र प्रवासी नेपालीहरूको पहलमा सम्पन्न यस कार्यक्रमले बौद्धिक अपाङ्गता भएका तथा अभिभावकविहीन बाल बालिकाको शिक्षा संरक्षण र आत्मबल अभिवृद्धिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। रेडियो आदि खुलाको समाचारमूलक प्रस्तुति आदि खुला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: साधारण निमन्त्रणा एस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा एवं 9 अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ। कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको लागि साधारण निमन्त्रणा गर्दछौ। मिति यही असार 12 गते शुक्रबार। समय दिनको ठिक 12:30 बजे ठिक समयमा कार्यक्रम शुरू हुनेछ। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल। कार्यक्रमहरू समुद्घाटन समारोह 12:45 बजेदेखि दिवा खाजाको समय 20 मिनट मात्र। बन्द सत्रको कार्यक्रमहरू बन्द सत्र सकिएपछि निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ। वालिङ उद्योग वाणिज्य संघ वालिङ
0: रेडियो आदि खुलाको समाचारमूलक प्रस्तुति आदि खुला खबरमा यहाँलाई फेरि स्वागत छ। बाँकी खबर पर्वत जिल्लाका सातवटै स्थानीय तहले आगामी आर्थिक वर्ष 2083-84 लागि आफ्नो बजेट सार्वजनिक गरेका छन्। कृषि स्वास्थ्य शिक्षा पूर्वाधार विकास पर्यटन प्रवर्धन र रोजगारीलाई उच्च प्राथमिकतामा राख्दै स्थानीय तहले बजेट ल्याएका छन्। सार्वजनिक गरिएका नीति तथा कार्यक्रम र बजेटले उत्पादन वृद्धि स्वरोजगार प्रवर्धन सेवा प्रवाहमा सुधार डिजिटल सुशासन सामाजिक विकास र पूर्वाधार विस्तारलाई साझा प्राथमिकताका रूपमा अघि सारेका छन्। स्थानीय तहले आगामी आर्थिक वर्षमा विकास निर्माणका कामलाई तीव्रता दिनुका साथै नागरिकको जीवनस्तर सुधार्न आर्थिक समृद्धि र सुशासन प्रवर्धनमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेका छन्। अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन 2074 दफा 21 अनुसार प्रत्येक स्थानीय तहले असार 10 गते भित्रै आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित नगरसभा र गाउँसभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ। सोही व्यवस्था बमोजिम संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण सशर्त विशेष र सम्पूरक अनुदानसँगै आन्तरिक आयको अनुमानित स्रोतलाई आधार बनाएर बजेट निर्माण गरिएको हो। स्थानीय तहहरूले आफ्नो सभाबाट बजेट पारित समेत गरिसकेका छन्। पाल्पाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि 84,96,02,000 रूपियाँको बजेट पारित गरेको छ। नगरसभाको 19 अधिवेशन मार्फत 2083-84 को नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको हो। बजेट सभामा प्रस्तुत गर्दै उप प्रमुख बालकुमारी थापाले खानेपानी पूर्वाधार कृषि रोजगारी शिक्षा स्वास्थ्य

र डिजिटल सुशासनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरिएको बताउनुभयो। नगरपालिकाले चालू खर्चमा 60,14,34,000 र पूँजीगतमा 24,81,68,000 रूपियाँ विनियोजन गरेको छ। जसमध्ये नगरपालिकाबाट बाँडफाँड हुने योजना र कार्यक्रमको बजेट 41,67,77,000 रूपियाँ मात्र रहेको थापाले बताउनुभयो। नगरपालिकाबाट बाँडफाँड हुने बजेट मध्येबाट प्रशासनिक खर्चका लागि 17 करोड़, दशवटैवटालाई समान रूपमा 50-50 लाख, विषयगत शाखाका लागि 3 करोड़, नगरस्तरीय योजनाको लागि 2,37,76,000, सम्पूरक योजना र साझेदारी कार्यक्रमका लागि 6 करोड़ विनियोजन गरेको छ। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनपटक। संहिताका 11 वटा स्थानीय तहको बजेट करिब 7 अर्ब रूपियाँ, सबैभन्दा धेरै बजेट पुतली बजारको। संहितामा पर्यटकीय गन्तव्यको प्रचार प्रसारका लागि पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न। र अनाथ र बौद्धिक अपाङ्गता बाल बालिकालाई संहिता समाज दक्षिण कोरियाद्वारा सहयोग। आँधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आँधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। नमस्ते।

एसएस आधी खुला खबरको साथमा हिमाल सुनसादी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनसादी पसल वालिङ बजार स्याङ्जा।

0: रेडियो आदि खुला 105.4
1: यमहा बेस्ट एक्सचेंज अझै ज्यादा अझै धेरै यही असार 7 गते देखि 12 गते सम्म स्थान वालिङ 8 मुक्तिनाथ विकास बैंक अगाडि यमहा लैजाऊ घरमा नागरिकताकै भरमा 2 वर्ष ट्याक्स फ्री राइड फ्री अट्र्याक्टिभ क्याश डिस्काउन्ट हाई भ्यालु एडिसन फ्री हेलमेट स्पट एक्सचेंज इजी फाइनान्स थप जानकारीको लागि सुलोसन अटो सेल्स वालिङ 10 भकुन्डे सम्पर्क मोबाइल 98560-86143।
2: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा
3: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 गते शनिबार यस चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: लक्षित समूहहरू
3: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू
2: मुटुको बाथरोग
3: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू
2: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू
3: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू
2: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू
3: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू
2: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू
3: शरीर सुनिने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू
2: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने छाती दुख्ने र भारी हुने श्वास फेर्न गाह्रो हुने बिरामीहरू
3: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू
2: पेसमेकर सम्बन्धीका बिरामीहरू
4: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493 र 582-778।
5: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन, यो घर कहाँबाट ल्याउनु भएको?
6: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
5: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
6: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
5: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
7: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
8: सम्पर्क मोबाइल 97484-34484।
9: चुरी घरको मौरी घर उद्योग भेरकोट नगरपालिका 7 सेन्जा।
10: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
11: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
10: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
11: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
10: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
11: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डे एन वाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
10: मोबाइल नम्बर 98560-54313 र 98-41-43-48-32।
11: मूल्य होइन स्वास्थ्य रोजौ।
12: हेलो, भाइ तिमी पोखरा नै छौ नि है, मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो प्लेट प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
13: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
12: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
13: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
12: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
14: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
12: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
14: मोबाइल नम्बर 9856019076, 9861719076 र 9817162223।
15: ए नानी, त्यो पानी नपिऊ त।
16: किन र काका?
15: त्यो पानी फोहोर छ।
16: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
17: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
18: होइन, के भयो, किन बन्द भएको हो गाडी?
19: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
18: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
19: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
18: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
19: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
20: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
21: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
20: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
21: फोन नम्बर 0364415502, मोबाइल 9856405502 र 9847514001।
22: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
21: होइन ए दाई, बिमारले फेरि च्यापेकै क्या हो, गुनगुनाइ रहनु भएको छ त।
22: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
21: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
14: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू,
21: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्सो रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
14: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9556085667।
23: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
24: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
23: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
24: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
23: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
24: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
23: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
24: मुटुको जाँच, ईसीजी सेवा,
23: भाँचिएको हड्डी प्लास्टर सेवा,
24: डिजिटल एक्सरे सेवा,
23: चिरफार गर्ने,
24: थाइराइड जाँच,
23: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
24: सर्वसुलभ फार्मेसी सेवा।
23: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
21: फोन नम्बर 0364-41087, मोबाइल 9849-7071-47।
0: छ्या कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
3: ए दिदी पक्लुस्ट पक्लुस्ट पक्लुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
4: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
3: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
4: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
25: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
3: मोबाइल 9856309888 र 9856555988
26: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले
27: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइदै

0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ नौ भकुण्डे ठाडो लाइन फोन नम्बर 063412133।
1: अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
2: यस समयको साथमा जितु सुनचादी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
4: सुख दुःखका तरेलीहरूसँग रम्दै
5: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
4: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
5: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
4: 105.4 मेगाहर्ज।
6: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
7: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
6: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको भुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
7: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
6: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
7: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
6: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भुपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
7: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
6: मोबाइल नम्बर 9806641870 र 9865494497।
7: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
8: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन। कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
9: होइन के भयो र किन हल्लाखोर गरेको हो।
8: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
9: ए कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
9: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
8: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008447723।

0: नवीर आज पनि आधा सामान त छोडिराखेको छ खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
1: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
1: मोबाइल नम्बर 9847621380
2: हरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि

0: मिठो खाना नपाउने भए
1: हजुरलाई त भन्दिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
0: भनेको त हो नि वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
1: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
0: हजुर हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी चोक
0: मोबाइल नम्बर 9855543313 र 9841443 32
1: मूल्य होइन स्वास्थ्य रोजौं

ए हीरा खेतै भरी पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी।

0: होइन, यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने। मोबाइल 98560 51068 र 98637071।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
3: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
3: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर वालिङ बजार।
3: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 98460 86005।

0: घरी पैसा राख्न गयो, घरै निकाल्न, घरै बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0 3 4 4 6 6 0।
2: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक ₹800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
3: फोन 0 3 4 4 1 2 5 8।
4: आहा, कति राम्रो हो बालीनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै रहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देशीय सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0 3 4 4 6 6 96।

0: रेडियो आदिखोला 105.4
1: 48,000 भन्दा बढ़ी कुखुरा नष्ट। सुकुम्बासी आन्दोलन चर्किँदै विकल्प नदिए पुरानै बस्तीमा फर्किने सुकुम्बासीको चेतावनी। प्राविधिक समस्याले रासपाको मतपरिणाम घोषणा ढिलाइ। कक्षा 12 को नतिजामा त्रुटि नभएको शिक्षा मन्त्रीको दावी। यसभन्दा अगाडि पनि यस्तै हुने गरेको राष्ट्रिय परीक्षा बोर्डको दावी। झुटो नागरिकता सिफारिश गरेको आरोपमा मोरङका वडाध्यक्ष पक्राउ। विपद व्यवस्थापनका लागि 1,68,000 स्वयंसेवक परिचालन। सरकारी आश्वासनपछि चिया उद्योग पुनः सञ्चालनमा।
2: अब नेपाल सरकारले तपाईँको चियालाई फेसिलिटेट गर्ने भनेको छ होइन, हामीले केही चिजहरू राखेका छौँ, उहाँहरू चियालाई चाहिँ कसरी प्रमोट गर्ने त्यसमा सिरियसली लाग्नुभएको छ।
1: भेनेजुएलामा लगातार गएको भूकम्पका कारण 164 जनाको मृत्यु। फिफा विश्वकपमा आज राति समूह ईको दुईवटै खेल हुँदै।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: निकै तामझाम सहित नेपाललाई खुल्ला दिशामुक्त राष्ट्र घोषणा गरेको करिब 1 दशक बितिसकेको छ। घोषणा गरे पनि शौचालयविहीन बस्तीहरू अझै धेरै छन्। देशलाई खुल्ला दिशामुक्त घोषणा गर्नु, सरसफाई र धारो नपुगेको क्षेत्रलाई पूर्ण सरसफाईयुक्त क्षेत्र घोषणा गर्नु नेपालको विसंगत विकास प्रवृत्तिको एउटा उदाहरण हो। अब यस्ता विकासीय विसंगति र शासकहरूको गैर जिम्मेवारपूर्ण प्रवृत्तिको अन्त्यका लागि नागरिक सचेत हुनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय सदस्य निर्वाचनको मतगणना सकिए पनि प्रवासतर्फको मतदान नजोडिँदा परिणाम घोषणा हुन सकेको छैन। निर्वाचनमा अधिकांश मतगणना दिउँसो 1 बजेसम्म तयार भए पनि प्रवासबाट आएको मत अध्यावधि गर्न प्राविधिक समस्या देखिएपछि नतिजा रोकिएको राष्ट्रपति निर्वाचन आयोगले जनाएको छ। प्रवासका प्रतिनिधिहरूले घण्टी एप मार्फत मतदान गरेका थिए। सोही मत समावेश गर्न ढिलाइ हुँदा निर्वाचन कार्यतालिका समेत प्रभावित भएको हो। समस्या समाधान गरी मत परिणाम छिट्टै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ। कक्षा 12 को परीक्षा फलमा त्रुटि भएको भन्दै परीक्षार्थीहरूले आन्दोलन थालेपछि शिक्षा मन्त्री सस्मित पोखरेलले नतिजामा कुनै कैफियत नरहेको बताउनु भएको छ। आज सामाजिक सञ्जाल मार्फत वहाँले नतिजा हतारमा नभई आवश्यक जनशक्ति थपेर र प्रशासनिक प्रक्रिया छुट्याइएर समयमै प्रकाशित गरेको स्पष्ट पार्नुभयो। विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलनको सम्मान गर्दै मन्त्री पोखरेलले सामाजिक सञ्जालमा उनीहरूमाथि अपमानजनक टिप्पणी नगर्न आग्रह गर्नुभएको छ। साथै उत्तर पुस्तिका परीक्षाङ्क र डेटा इन्ट्रीको थप अध्ययन गर्न मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको जानकारी दिनुभयो। कक्षा 12 को नतिजा र मूल्यांकन प्रक्रियामा त्रुटि भएको आरोप लगाउँदै विद्यार्थीहरूले आज माइतीघर मण्डलमा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूले निष्पक्ष छानबिन, निशुल्क रिटोटलिङ, उत्तर पुस्तिका पुनर्परीक्षण तथा मूल्यांकन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्। विद्यार्थीहरूले नतिजा विवाद अंकको मात्र नभई हजारौं विद्यार्थीहरूको भविष्यसँग जोड़िएको विषय भएको बताएका छन्। माग सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्। तर राष्ट्रिय परीक्षा बोर्डले भने पनि कक्षा 12 को नतिजा प्रकाशन प्रक्रियामा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ। राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्याले सीआईएनसँग भन्नुभयो,
5: उहाँहरूको जस्तो अब के भनेका छन् भने जस्तो कुनै विद्यार्थीको कुन विषयमा केमा के भयो भन्ने कुरो समग्रतामा भन्दा पनि विद्यार्थीको रूपमा आउनु पर्यो व्यक्तिगत रूपमा। जिपेमा नतिजामा उत्तर पुस्तिका नगर्ने रिजुटलको प्रावधान छ। उत्तर पुस्तिका देखाउने पुनः परीक्षण गर्ने प्रावधान पनि छ बोर्डसँग। एउटा अर्को कसैको रिजल्टहरू स्थगित भएको छ, नतिजा नमिलो आएको छ, कतिको चाहिँ सिमल अगरहरू बिग्रेको कारणले, रेजिस्ट्रेसन नम्बर बिग्रेको कारणले, रिजर्भ बिग्रेको कारणले, त्यस्तो भएको छ भने निवेदन दिँदाखेरि उतैखेरि समाधान भइहाल्छ। समग्रता भन्दा नि मेरो कुनै विद्यालयको भने मेरो विद्यालयको यस्तो भयो यो विद्यार्थीको भनेर आउनु पर्यो, विद्यार्थीले पनि मेरो यस्तो हो भनेर आउनु पर्यो सोचिएर।
4: किर्तिपुर स्थित राधा स्वामी सस्तङ होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीहरूले स्थायी बसोबासको विकल्प नभई जबरजस्ती हटाए पुरानी बस्तीमा फर्केर छाप्रो हाल्ने चेतावनी दिएका छन्। होल्डिङ सेन्टर खाली गर्न असार 12 गतेसम्मको समय दिएपछि उनीहरूले सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्। सरकारले 25,000 रूपियाँ दिएर आफै व्यवस्थापन गर्न दबाव दिएको आरोप लगाउँदै पीड़ितहरूले स्थायी समाधान लगत संकलन तथा सुरक्षित बसोबासको व्यवस्था गर्न माग गरेका छन्। सीआईएनसँग कुरा गर्दै होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्बासी दलमदन कामी भन्नुहुन्छ,
6: 50 वर्षदेखि बस्दै आएको घर 24 घण्टामा सूचना जारी गरेर हाम्रो घर भत्काइदियो, अनि भत्काएर 15 दिनभित्रमा होल्डिङ सेन्टरमा चाहिँ राखेर व्यवस्थापन गर्छु भन्यो, 2 महिनासम्म गरेको छैन। अब फेरि हामीलाई चाहिँ अन्त लान खोजिरहेछ, यसको हामी घोर भर्सना गर्छौ। भू स्वामित्व सहितको नहुन्जेलसम्म हामी होल्डिङ सेन्टर छोड्दैनौ।
4: वर्षामा विपद व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन 1,68,000 भन्दा बढ़ी विपद सूचक स्वयंसेवक परिचालन गरिएको छ। सशस्त्र प्रहरी बलले देशभर विपद स्वयंसेवक परिचालन गरेको हो। आज आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता नेत्र बहादुर कार्कीले स्वयंसेवकले विपदको सूचना संकलन र प्रतिकारी योजनामा महत्वपूर्ण भूमिका खेलिरहेको जानकारी दिनुभयो। बाढ़ी र डुबानको जोखिमलाई ध्यानमा राख्दै तराईका विभिन्न क्षेत्रमा तथा स्थायी विपद प्रतिकार्यवेश स्थापना गरिएको समेत उहाँले बताउनुभयो।
7: विपद सूचकहरूलाई चाहिँ हामीले तालिम दिएको हुन पनि सक्छ, नहुन पनि सक्छ। केही विपद सूचकहरू स्वयंसेवकको रूपमा तालिम पनि प्राप्त गर्नु भएको छ, होइन? स्वयंसेवकहरूले चाहिँ तालिम प्राप्त गरेको हुनुहुन्छ उहाँहरू चाहिँ। विभिन्न स्थानीय तहहरूमा हामीहरूले चाहिँ स्वयंसेवकहरूलाई स्थानीय तहले मनोनयन गरेका व्यक्तिहरूलाई हामीले स्वयंसेवकको तालिम प्रदान गरेका छौँ। उहाँहरू चाहिँ विपद घटेको खण्डमा स्थानीय चाहिँ समुदायकै मान्छेहरू हुनुहुन्छ, उहाँहरू तत्काल उहाँहरू चाहिँ विपद उद्धारको लागि

0: गरेको जनाएको छ। भारतीय चिया बोर्डको नयाँ नियमका कारण नेपाली चिया निर्यातमा अवरोध भएपछि उद्योगहरू बन्द गरिएका थिए। संघले किसान मजदूर र चिया व्यवसायीको हितलाई ध्यानमा राख्दै सरकारको पहललाई सकारात्मक रूपमा लिएर उद्योग सञ्चालनमा ल्याइएको सीआईएनसँग कुरा गर्दै संघका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो।
1: अब नेपाल सरकारले तपाईँको चियालाई फेसिलिटेट गर्ने भनेको छ होइन, हामीले केही चिजहरू राखेका छौँ, उहाँहरू चियालाई चाहिँ कसरी प्रमोट गर्ने त्यसमा सिरियसली लाग्नुभएको छ र हामीलाई उहाँहरूले चाहिँ अब मार्केट एक्सप्लोर गर्नको लागि जे कुनै पनि हदसम्म उहाँहरूले हामीलाई सहयोग गर्ने भन्ने कुरा आएको छ।
2: यसमा केही बुदाहरूमा सहमति भएको छ?
1: एक्ज्याक्टली यो बुदा भन्ने चाहिँ छैन, छलफल भएको छ होइन। हामीले तपाईँको उहाँको एकदम स्वकीय टिम, प्रधानमन्त्रीको स्वकीय टिम छ, हामीले आजदेखि खोलिसक्यौँ। हजुर,
0: झुटो विवरणका आधारमा अंगीकृत नेपाली नागरिकताका लागि सिफारिश गरेको आरोपमा मोरङको रंगेली नगरपालिका पाँचका वडा अध्यक्ष महानन्द मण्डल र वडा सदस्य गणेश ऋषिदेव पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरूले झुटो विवरणलाई आधार बनाएर नागरिकताका लागि सिफारिश गरेको आरोप लागेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले कार्यवाहीका लागि दुवैजनालाई प्रहरीको जिम्मा लगाएको हो। पक्राउ परेकामाथि जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको जनाएको छ। भक्तपुर जिल्लाका विभिन्न कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएपछि 48,000 भन्दा बढ़ी कुखुरा नष्ट गरिएको छ। पशु सेवा कार्यालयका अनुसार चाँगुनारायण नगरपालिकामा 38,795 र सूर्य विनायक नगरपालिकामा 9,378 कुखुरा नष्ट गरिएको हो। बर्ड फ्लू फैलिएको पुष्टि भएका फार्महरूमा कुखुरा रोग नियन्त्रणका लागि नष्ट गरिएको कार्यालयले जनाएको छ। योसँगै पछिल्लो दुई महिनामा नेपालका 11 जिल्लामा 82 स्थानमा बर्ड फ्लू संक्रमण देखिएको छ। यसबारे थप कुराकानी एकैछिनपछि साझा खबरमा सुन्न सक्नुहुनेछ। भेनेजुएलामा लगातार आइएको दुई शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या 164 पुगेको छ। भत्किएका भवनहरूमा फँसेका मानिसहरूको खोजी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। भूकम्पको क्रमशः 7.2 र 7.5 म्याग्निच्युडका गएका थिए। दुवै कम्पन करिब 1 मिनटको अन्तरमा आएका थिए। दोस्रो भूकम्प सन् 1900 यताकै भेनेजुएलामा रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्प मध्ये एक भएको अधिकारीहरूले बताएका छन्। प्रभावित क्षेत्रमा उद्धार राहत तथा क्षतिको मूल्यांकन कार्य तीव्र रूपमा रहेको जानकारी दिएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पौनी 2 बजे समूह ई को दुईवटा खेल हुँदैछ। अमेरिकामा हुने खेलमा कुरासाओ र आइकोरी कोस्ट तथा न्यूयोर्क न्यू जर्सी रंगशालामा इक्वेडर र जर्मनी खेल्दैछन्। 4 पटकको विजेता जर्मनी लगातार दोस्रो जित सहित समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। विश्वकपमा भोलि बिहान पौने 5 बजे समूह एफका दुईवटा खेल हुँदैछ। अमेरिकाको कुन्सास सिटी रंगशालामा ट्युनिसिया र नेदरल्याण्डस तथा डालास रंगशालामा जापान र स्वीडेन खेल्दैछन्। यो समूहबाट ट्युनिसिया बाहेक अन्य टोली नकआउट चरणमा प्रवेश गर्न प्रतिस्पर्धामा छन्।
3: पछिल्लो समय फैलिएको बर्ड फ्लूको संक्रमणले उपभोक्ता त्रसित।
4: पकाएर खाएको मासु अथवा पकाएर खाएको अण्डा बाट बर्ड फ्लू सरेर मान्छे मरेको कहीँ कतै रेकर्ड अहिलेसम्म छैन।
3: मासु र अण्डाबाट बर्ड फ्लू नसर्ने विज्ञसँगको कुराकानीसँगै जनताको आशा अनुसार काम गर्न नसक्ने हो कि भन्ने सांसदको चिन्ता। संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका।

0: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी रॉ फास्ट स्पीड सबे अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ पछिल्लो समय धेरै जिल्लाहरूमा बर्ड फ्लूको संक्रमण फैलिएको छ यस्तो बेलामा मासु अण्डाबाट बर्ड फ्लू सर्छ कि सर्दैन भन्ने धेरैलाई जिज्ञासा रहेको छ साथी सुशीला श्रेष्ठले पशु चिकित्सक मुकुल उपाध्यायसँग कुराकानी गर्नुभएको छ
3: पर्दैन किन पर्दैन भनेपछि कुखुराको मासु काँचै कसैले नै खाँदैन काँचो मासु खानु नै भएन काँचो मासु खायो भने बर्ड फ्लू मात्रै होइन अरू विभिन्न रोगहरू लाग्छन् ब्याक्टेरिया भाइरस फंगल रोगहरू लाग्छन् मान्छेलाई अपच हुन्छ फूड पोइजनिङ हुन्छ तर पकाएर खाएको मासु अथवा पकाएर खाएको अण्डा बर्ड फ्लू सरेर मान्छे मरेको कहीँ कतै रेकर्ड अहिलेसम्म छैन विश्वव्यापी रूपमा
4: तर सर्छ भन्छन् नि त
3: हो सर्छ कसरी सर्छ भन्ने बुझ्नु जरुरी छ काँचो जुन चाहिँ जसले काटकुट गर्छ बर्ड फ्लू लागेकै कुखुराहरू काटकुट गर्ने सधैँ काटकुट गर्ने मान्छे छ भने सधैँ एक्सपोज हुँदा हुँदा हुँदा हुँदा उसलाई कुनै टाइममा चाहिँ ऊ विक भइरहेको अवस्था भयो भने उसलाई सर्न सक्छ
4: विक भन्नाले
3: विक भने कमजोर शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भइसकेको हुन्छ जसरी हामीलाई रुगाखोकी लाग्छ नि धेरै हामी स्ट्रेस तनावमा भयौँ भने हामीलाई कमन फ्लू जसरी लाग्छ त्यसरी नै यो पनि सर्ने रोग हो तर प्राय चाहिँ पंक्षीबाट पंक्षी मात्रै सर्छ प्राय चाहिँ तर अरू देशहरूमा पंक्षीबाट चाहिँ इभेन गाईमा सरेकोमा पनि उदाहरणहरू छ प्रशस्त तर हाम्रो देशमा अहिलेसम्म पंक्षीबाट अन्य उसमा चाहिँ सरेको गाईहरूमा सरेको चाहिँ उदाहरण छैन तर बर्ड फ्लू चाहिँ पंक्षीमा मात्रै होइन कि अन्य जनावर पनि सर्न सक्ने चाहिँ रोग चाहिँ हो
4: क्षमता चाहिँ छ
3: त्यो हो तर कस्तो अवस्था चाहिँ सर्छ त हामीले किन मार्नु परेको त कुखुराहरूको त्यो बुझ्नु नै जरुरी छ किन मार्नु परेको त सर्दैन सर्दैन भने त किन मार्नु पर्यो त थपकन पकाउने खाँदा भइहाल्दो रहेछ यत्रो किन नाटक गर्नु पर्यो भन्ने जस्तो नि लाग्छ मान्छेहरूलाई होइन तर किन मार्नु परेको भनेपछि त बर्ड फ्लूको भाइरस जुन अहिले चलखेल गरिरहेछ र मान्छेको फ्लूको भाइरस मान्छे नै लाग्छ नि त फ्लू लाग्छ रोगाखोकी लाग्छ उसको भाइरस कन्टामिनेटेड देखिए संक्रमण देखियो भने पुष्टि भयो भन्ने बित्तिकै तोफाममा 10,000 कुखुराहरू छन् भनेको पनि अरू स्वस्थ देखिन्छन् भने पनि हामी सबैलाई मारिहाल्छौँ किनभने भित्रभित्र कसलाई सरेको छ हामीलाई थाहा हुँदैन प्रत्येक 10,000 पंक्षी टेस्ट गर्दै हिँड्दै गर्नु भने अझै रोगहरू सर्न सक्छ भाइरसले चलखेल गरेर चाहिँ तेस्रो भाइरस जन्माउने चान्सेस हुन्छ त्यही भएर हामीले के गर्छौँ त पंक्षीमा भएको भाइरस पंक्षीमा निमिट्या पार्नको लागि देख्ने बित्तिकै सोर्समा जति चाँडा हुन्छ उति चाँडै हामी नष्ट गर्नु परेको कारण त्यो हो
4: भनेपछि अब बर्ड फ्लू संक्रमण फैलिरहेछ कुखुराको मासु खानलाई डराइहाल्नु पर्ने
3: डराइहाल्नु पर्दैन किन पर्दैन भने किनभने रोगी कुखुरा मारेर गाडिहाल्छौँ हामीले स्वस्थ कुखुरा मात्रै नमार्ने हो अनि स्वस्थ कुखुराको मासु खान त किन डराउनु पर्यो
4: तर पकाउने कुराले पनि फरक पार्छ भन्नुहुन्छ नि डाक्टरहरूले त फेरि
3: पकाउनु त परि नै हाल्यो काँचो त मासु कसैले खानु भएन मजाले सिटी लगाएर खाने भयो राम्ररी पकाउनु भन्छ कम्तीमा 72 डिग्री सेल्सियसमा पाक्यो भने भइहाल्यो भाइरस मरिहाल्छ
4: भित्र त्यो रातो रातो मासु देखिनु भयो
3: 72 डिग्री सेल्सियसमा पाक्नु पर्यो त्यति हो
4: कति मिनट भन्ने हुन्छ
3: अर्को कस्तो छ बर्ड फ्लूको भाइरसले धेरै तातो सहन गर्न सक्दैन कि बाहिर आएपछि बाहिर वातावरणमा आइसकेपछि धेरै तातो उसले सहन गर्न सक्दैन भनेपछि तपाईँले जब तेल तताउनुहुन्छ तेल त धेरै नै तातो भइहाल्छ राम्ररी उल्टाइपल्टा गएर कम्ती 15-20 मिनट तपाईँले पकाउनु भयो भने त्यो भाइरस त्यहाँ बच्ने चान्स चाहिँ एकदमै न्यून हुन्छ त्यो भएर डराउनु पर्दैन
2: साझा खबरमा अब हेलो सीआईएन सन्तोषी रावलबाट
5: भक्तपुरकी कुखुरा व्यवसायी सन्त माया तामाङले बर्डफ्लू रोग फैलिराख्दा फर्मभित्र रहेका कुखुराहरूलाई कसरी बचाउने भनेर प्रश्न गर्नुभएको छ। उहाँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल।
6: बाहिरी मान्छेको प्रवेशहरू हुन नदिने, बाहिरी मान्छे मात्रै भनिन, मैले जंगली चराहरूको जुन चाहिँ कहिलेकाहीँ कागहरू आउने, कहिलेकाहीँ अरू चराहरू आउने, अब आउने नदिन त सक्नुहुन्न, आउने बित्तिकै तत्कालै त्यसलाई भगाइहाल्ने व्यवस्थापन गर्नुपर्छ। किन थोरै पनि संक्रमित सुरी भयो भने त्यसले ठूलो संख्यामा कुखुरालाई क्षतिकर हुन सक्छ। अर्को बाहिरबाट ल्याउने सामग्रीहरू चाहिँ वास्तवमा गाडीमा सर ल्याउँदाखेरि चाहिँ एकदम धोएर धोई पखाली अथवा गाडी राम्रोसँग निसङ्क्रमण गरेर मात्रै कुरो छिर्नु पर्यो। वर्षको बाहिरका कुनै पनि सवारी साधन आफ्नो फार्ममा छिर्ने त्यो कुरो गर्नु भएन, मेरै फार्ममा भनेर चाहिँ हेलचेक्रा गरेर कोही पनि नजानु होला, जाने कुरा पनि भएन भन्ने कुराहरू हो। र चाहिँ फार्मभित्र चाहिँ विशेष गरी चाहिँ समय समयमा औषधिहरू छर्किने कामहरू गर्नु पर्यो।
7: नमस्कार, म यता हरियारपुर गढी गाउँपालिका सिन्धुली जिल्लाबाट बोलेको। हाम्रो यो बिजुली चाहिँ जब हाम्रो यो आकाश गर्जिन थालेपछि तपाईँको जुनै पनि बेलामा हामीले राम्रोसँग बत्ती बाल्न पाएको छैन, खास कुरो के हो हामीले पनि बुझ्न सकेको छैन। अब त्यो उतै कुनै सामानहरू बिग्रेको छ कि अब के भएको छ, यदि यो कुरो चाहिँ जान्न पाए हामी चाहिँ आभारी।
5: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ सिन्धुली विद्युत प्राधिकरणका सहायक इन्जिनियर लाल बहादुर मुक्तान।
8: झन्डै लाइन चाहिँ धेरै टाढो जंगल एरिया हो होइन, अनि हाम्रो चाहिँ धेरै टाढो थियो कि लाइन चाहिँ, त्यो झन्डै 200-250 किलोमिटर टाढो लाइन छ। हाम्रो कम्युनिकेट सर्भिसबाट चाहिँ सप्लाई छ त्यो एरियामा, अनि त्यो लाइनहरू चाहिँ बिग्रिरहेको छ क्या। अहिले बर्खामा चाहिँ कहिले बाँस झन्ने, कहिले रुख ढल्ने, कहिले पहिरो जाने, अस्ति चाहिँ 5-6 पोलै ढल्यो अस्ति रुख ढलेर, त्यो भएर अहिले चाहिँ त्यो बनिसकेको छ।
5: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जनतालाई बाँडेको आशा अनुसार काम गर्दाखेरि पूरा हुन्छ कि हुँदैन भन्नेमा सांसदहरू चिन्तित।
9: के भन्छ, पुराना केसहरू उब्जिरहेछन् त,
10: त्यो पनि तपाईँले गर्नुभयो नि, त्यो पनि उब्जेला।
9: मैले गल्ती गरेँ, मैले त हातकडी लगाएर म जेलमा आउनु पर्यो।
2: गल्ती गरेको भए हातकडी लगाउन पनि तयार। संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
10: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ, म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि हुम्लाबाट निर्वाचित सांसद जयपति रोकाया हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ भनेजी।
12: नमस्कार, धन्यवाद।
10: कस्तो लागिरहेछ, तपाईँ त पहिलो पटक सांसद भएर आउनुभयो, समानुपातिक सूचीमा दुईपटक पर्नुभयो तर तपाईँलाई अवसर पाउनु भएन होइन। झण्डै 2040 सालदेखि तपाईँ राजनीतिमा सक्रिय हुनुहुन्छ, खुसी त अवश्य पनि हुनुहुन्छ होला, त्यो बाहेक कस्तो लागिरहेछ संसदमा अहिले पछि?
12: सर्वप्रथम त म अब यो पहिला नेभी संघ तरूण पार्टीको दुई कार्यकाल सभापति हुँदै म अहिले कर्णाली प्रदेशको जिल्ला कार्य समितिको सदस्य पनि हो।
10: ढिलो भयो कि चाँडो भयो संसदको प्रवेश अथवा यात्रा?
12: मैले पार्टीलाई मूल्याङ्कन गरेँ, मलाई अब ठिकै छ, मेरो उमेर अनुसार मेरो ठिक हो,
10: ठिकै हो,
12: ठिकै हो।
10: त्योभन्दा अगाडि नै आउनु पर्थ्यो अथवा आउन चाहन्थे भन्ने खालको त्यस्तो
12: हुटुटी थिएन।
10: अब चाहिँ तपाईँले चुनावको बेलामा गरेको बाचाहरू याद छ कि बिर्सिसक्नुभयो?
12: चुनावको चुनावमा गरेका बाचा बिर्सिने त कुरै भएन। नेपाली कंग्रेस र नेपाली कंग्रेसको भातृ संगठनदेखि त्यो जिल्लाको केही परिवर्तनकर्ताका लागि कुरीति र कुसंस्कार हटाउनका लागि म नेभी संघबाट लागेको मान्छे हो।
10: चुनावमा चाहिँ विकास निर्माण बाटोघाटोको विषय चाहिँ अलिक बढी उठाउनु हो तपाईँले, जो हामीले नसुनेको अथवा तपाईँले भन्नु मन लागेको?
12: अब यो यस्तो छ कुरो के भने हामीले
10: हुन त फेरि नेताहरूले नजित्दासम्म चाहिँ यो ल्याउँछु त्यो ल्याउँछु यो दिन्छु त्यो दिन्छु, जितिसकेपछि मैले त के भनेको थिएँ भन्ने नै बिर्सन्छन् भन्ने सुनिन्छ।
9: होइन यस्तो हो लीलप्रसादजी, अब त्यसो भएपछि अब यो मेरो कार्यकाल व्यतीत भइसकेपछि पनि इन्टरभ्यू लिन बोलाउनु होला नि?
10: गर्छौं अवश्य पनि हामी हुन्छ।
9: हाम्रो पहिलो एजेन्डा हो हिल्सा सिमीकोट मोटर बाटो, कवाडी सरिसल्ला कोरेटो बाटो भन्ने, खतरेबल बाटो भन्ने हामीले पहिलो घोषणा गरेको।
10: अहिले पनि त्यो त्यही तपाईँले पटक पटक उठाउनु पर्यो,
9: अहिले त्यो उठाउनु, अहिले त समय परिवर्तन भयो। अहिले अब पुरै अब मोटरेबल बाटो भनेर अब त्यो बाटोले कसरी पिच गर्ने? अहिले हाम्रो ट्र्याक ओपन चाहिँ भएको छ,
10: हुम्लामा पुग्यो,
9: हुम्लामा हुम्ला सरुकामसम्म तपाईँको चाइनाको सिमामा हिल्सासम्म हाम्रो मोटर बाटो पुगेको छ। तर त्यो बाटो स्तर उन्नति भएको छैन, र स्तर उन्नति गर्ने कुरोमा र कालो पत्र गर्ने कुरोमा अस्ति भर्खर म शपथ ग्रहण गर्न आइसकेपछि हाम्रा आदरणीय पूर्व कर्मचारी साथीहरू सबैसँग परामर्श गरेर अहिले फेरि हाम्रो कवाडीदेखि खारपुनाथसम्म हाम्रो लगभग पिच स्तर वृद्धि सँगसँगै पिचको पनि टेन्डर अब एक दुई दिनभित्र टेन्डर हुन्छ। त्यो चाहिँ हाम्रो कवाडीदेखि सरिसल्ला अरे बालुकुनासम्मको टेन्डर गत साल भइसकेको छ, र बालुकुनादेखि माथि सरिसल्ला र सरिसल्लादेखि माथि तपाईँको खडीखेत खारपुनाथसम्मको अहिले टेन्डर हुँदैछ। हाम्रो त्यहाँ कैलाश मानसरोवर यात्रा गर्ने अत्यन्तै छोटो मार्ग भएको नाताले त्यो कर्णाली कोरिडोरलाई राज्यले पहिलो प्राथमिकता दिनुपर्छ भन्ने नेपाली कंग्रेस र मेरो दावा पनि हो।
10: त्यसो भए त्यसको पूरा हुनको लागि पाँचै वर्ष लाग्छ कि त्योभन्दा अगाडि सकिन्छ?
9: त्योभन्दा अगाडि सक्ने हामी प्रयत्न गर्छौँ।
10: तपाईँले कसरी प्रयत्न गर्नुहुन्छ? किनभने डाडु पनि त तपाईँको हातमा छैन, तपाईँले सरकारलाई भन्ने हो कि अथवा समन्वय गर्ने हो कि?
9: जस्तो हामीले अर्थमन्त्रीज्यूलाई अहिलेको अर्थमन्त्रीज्यूलाई हामीले यो बजेट भाषण अगाडि पनि कुरा गर्यौं।
10: अहिले बजेटले कतिको न्याय गर्यो तपाईँले अहिले जुन सड़कको कुरा गर्नुभयो?
9: हाम्रो जुन पहिलाको योभन्दा यो सरकारभन्दा अगाडिको अघिल्लो सरकारले चुनावी सरकार जुन सुशीला
10: कार्की नेतृत्व
9: कार्कीको नेतृत्वको पालामा बालुकुनादेखि सरिसल्लासम्म सरिसल्लादेखि माथि खारपुनाथसम्मको जुन बजेट सुनिश्चित गर्ने काम उहाँहरूको पाला भयो, र अहिलेको सरकारले त्यसलाई समर्थन गर्नुभयो, यसको लागि उहाँहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। सिमीकोटभन्दा माथिको बाटो चाहिँ तपाईँको स्तर उन्नति भइसकेको छ, हिल्सासम्मकै एउटा बीचको अहिले एउटा काम भइरहेछ तपाईँको इलिङ साइडमा, त्यसको तल्लो चाहिँ सबै टेन्डर भइरहेछ, बाटो चाहिँ धमाधम काम चाहिँ भइरहेछ।
10: तपाईँ आफै पनि निर्माण व्यवसायमा आबद्ध हुनुहुन्छ?
9: पहिला गर्थे,
10: अहिले चाहिँ कसले गरिरहेछ?
9: अहिले मेरो भाइहरूले।
10: यो तपाईँले अहिले जुन सड़कको कुरा गर्नुभयो त्यहाँ उहाँहरूले लागिराख्नु भएको छ, गरिराख्नु भएको छ?
9: होइन, त्यहाँ चाहिँ हाम्रो काम छैन।
10: तपाईँहरूको काम भइरहेछ,
9: साना साना कामहरू भइरहेछ
10: हुम्ला जिल्लामै। यो सांसद आफैमा निर्माण व्यवसायमा कहीँ न कहीँ जोडिनु, यसको सकारात्मक र नकारात्मक पाटोहरू के हो?
9: यो तपाईँहरूको हेर्ने दृष्टिकोण फरक गर्नु भएन, काम गरेर त खानु पर्यो नि त, कि भरसार गर्नु पर्यो कि मागेर हिँड्नु पर्यो, होइन भने क्वालिटी चेक गर्ने काम चाहिँ राज्यले गर्नु पर्यो, अनि त्यसरी काम गरेर नखाने। अहिले यो विकृति आएको जैन्य आन्दोलन भएको त तपाईँहरूले देख्नु भएको छ नि त,
10: अनि सांसद पनि हुने अनि त्यसो हुँदाखेरि मान्छेले शंका गर्ने ठाउँ चाहिँ अलि बढी अथवा दोष लगाउने ठाउँ बढी?
9: मैले सांसद भइसकेपछि मैले त त्यो काम छोडेँ नि त। अहिले
10: तपाईँको नाम पो देखिने त, अनि सहभागिता सम्मेलन त त्यसरी अनुपचार,
9: त्यो त यस्तो हजुर कामै गर्न नपाउने, माननीय भएपछि केही कामै गर्न नपाउने, केही गर्दै नगर्ने भन्ने त छैन।
10: त्यहाँको जनताहरूले अथवा जसले पनि शंका उपशंका नगरोस् अथवा अरूले चाहिँ प्रश्न गर्न नपाओस् भनेर तपाईँ आफै सचेत कसरी भइराख्नु भएको छ?
9: म आफू इन्भल्भ नभएपछि अब्जर्भ गर्ने त जनता छन् नि त, बुझ्ने त जनता छन्, त्यसैले जनताले हिजोबाटको मूल्याङ्कन मेरो प्रस्तुति के छ, यो जयपति कस्तो हो भन्ने कुरो त हुम्लाका मेरा आदरणीय भगवान रूपी दाजुभाइहरूले मलाई बुझिसक्नुभएको छ र चिनि पनि सक्नुभएको छ। मेरो व्यवहार गर्नुपर्ने मेरो कर्तव्य के हो त्यो मैले बुझेको छु, यो कुरोमा हुम्लाका दाजुभाइहरूले मलाई शंका गर्दैन।
10: पर्यो भने केही तपाईँले गल्ती गर्नुभयो भने त प्रश्न त जतिखेर पनि उठाउन सक्ने भयो।
9: अब यो गल्ती गर्यो भने तपाईँको अब अहिले अब के यो के भन्छ पुराना पुराना केसहरू उब्जिरहेछन् त,
10: त्यो पनि तपाईँले गर्नुभयो भने त्यो पनि उब्जेला।
9: मैले गल्ती गरेँ, मैले त हातकडी लगाएर म जेलमा आउनु पर्यो।
10: अनि संसदमा संसद शुरू भएको लामो समय त भएको छैन, कति पटक बोल्नुभयो अहिले प्रतिनिधि सभामा?
9: मैले अहिले अब
10: जम्मा जम्मी छ पटक हुम्लाकै विषय उठाउनु भयो कि?
9: मैले प्रायः हुम्लाकै विषय उठाउँछु।
10: छवटै विषयमा त्यो तत्काल सम्बोधन भइसक्ने रहेछ कि कस्तो रहेछ त्यो अनुभव?
9: यो यस्तो
10: कि बोल्यो फलानाले बोल्यो भन्ने मात्रै भयो तर त्यसपछि के भयो थाहा छैन?
9: तत्काल समाधान हुने कुरो होइन, जस्तो हिल्सा सिमीकोट मोटर बाटोकै कुरो गरौँ, पिचको कुरो, स्तर उन्नतिको कुरो, त्यो त्यहाँ बोलिसकेपछि हामीले फलोअप पनि गर्नु पर्यो, विभागमा जानु पर्यो, मन्त्रालय जानु पर्यो, के भएको छ, हामीले बोलेका कुराहरू कतिको
12: तपाईँहरूले चासो दिनुभएको छ भन्ने कुरो सम्बन्धित विभागमा पनि
10: तपाईँहरू गइराख्नु भएको छ।
12: म गाइरहेछु।
10: गाइराख्नु भएको छ, केही भइरहेछ कि छैन अथवा त्यो बोलियो सक्यो यस्तै रहेछ?
12: होइन, भइरहेछ। त्यसको
10: प्रतिक्रिया चाहिँ सकारात्मक
12: सकारात्मक छ।
2: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। राष्ट्रपतिको निर्वाचन व्यवस्थापन अस्तव्यस्त हुँदा र प्राविधिक समस्याका कारण मतपरिणाममा ढिलाइ भएको भनेर नेता तथा कार्यकर्ताहरूले विरोध गरेका छन्। कक्षा 12 को परीक्षाफल त्रुटि भएको भन्दै विद्यार्थीहरूले आन्दोलन थालेपछि शिक्षा मन्त्री सस्मित पोखरेलले नतिजामा कुनै कैफियत नरहेको बताउनु भएको छ। कीर्तिपुर स्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीहरूले स्थायी बसोबासको विकल्प नदी जबरजस्ती हटाए पुरानै बस्तीमा फर्कने चेतावनी दिएका छन्। वर्षायाममा विपद व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन 1,68,000 स्वयंसेवक परिचालन भएका छन्। झापा र इलाममा बन्द रहेका चिया उद्योग सरकारी आश्वासनपछि आजबाट पुनः सुचारू भएको छ र भेनेजुएलामा लगातार 2 शक्तिशाली भूकम्प जाँदा 164 भन्दा बढ़ीको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 12 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: ए नानी, त्यो पानी नपिऊ त।
1: किन र काका?
0: त्यो पानी फोहोर छ।
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
2: सार्वजनिक हितका लागि रेडियो आदिकला।
3: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
4: यस समयको साथमा जितु सुनचादी पसल
5: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
4: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469918921 र 98462939399।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना दुःखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: बुढी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्मार्ट डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्मार्ट डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9860216629 र 9861668251।
7: ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो?
8: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
7: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
8: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
7: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
8: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
7: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
8: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
9: प्रोपराइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
8: सम्पर्क मोबाइल 9842685145।

मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 13 गते शनिबारका दिन हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ। यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउना अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनाश, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364-41-051, मोबाइल 98-55-52-49। स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार। यमहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै। यही असार 7 गतेदेखि 12 गतेसम्म, स्थान वालिङ 8 मुक्तिनाथ विकास बैंक अगाडि। यमहा लैजाऊ घरमा नागरिकताकै भरमा, 2 वर्ष ट्याक्स फ्री, राइड फ्री, अट्र्याक्टिभ क्यास डिस्काउन्ट, हाई भ्याल्यू एडिसन, फ्री हेलमेट, स्पट एक्सचेन्ज, इजी फाइनान्स। थप जानकारीको लागि सुलोसन अटो सेल्स वालिङ 10 भकुन्डे, सम्पर्क मोबाइल 98-55-86-143।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिशा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
0: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योग पीठको आडैमा सम्पर्क नम्बर 063-441-6696।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सुकुमवासीहरूको विरोधपछि होल्डिङ सेन्टर खाली गर्न थप समय, विकल्प दिनुपर्ने अडानमा आश्रित परिवार,
1: विकल्प नदिकन पहिला अब उठिबस गर्ने सरकारले अब कसरी हामीले फेरि अब व्यवस्था गर्ला भन्ने के आशले अब हामी त्यो 25,000 लिनु 15,000 लिनु,
0: फिफाले एन्फामाथि लगाएको निलम्बन कसरी हट्न सक्छ,
2: कुन चाहिँ उपायमा राष्ट्रिय खेलकुद प्रसार अगाडि बढ्छ र त्यसलाई फिफाले कसरी रेस्पोन्स गर्छ, त्यसमा चाहिँ नेपाली फुटबलको निलम्बन ठुकुवा हुने नहुने तय हुन्छ।
0: र भेनेजुएलामा लगातारका दुईटा शक्तिशाली भूकम्पपछि व्यापक खोज तथा उद्धार कार्य जारी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। गैरातीको दुईवटा शक्तिशाली भूकम्पपछि उत्तरी भेनेजुएलामा व्यापक खोज तथा पुनर्स्थापना कार्यवाही सञ्चालन भइरहेको छ। कम्तीमा 164 जनाको ज्यान गएको छ, तर विज्ञहरूले क्षतिको स्तर प्रष्ट भएपछि उक्त संख्या हजारौंमा पुग्न सक्ने बताइरहेका छन्। राजधानी कराकस र कैयौं राज्यहरूमा सरकारी भवन र घरहरू ध्वस्त भएका छन्। भेनेजुएलाले राष्ट्रिय विदा मनाइरहेको समयमा भूकम्प गएको थियो, त्यही भएर त्यो बेला धेरै मानिसहरू घरमै रहेको ठानिएको छ। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भनिन्, यो गम्भीर प्रभाव निम्त्याउने घटना हो जसले धेरैवटा राज्यहरूमा असर पुर्याएको छ। हाम्रा नागरिकहरूका लागि यो संवेदनशील क्षणमा र दुर्भाग्यवश जसले दुःख पाएका छन् र परिवारका सदस्य गुमाएका छन् हामी तत्कालै समवेदना प्रकट गर्न चाहन्छौ। भेनेजुएलाकी अन्तरिम राष्ट्रपति। संयुक्त राज्य अमेरिकाले तत्कालै सहयोग उपलब्ध गराउने वाचा गरेको छ। विदेश मन्त्री मार्को रुबियोले अमेरिकी प्रयास विशाल, द्रुत र प्रभावकारी हुने बताए। चीन र भारतले पनि भेनेजुएलालाई खोज तथा उद्धार प्रयासमा सघाउने बताएका छन्। युरोपेली संघले आफूले पुनर्स्थापना प्रयासलाई सघाउन भू उपग्रह निगरानी प्रणालीलाई सक्रिय तुल्याएको जनाएको छ। कराकस नजिकैको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति पुगेकाले अत्यावश्यक सहयोग पठाउन जटिलता आउन सक्ने देखिएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले होर्मुज जलमार्ग शुल्क रहित रहनेमा आफ्ना खाड़ीका साझेदारहरूलाई आश्वस्त तुल्याएका छन्। बहरेनमा बोल्दै रुबियोले अमेरिकाले इरानसँग सम्झौता चाहेको तर त्यस बापत मूल्य चुकाउन नचाहेको बताए। इरानले उक्त रणनीतिक जलमार्ग प्रयोग गर्ने पानी जहाजहरूबाट शुल्क उठाउने संकेत गरेको छ, तर उक्त जलमार्गको सीमामा अवस्थित ओमानले त्यसलाई खारेज गरेको छ। केन्याको राजधानी मोम्बासामा दुई वर्ष अघिको सरकार विरोधी जेएनजी प्रदर्शनमा मारिएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्दै सयौं युवाहरूले र्याली निकालेका छन्। कालो पोशाक लगाएर त्यसमा देशको झण्डा बेरेका ती युवाहरूले बोकेका ब्यानरमा न्यायको माग गरिएको छ र गैर न्यायिक हत्या अन्त्य गरिनुपर्ने आह्वान गरिएका छन्। नैरोबीमा प्रहरीले प्रदर्शनकारीहरूलाई संसद भवन नजिकैबाट पक्राउ गरेपछि केन्द्रीय प्रहरी स्टेशन बाहिर भेला भएको भीड़माथि अश्रु ग्यास प्रहार गरिएको थियो। र भारतीय विदेश मन्त्रालयका एकजना अधिकारीले भारतको पासपोर्ट देशको नागरिक रहेको प्रमाण नभएको बताएपछि सो धारणाले ठूलो विवाद निम्त्याएको छ। उक्त अभिव्यक्तिको व्यापक निन्दा गरिएको छ र आलोचकहरूले सो भनाएपछि अन्य देशहरूले राजधानीलाई नागरिकताको प्रमाणको रूपमा मान्यता नदिने अर्थ लाग्ने तर्क गरिरहेका छन्। तर भारत सरकारले पासपोर्टले कहिल्यै पनि नागरिकताको प्रमाणको रूपमा काम नगरेको र विदेश मन्त्रालयले मौजूदा कानूनबारे व्याख्या गरेको उल्लेख गरेको छ। आफ्ना नागरिकताको प्रमाण देखाउन विफल भएको आरोप लागेका 10,00,000 मानिसहरूलाई मताधिकारबाट वञ्चित गरिएको दावी यसअघि भारतमा गरिएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। विकल्प दिएर मात्रै व्यवस्थापन गर्नुपर्ने अडान राख्दै केही सुकुमवासीहरू अन्यत्र स्थानान्तरण हुन नमानेपछि सरकारले होल्डिङ सेन्टर खाली गर्ने समयावधि बढ़ाएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले 3 दिन अघि काठमाण्डु उपत्यका विभिन्न होल्डिङ सेन्टरहरूमा बसोबास गरिरहेकाहरूलाई 5 दिनभित्र स्थान खाली गर्न निर्देशन दिएको थियो। आश्रय स्थलमा बसोबास गरिरहेका कतिपयले समेत थप समयको माग गरेका र तथ्याङ्क संकलन कार्यका लागि पनि समय आवश्यक परेकाले स्थान खाली गर्ने अवधि असार 19 गतेसम्मका लागि बढ़ाइएको समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले बीबीसीलाई बताए। यद्यपि कतिपय परिवारले भने आश्रय स्थल छाड्न अस्वीकार गरेका विवरणहरू आइरहेका छन्। एक रिपोर्ट। थापाथली नदी किनारबाट विस्थापित भएका 51 वर्षीय झावरलाल उराव 6 जनाको परिवार सहित किर्तिपुर स्थित राधास्वामी होल्डिङ सेन्टरमा बस्दै आएका छन्। उनका अनुसार केही दिन यता सरकारी प्रतिनिधिहरूले होल्डिङ सेन्टर खाली गर्न ताकेता गरिरहेका छन्।
1: 25,000 पैसा लिनुहोस् अनि तपाईँहरू चाहिँ यहाँ ठाउँ छोड्नुहोस् भनेर भन्दै हुनुहुन्छ। उहाँहरूले व्यवस्था तपाईँको चाहिँ अब पछि गरौंला भन्ने कुरा गर्नुहुन्छ। उहाँहरूले अब विकल्प नदिकन पहिला अब उठिवास गर्ने सरकारले अब कसरी हामीले फेरि अब त्यो व्यवस्था गर्ला भने के आशले अब हामी त्यो 25,000 लिनु 15,000 लिनु।
0: उराव सहित त्यहाँ बसोबास गरिरहेका परिवारहरूले आज होल्डिङ सेन्टर बाहिर आफ्ना सरोकारका विषय समेटेर माग पत्र टाँसेका छन्। विकल्पको व्यवस्था नगरी जबरजस्ती हटाउने प्रयास भए आफूहरू पहिले बसोबास गर्दै आएको स्थानमै फर्किन बाध्य हुने चेतावनी उक्त माग पत्रमा दिइएको छ। हाल काठमाडौँका विभिन्न होल्डिङ सेन्टरहरूमा 300 भन्दा बढ़ी परिवार बसिरहेका छन्। होल्डिङ सेन्टरमा रहेका परिवार मात्र नभई आफ्नै हिसाबले अन्यत्र बसिरहेका सुकुम्बासीहरूको पनि तत्काल उचित व्यवस्थापन गरिनुपर्ने सुकुम्बासी मोर्चाका अध्यक्ष कुमार कार्कीको भनाइ छ।
4: एउटा मानिसलाई जसको घर भत्किएको छ, जसको त्यहाँ जीवन भत्किएको छ, जसको त्यहाँ बालबच्चाको पढाइ भत्किएको छ, जसको अबको आगामी दिनहरू भत्किएका छन्, आगामी आयुष्यका बाटाहरू भत्किएका छन्, जीवनयापन भत्किएको छ, सबै कुरा भत्किएको छ नि, त्यसको व्यवस्थापन त्यसलाई चाहिँ राख्ने कुरामा चाहिँ सरकारले चाहिँ प्याकेजमा रणनीति बनाएर योजना बनाएर लिएर आउनु पर्यो भन्ने कुरा हाम्रो क्या।
0: यता अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरूले भने राधा स्वामी बाहेक अन्य आश्रय स्थलमा रहेका अधिकांश परिवार पुनर्स्थापनाका लागि तयार रहेको दावी गर्दै आएका छन्। समितिका कार्यकारी अध्यक्ष आनन्द सिंह भाट थप गरिएको समय सीमाभित्र होल्डिङ सेन्टरमा रहेका परिवारहरू पुनर्स्थापनामा जाने विश्वासमा छन्।
5: सम्भवतः उहाँहरू सो व्यवस्थापनमा जानुहुन्छ अहिलेलाई, जसरी बाहिर बसिराख्नु भएको छ उहाँहरू जस्तै बाहिर बस्नुहुन्छ। त्यहाँभित्र पनि कोही चाहिँ जानै नसक्ने अवस्थाका अशक्तहरू स्वास्थ्यको कारण अथवा अन्य छ भने उहाँहरूलाई चाहिँ के गर्ने भन्ने बारेमा हामीले पनि विकल्पका पनि त्यसमा पनि सोच्नुपर्छ। त्यो 19 गते पछि निर्णय चाहिँ हामी लिन्छौँ आवश्यकता अनुसारले।
0: पुनर्स्थापनामा जाने परिवारलाई प्रारम्भिक रूपमा एकमुष्ट 25,000 रूपियाँ र त्यसपछि 3 महिनासम्म मासिक 15,000 रूपियाँ उपलब्ध गराइने भनिएको छ। अब अर्को विषय, अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई अनिश्चितकालका लागि निलम्बन गरेपछि नेपाली फुटबलको भविष्यलाई लिएर चिन्ता बढ़ेको देखिएको छ। एन्फाभित्र विगतदेखि नै विभिन्न विवाद र समस्याका कारण फिफाले पटक पटक चेतावनी दिँदै आएको भए पनि यसअघि निलम्बनको अवस्थामा भने पुगेको थिएन। फिफाले तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित विधानको गम्भीर उल्लंघन भएको ठहर गरेको बताइएको छ। त्यसको अर्थ र सम्भावित असर खेलाउँदै हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी।
6: इतिहासमा पहिलो पटक एन्फा चाहिँ फिफाद्वारा निलम्बित भयो। यसको प्रत्यक्ष पहिलो असर भनेको अब नेपाली फुटबलले कुनै पनि उमेर समूहदेखि लिएर राष्ट्रिय टोलीसम्मको अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउँदैन। त्यो भनेको नेशनल टिम मात्र नभइकन क्लब फुटबलले पनि अन्तर्राष्ट्रिय खेलकुद खेल्न पाउँदैन। दोस्रो असर भनेको फिफाले नेपालले दिँदै आएको जति पनि आर्थिक अनुदान छ त्यो सबै बन्द हुन्छ। अर्कोतर्फ अब यसको निकासको 2-3 तरिका हुन सक्छ। तेस्रो पक्षको हस्तक्षेप जुन भनिएको छ त्यो भनेको नेपालको सरकार अर्थात राष्ट्रिय खेलकुद परिषद हो। अब राष्ट्रिय खेलकुद परिषदले कसरी अगाडि बढाउँछ भन्ने कुरामा 2-3 कुराहरू हुन सक्छ भन्ने अनुमान गरिएको छ। पहिलो भनेको परिषदले एउटा तदर्थ समिति बनाउँछ एन्फाको। उक्त तदर्थ समिति मार्फत राष्ट्रिय खेलकुद परिषदले फिफासँग यो निलम्बन फुकाको लागि प्रयास गर्ने कामहरू गर्छ। र अर्कोतर्फ नेपालको फुटबल जुन अब डेडलक भएको छ त्यसलाई खोल्नको लागि अब आन्तरिक फुटबल प्रतियोगिताहरूको आयोजना गर्नेदेखि लिएर अन्य फुटबल गतिविधिहरूको काम गर्न सक्छ। यहाँनिर अर्को के पनि विषय उठेको छ भने यदि राष्ट्रिय खेलकुद परिषदले फिफासँग समन्वय गर्न सफल भयो र फिफाकै सहमतिमा अर्को निर्वाचन गर्नको लागि त्यसलाई चाहिँ नर्मलाइजेसन कमिटी भन्छ, त्यो कमिटीमा चाहिँ फिफाको मान्छे, विवादित पक्ष, विपक्ष, न्यूट्रल पर्सन, खेलाड़ी सबैलाई राखेर एउटा कमिटी बनाएर त्यो कमिटीले निर्वाचन गर्न सक्छ। यो दुईटा उपायहरू अगाडि आएका छन्। त्यसमध्ये कुन चाहिँ उपायमा राष्ट्रिय खेलकुद परिषद अगाडि बढ्छ र त्यसलाई फिफाले कसरी रेस्पोन्स गर्छ त्यसमा चाहिँ नेपाली फुटबलको निलम्बन फुकुवा हुने नहुने तय हुन्छ।
0: हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी। अब अर्को विषय भदौमा भएको जेएनजी आन्दोलनका क्रममा 100% संरचना नष्ट भएता इम्बोस्ट नम्बर प्लेट सम्बन्धी कामहरू अपेक्षित रूपमा अघि बढ़न नसकेको यातायात व्यवस्था विभागका अधिकारीहरूले बताएका छन्। करिब एक दशक अघि बजेट मार्फत सवारी साधनमा डिजिटल नम्बर प्लेट लागू गर्ने योजना अघि सारिए पनि त्यसको कार्यान्वयन उल्लेख्य रूपमा हुन सकेको छैन। यसबीचमा इम्बोस्ट नम्बर प्लेटको विषयमा विभिन्न पक्षबाट विरोध समेत हुँदै आएको थियो। यसै सन्दर्भमा हामीले विभागका निर्देशक मणिराम भूषाललाई इम्बोस्ट नम्बर प्लेटको काम अहिले कुन स्थितिमा छ भनेर सोधेका छौं।
7: भदौ 23-24 जुन जेजी आन्दोलन भयो नि त्यसमा यो इम्बोस्ट प्लेटको 100% संरचनाहरू ध्वस्त भयो लगभग होइन। पुराना हाम्रो उहाँहरूले बनाएको 5-6 लाख प्लेटहरू पनि जलेर गए। प्लेट बनाउने मेसिन पनि यही विभाग पछाडि थियो त्यो पनि जल्यो। सफ्टवेयर पनि जल्यो। सबै जलेर चाहिँ यो 2700 बजारमा लगभग जिरोमै पुग्या छ। ठेकेदारको टाइम चाहिँ मंगसिरमा म्याथ सिद्धियो। त्यसपछि अब हामीले यही कारणहरू देखाउँदै म्याथ थप चाहिँ 3 वर्षको लागि गरेका छौँ। 3 वर्षमा चाहिँ उहाँहरूले स्टेप स्टेपमा पहिला चाहिँ मेसिन बनाउने गरेर बिल्डिङ बनाउने मेसिन बनाउने यो गर्ने गरेर पुरानो अवस्थामा ल्याउने भनेर हामीले म्याथप गरेका छौँ। म्याथप गरेको पनि 7 महिना भइसक्यो होइन। अहिलेसम्म पनि उहाँहरूको चाहिँ सन्तोषजनक रूपमा चाहिँ उहाँहरूले काम सुरु गरेको चाहिँ फिजिकल्ली देखिया छैन।
8: 25 लाखलाई टार्गेट गरेका थियौँ क्यारे
7: हाम्रो ठेक्का सम्झौतामै 25 लाख भेहिकलहरूलाई चाहिँ उहाँहरूले प्लेट बनाइदिने। त्यसपछि 25 लाख भेहिकलमा हामीले प्लेट जडान गर्ने। 25 लाख भेहिकलमा प्लेट जडान गरिसकेपछि उहाँहरूले यो सबै सिस्टम चाहिँ नेपाल सरकारलाई सुम्पेर अरू गाडीहरूलाई चाहिँ नेपाल सरकारले अन गरेर गर्ने भन्ने हो। बिचमा फेरि अदालतहरूबाट चाहिँ स्टेडहरू आएर चाहिँ अलिकति लम्बिएको थियो। जेएनजी आन्दोलन पछि चाहिँ काम अझ लम्बियो।
8: अब अहिलेसम्मको प्रगति चाहिँ के छ? शुरूबाट गर्नुपर्ने भन्नुभयो, उत्पादन गरेर गाडीमा राख्ने त्यो चरण चाहिँ कहिलेबाट शुरू हुन्छ भन्ने उनीहरूले बताएका छन्। यहाँ प्रगति विवरण के छ?
7: त्यसको लागि चाहिँ पहिला सामानहरू बाहिरबाट ल्याउनु पर्छ होइन। सामान ल्याएपछि अब यहाँ भएको बिल्डिङमा चाहिँ त्यसलाई सुधार गरेर चाहिँ गराउनु पर्छ। यसो हामीले फिजिकल्ली हेर्दाखेरि चाहिँ जति चाहिँ हामीले एक्सपेक्ट गरे अनुसार चाहिँ काम भएको छैन कि जस्तो देखिन्छ।
8: अब नयाँ लिने प्लेटहरू चाहिँ कस्तो इम्बोस्ट हुन्छ कि नन इम्बोस्ट नै दिन्छ? अहिले
7: नयाँ जडान गाडीहरूमा पनि अब उहाँसित त सम्झौताहरू अनुरूपै हुने भयो।
8: तर उहाँहरूले अहिले प्रोडक्सन गरि नराएको अवस्थामा चाहिँ प्रादेशिक नम्बर प्लेट नै लागू हुने हो अहिले?
7: त्यो त अहिले अब जसरी चाहिँ ठाउँ ठाउँमा गएर चाहिँ नम्बर लेखेर लगाउने चलन छ नि जुन पुरानो, अब त्यही तरिकाले नै उहाँहरूले लगाएर चलाइरहनु भएको छ होइन। अब हामीले प्रोडक्सन भएर चाहिँ रेडी नहुन्जेलसम्म उहाँहरूलाई अनिवार्य गर्न सक्ने कुरो पनि भएन।
8: 3 खाले नम्बर प्लेटहरू छ नि, जुन पुरानो अनि त्यसपछि यो प्रादेशिक अनि त्यसपछि यो इम्बोस्ट प्लेट।
7: पुरानो त्योहरू त हुँदैन, अब चाहिँ त्यही प्रदेशको नाम लेखेको नम्बर प्लेट अनुसार गाडीहरू हुने भयो। इम्बोस्टको चाहिँ यसो सुरु गरेको, अब सुरु गरेर बिचमा यो भएर चाहिँ उहाँहरूलाई म्याथप गराएको छ। उहाँले 3 वर्षभित्र भ्याउनु भएन भने त्यसलाई कसरी जाने हामी तपाईँलाई छलफल गरेर पनि देखिदिनुहुन्छ।
0: यातायात व्यवस्था विभागका निर्देशक मणिराम भूषाल साथी प्रदीप बस्यालसँग कुरा गर्दै अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। भेनेजुएलामा लगातारका 2 शक्तिशाली भूकम्पमा परि कम्तीमा 164 जना मारिएका र झण्डै 1000 घाइते भएका देशकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बताएकी छन्। बुधबारको दोस्रो भूकम्प उक्त दक्षिण अमेरिकी मुलुकले 1 शताब्दी यता महसुस गरेको सर्वाधिक शक्तिशाली भनिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
3: भेनेजुएलामा संकटकालको घोषणा गरिएको छ। विमानस्थल, रेल र यातायात सेवा अवरूद्ध भएका छन्। भग्नावशेषमा पुरिएका हुन सक्ने व्यक्तिहरूको जीवितै उद्धारका लागि प्रयासहरू भइरहेका छन्। झण्डै 50 लाख जनसंख्या रहेको राजधानी कराकसमा स्थानीय समय अनुसार साँझको 6:04 जाँदा 2 शक्तिशाली भूकम्पको धक्का महसुस भएका थिए। कार्यवाहक राष्ट्रपति रोड्रिगेजले राजधानीको उत्तरमा अवस्थित ला ग्वाइरा क्षेत्र सर्वाधिक नराम्रोसँग प्रभावित भएको बताइन्। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार पहिलो भूकम्प 7.2 र दोस्रो 7.5 म्याग्निच्यूड मापन गरिएको थियो। दुवै भूकम्पको केन्द्रबिन्दु राजधानी बाहिर भए पनि कराकसमा शक्तिशाली धक्काहरू महसुस गरिएका थिए, जसले गर्दा भवनहरू हल्लिएर धेरै भत्किए। भेनेजुएलाका आन्तरिक मामिला मन्त्रीले 30 भन्दा बढी परकम्पहरू महसुस गरिएका जानकारी दिँदै धेरै राज्यहरू प्रभावित भएको बताए। 1000 किलोमिटर टाढा रहेको कोलम्बियाको राजधानी बगोटामा पनि भूकम्पको असर महसुस गरिएको थियो। खोज तथा उद्धार कार्य जारी रहँदा मृतकहरूको संख्या बढ़न सक्ने ठानिएको छ। अमेरिका सहित कैयौं देशहरूले खोज तथा उद्धारमा सघाउने प्रतिबद्धता जनाएका छन्। राष्ट्रपति ट्रम्पले सघाउन आफू तयार, इच्छुक र सक्षम रहेको भन्दै तत्काल प्रतिक्रिया जनाउन निर्देशन दिइएको बताएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई
9: सुनिस न अहिले हाम्रो गर्नेमा 9 बजे छ
10: यस समयको साथमा जितु सुनचाँदी पसल
11: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
12: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
9: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: क्रिसमस न
1: अहिले हाम्रो गर्नेमा 10 बजे छ
2: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिपुरा 105.4
1: मनमा सधैं हल्ली चल्ली हुन्छ अनेक खुल्दुली फ्रेन्डशिप र रिलेसन

0: tragedy attracts them.
1: सुखी र सुरक्षित विवाह यो खुलमुली.com मा तपाईलाई हार्दिक स्वागत छ। हामी रेडियो अडिक स्टुडियो कमेडी हाइट नारायणसर मार्ग बानेश्वरबाट बोलिरहेका छौं। खुलमुली.com को आजको श्रृंखला तपाईलाई मन परेन भने हामीलाई खबर गरिदिनुहोस्, मन पर्यो भने साथीभाइ इष्टमित्र आफ्ना आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस्। देशैभरिका लोकप्रिय एफएम स्टेशनका साथ www.areadio.com अनि केही दिनदेखि हामीले खुल्लु.com लाई पहिला हाम्रो साउन्ड क्लाउडमा थियो खुल्लु.com, अहिले चाहिँ युट्युबमा पनि यसलाई पोस्ट गर्न थालेका छौँ। हाम्रो पात्रो मोबाइल एपमा पोडकास्टको रूपमा तपाईँले सुन्न

फेसबुकमा पठाउनु भएको छ, फेसबुकमा उहाँको नाम सकेसम्म गोप्य नै राख्नु पर्ला कि उहाँको जिज्ञासा चाहिँ हेरिहाल्छु। उहाँले बुटौलबाट लेखी पठाउनु भएको फेसबुक, हामी facebook.com/खुल्लोली facebook.com/खुल्लोली हाम्रो पेज हो, लाइक गर्नु अनि त्यसपछि गएर जिज्ञासाहरू पठाउनु। म बुटौल रूपन्देहीबाट आफ्नो समस्या लेख्दैछु। म अहिले 19-20 वर्षको भए, म अविवाहित केटा हुँ। लास्ट टाइम फागुनको 25 गते आफ्नो पार्टनरसँग सम्भोग गरेको थिएँ, त्यो पनि विदाउट कन्डम। त्यसपछि म लगातार जस्तै हस्तमैथुन गर्दै सन्तुष्टि लिइरहेको थिएँ। विगत एक हप्तादेखि पिसाब गर्दा मेरो मूत्र नलीमा एकदमै दुखाइ भइरहेको छ र पछि हेर्दा मेरो लिङ्गको टुप्पोमा पहेँलो पहेँलो कलरको बाक्लो बाक्लो तरल पदार्थ निस्केर बसिरहेको देखे। यो प्रक्रिया लगातार दोहोरिरहेको छ। लिङ्गलाई मैले हल्का निचोरे जस्तै गर्दा धेरै पहेँलो तरल पदार्थ निस्कन्छ। अरू बेला मूत्र नली हल्का असहज मात्र भएको छ भने पिसाब गर्दा एकदमै पीड़ा हुन्छ। यो कुरा रेडियोमा पनि प्रसारण हुन्छ भने सुनेको थिएँ, त्यसैले नाम गोप्य राखिदिनु होला। मलाई सक्दो छिटो अनि यो च्याट मार्फत नै आवश्यक सल्लाह सुझाव दिनुहोला भनेर भन्नुभएको छ। नाम तपाईँको हामीले भनेनौ, तर तपाईँले बुटौलबाट हामीलाई मेसेज पठाउनु भएको डे 1 नै हामीले भन्ने गरेको किशोरावस्थाको प्रवेश सँगसँगै, किशोरावस्था युवावस्थाको प्रवेश सँगसँगै हरेक युवा किशोर किशोरी अथवा युवा र युवतीलाई यौन व्यवहारमा संलग्न हुनु मन लाग्छ। यो स्वाभाविक प्रक्रिया हो। यौन सम्पर्क गर्न मन लाग्छ, विपरीत लिङ्गीप्रति आकर्षण हुन्छ होइन। तर हामीले यही बेला हो संयमता अप्नाउनु पर्ने। 19-20 वर्षको उमेरमा तपाईँलाई असाध्यै यौन सम्पर्क गर्न मन लाग्यो, तपाईँले आफ्नो पार्टनरसित कोही पार्टनरसँग यौन व्यवहार गर्नुभयो, गलत गर्नुभयो भन्ने कुरामा हामी भन्दैनौँ। यो तपाईँको नितान्त निजी कुरा भयो, तर यसबाट आउने परिणाम पनि तपाईँले भन्दा अरूले भोग्नु, तपाईँले नै भोग्नुपर्ने छ। त्यसकारणले यो यौन व्यवहार चाहिँ सुरक्षित हुनुपर्छ, मर्यादित हुनुपर्छ, आनन्दित हुनुपर्छ भनेको चाहिँ तपाईँले त्यति नै बेला कन्डमको सही प्रयोग गरे, सबभन्दा पहिला चाहिँ 19-20 वर्षको उमेर चाहिँ यौन सम्पर्कको लागि इन्भल्भ हुने सम्बन्ध उमेर हो कि होइन, यौन चाहना हुने उमेर हो तर यौन व्यवहारमै संलग्न हुने उमेर हो कि होइन है। तपाईँले यो बेलामा पढ्नु परेको थियो कि, स्कूल कलेजको होमवर्क सक्नु परेको थियो कि, सिपहरू सिक्नु परेको थियो कि, कुनै तालिमहरू लिनु परेको थियो कि, कुनै यो फेरि नरचनात्मक काम पनि भन्न खोजे होइन। तपाईँले जानी ओह्रालोमा ओभर स्पिडमा गाडी चलाउनु भएको हो कि, तपाईँ अहिले उमेरमा हुर्किँदै गर्नुभएको साथीहरूलाई यौन चाहनालाई स्वीकार गरिदिनुहोस्। प्रचण्ड चैत वैशाखको प्रचण्ड गर्मीमा छाता उडिन्छ नि शीतलताको लागि, पानी खाइन्छ नि उसको लागि, के अरे पानी खाइन्छ हो, अलिकति अलिक गर्मी पनि एक बोतल कोक दिन्छ साउजी भन्छ, कोकले तिर्खै मेटी त होइन, शीतलतै दिन त होइन तर फिलिङ्स हुन्छ, बरफ खाइन्छ भने जस्तो। तपाईँलाई यौन चाहना भएको बेलामा विकल्पहरू थियो कि, हस्तमैथुन गर्न सक्नुहुन्थ्यो कि, अथवा यौन चाहनामा आउनु बित्तिकै तपाईँले अरू कुराहरू आफूलाई सृजनात्मक काममा लगाउन सक्नुहुन्थ्यो कि। जब तपाईँलाई एकदम तनाव हुन्छ, तनाव भएको बेलामा तपाईँ तनाव सोचेर बस्ने कि, त्यो दिमागलाई, तनाव सोचिरहेको दिमागलाई, नराम्रो कुरा सोचिरहेको दिमागलाई सकारात्मक काममा लगाउने, सिम्पल छ। एकदम के गर्ने, यो गरे नि हुन, त्यो गरे नि हुन, त्यो गरे नि त्यो हुन, त्यो गरे नि हुन्न भने कोठा सफा गरिदिनु न, भाँडा मारिदिनु न, गाउँघरतिर हुन्छ नि कुटेर कोदा ल्याएर खेत जोतिदिनु न, केही चाहिँ गर्नुहोस्, केही चाहिँ गर्नुहोस् भने जस्तै तपाईँलाई एकदम 19-20 वर्षको उमेरमा एकदमै धेरै यौन चाहना भयो, यौन सम्पर्क गर्नु मन लाग्यो। यो अहिले मैले विवाह अगाडिको यौन सम्पर्क लुकी छिपी गर्नुपर्छ, डर त्रासमा गर्नुपर्छ, कतै कसरी देख्ला कि भनेर गर्नुपर्छ, यो चाहिँ जोखिममुक्त हुन्छ है भनेर सोच्नु भयो भने एउटा कुरा, र इन्भल्भ भइहाल्नु भयो भने तपाईँले एउटा ब्लन्डर के गर्नु भने कन्डमको सही प्रयोग नगरिकन यौन सम्पर्क गर्नुभयो। तपाईँले यौन पार्टनर त भन्नुभएको छ, उहाँ यौन पार्टनर तपाईँ जस्तै अरू पनि मल्टिपल सेक्स पार्टनर उहाँहरूको छन् भने त्यसले पनि तपाईँलाई यौन रोगको सिम्टम्स देखाएको हुन्छ।

0: सक्छ। तर झट्ट हेर्दाखेरि चाहिँ यति भनिसकेपछि झट्ट हेर्दाखेरि चाहिँ तपाईँ आत्तिनु भयो, डरमा हुन्छ, त्रासमा हुन्छ। आजभन्दा झन्नै झन्नै 16-17 वर्ष अगाडि एकजना साथीले यस्तै प्रकारको मेसेज पठाउनु भएको थियो हामीलाई। पाल्पाको साथी काठमाडौँ आउनुभयो, बाटो जाम भयो अनि बस पार्क आइपुग्दाखेरि ढिलो भयो, गेस्ट हाउसमा बस्नुभयो। गेस्ट हाउसको साहुले भन्नुहोस् साहु यसो केटी पाइँदैन कोही भनेर भन्नुहोस् कोही दिनुभयो, अनि कसैसँग उहाँको यौन सम्पर्क भयो। अनि उहाँ अनि एक बारको जिन्दगीमा महिलालाई केसर भन्दै यौन सम्पर्क गर्दै हुन्थ्यो अरे। अनि पछि उहाँले चाहिँ के सोच्नु भने मलाई कन्डम के अरे मलाई एचआइभी भयो भने त डरमा त्रासमा आउनुभयो, एचआइभी भएको थिएन। यद्यपि तपाईँलाई एकदमै शङ्का लाग्छ, डर लाग्छ, डर लागिरहेको छ, होइन यो समस्या नै हो भन्ने कुरा फिल गरिरहनु भएको छ भने एकपटक बुडौलमा हुनुहुन्छ, तपाईँको घर नजिकै स्वास्थ्य संस्थाहरू छन्। आजभोलि धेरै स्वास्थ्य संस्थाहरू चाहिँ युथ फ्रेन्डली छन्, युवा मैत्रीपूर्ण व्यवहारमा तपाईँले उपचारहरू पाउनुहुन्छ। चिकित्सकसँग नडराइकन, नलजाइकन, होइन नआत्तिकन आफूलाई भएका कुराहरू भन्नुभयो भने, डराउनु भएन भने त्यो 5 देखि 15 मिनटको काउन्सिलिङमा तपाईँलाई ढुक्क हुन्छ कि यो भएको रहेछ अथवा केही भएको रहेछ अथवा केही भएको रहेनछ भन्ने कुरा चाहिँ ढुक्क हुन्छ। र आइन्दा दिनमा आउँदा दिनमा बुटोलको साथी जस्तै अरू साथीहरू पनि पियर प्रेसरमा, साथीभाइको सङ्गतमा, साथीभाइको प्रेसरमा, कहीँ कतै जोखिमपूर्ण यौन व्यवहारमा, लागु पदार्थको प्रयोगकर्तामा, होइन अनि यो झै झगडामा कहीँ कतै इन्भल्भ हुँदै हुन्छ भने यो चाहिँ मेरो फ्युचरका लागि अलिक कति राम्रो काम गर्छ। साथीभाइसँग एक क्वार्टर रक्सी खाएर, दुई किलो गाँजा खाएर झगडा गर्दाखेरि तपाईँको भविष्य के हुन्छ? साथीभाइले भने 19-20 वर्ष उमेरसम्म तैँले अझ यौन सम्पर्क गराएछन् फलानासँग जाउँ न भने यौन सम्पर्क गर्दैमा के हुन्छ, त्यसबाट आउने जोखिमहरू के हुन्, त्यसबाट आउने परिणामहरू के हुन् भन्ने कुरा सोचेर विचार गरेर निर्णय गर्नुहोस्। अप्ठ्यारो पर्दा त्यसको अप्ठ्यारो, त्यसको अप्ठ्यारो तपाईँले नै सहने हो, अरूले सहँदैन, भोग्ने तपाईँले नै हो, गाह्रो हुने तपाईँलाई नै हो, भविष्य नबिगार्नुहोस्। र साथीभाइले दिएका सबै सल्लाहहरू सही हुन्छन्, मर्यादित हुन्छन् भन्ने पनि छैन। असल साथी तपाईँ भनौँ न गाँजा खानु, चुरोट खानु, रक्सी खानु, नपढ्नु, सिप नसिक्नु, लफाङ्गो भएर हिँड्नु, उद्देश्यहीन भएर हिँड्नु भनेको चाहिँ फ्युचरलाई बिगार्नु हो। रेडियो अडिको स्टुडियो कमेडी हाइट नारेश्वर मार्ग मानेश्वरबाट बोल्दैछौ। चन्दन, रविन्द्र, म दिपेन्द्र स्टुडियोमा। हाम्रो व्हाट्सएप नम्बर 9801-81610 अनि रातको बेलामा खुल्लु लड्कम आउँछ अनि व्हाट्सएप नम्बर भन्ने बित्तिकै बुटुङटुङ फोन आउँछ अनि स्टुडियोमा बोलिरहेको बेलामा डिस्टर्ब हुन्छ अनि जिस्किनका लागि, मजाक कुरा गर्नको लागि, दिपेन्द्र भनेर कुराकानी गर्नको लागि चाहिँ यो व्हाट्सएप नम्बर दिएको होइन। तपाईँलाई अडियो पठाउनुहोस्, कुराकानी गरौँला। 9801-81610 आफ्ना खुल्लुलीहरू लेखी पठाइदिनुहोस्। तपाईँको इमर्जेन्सी खुल्लुलीहरू छन् हामी रेस्क्यु गर्न सक्छौँ कि भन्ने हिसाबले हो, छलफल गर्न सकिन्छ। इन्ट्राक्सनको लागि तपाईँ र हामीलाई जोड्न खोजेको हो अनि केही साथीहरूको फोन यति आउँछ कि अनि त्यो चाहिँ जिस्किनका लागि, रमाइलो गर्नको लागि चाहिँ फोन चाहिँ होइन। अनि फेसबुक पेज त हामीले भनि नै हालौँ, facebook.com/खुल्लुली यो हाम्रो खुल्लु .com को आधिकारिक फेसबुक पेज हो। झ्याल ढोकाको चुको लगाउनुहोस्, छेउमा पानी ल्याउनुहोस्, सकारात्मक सोच राख्नुहोस् अनि मनलाई, मनमा नराम्रो कुराहरू चाहिँ आउन नदिनुहोस्, मनमा निराशाका कुराहरू आउन नदिनुहोस्। हतोत्साह हुने कुरा, आफू तपाईँलाई कमजोर बनाउने कुनै तत्त्वहरूले तपाईँलाई, तपाईँको मनको छेउमा आइरहेछ, नाइजा नाइजा आउनै नदिनुहोस्, भित्र पस्नै नदिनुहोस्, छिमै नदिनुहोस्। अनि आफूलाई नियन्त्रणमुखी भन्दाखेरि पनि एकदम सक्रिय जीवन चाहिँ जिउनुहोस्। र अहिले तपाईँले आज दिनभरिमा के गर्नुभएको छ सोच्नुहोस् त। आज दिनभरिमा तपाईँको कामले कसैको जीवनमा अलिकति प्रभाव पार्यो, कसैको जीवनमा खुसियाली छायो, तपाईँको आफ्नै जीवनमा खुसियाली छायो, कि कसैले तपाईँले नराम्रो वचन गर्नुभयो, कसैको बारेमा नराम्रो भाव सोच्नुभयो कि पक्ला आसन भन्नुभयो कि रिसाउनु भयो कि होइन, त्यो रिसाउँदाखेरि तपाईँलाई चाहिँ अहिले कस्तो फिल भयो? त्यो रिसाउनु राम्रो कुरा थियो या नराम्रो कुरा थियो? राम्रो कुरा थियो या नराम्रो कुरा थियो? कतै ढाँट्नु भयो कि छल्नु भयो कि? त्यो ढाँट्नु र छल्नु मलाई चाहिँ कस्तो लाग्छ नि, बुढी मरी भन्दाखेरि काल पल्कियो, जब तपाईँले एउटा कुरा ढाँट्न थाल्नुभयो, एउटा कुरा लुकाउन थाल्नुभयो, एउटा कुरा बेइमानी गर्न थाल्नुभयो भने, अनि त्यो बेइमानीको पत्र चाहिँ बढ्दै जान्छ। एउटा ढाँट्नुभयो, अर्को ढाँट्नुहुन्छ, अर्को ढाँट्नुभयो, अर्को ढाँट्नुहुन्छ, ढाँट्दा ढाँट्दा ढाँट्दा ढाँट्दा तपाईँको हेबिचुअल हुनसक्छ, त्यो एउटा तपाईँको बानी हुनसक्छ। ढाँट्ने बानी अनि ले तपाईँलाई कालान्तरमा लगेर कमजोर बनाउँछ बनाउँछ। त्यसैले इमान्दारिता भन्ने कुरा चाहिँ सधैँ पछ्याइराख्नुहोस्। दुःख पर्ला, अफेर पर्ला, इमान्दार बन्दाखेरि तपाईँलाई कहिले काहीँ कोही मान्छेले डोमिनेट गर्ला, कमजोर बनाउला, ए त्यो पनि छैन भनेको, तर इमान्दारिताको त्यो रेलको लिक चाहिँ छोड्नु भएन क्या। लिक छोडियो भने तपाईँ पढ्ने विद्यार्थी हो भने पढाइमा निरन्तरता दिनुहोस्, तपाईँ काठमिस्त्री युवा साथी हो भने काठमिस्त्रीमा एकदम इमान्दार बन्नुहोस्, तपाईँ कलाकार हो भने कलाकारप्रति एकदम इमान्दार बन्नुहोस्, आफ्नो पेसा आफ्नो कर्म चाहिँ इमान्दार बन्नुहोस्। सबका दिन आएगा। एक किसिम पछि आउनेछौ खुल्लो डटकमको साथमा रहनु।
1: Welcome to the movie world. To learn filmmaking, Everest Film Academy is the best academy in Nepal. We provide classes for directors,
2: action,
1: acting, cinematography, sound and editing.
3: Samparka number 01-4098-188.
1: To join the Nepal film industry, your first step, Everest Film Academy. Welcome.
3: Everest Film Academy. नयाँ मिन भवन।
0: देशैभरिका लोकप्रिय एफएम स्टेशनका साथ www.edrio.com काठमाडौँ आसपासमा एफएम 106.3 रेडियो अडियो अनि हाम्रो पात्र मोबाइल एपमा सँगसँगै युट्युबमा खुल्लुली.com भनेर छ कि एफएम रेडियो अडियो एफएम 106.3 हो चन्दन, खुल्लुली.com भनेर छ कि एफएम रेडियो अडियो एफएम 106.3 भनेर छ कि दुइटै हो? दुइटै छ। युट्युब च्यानलमा पनि अडियो सुन्न सकिन्छ। आज अलिकति फरक प्रसङ्ग म तपाईँलाई सोच्दैछु। लाखौंको संख्यामा विद्यार्थी साथीहरू एसएलसीको तयारी गर्दै हुनुहुन्छ होला। हाम्रो बालक एसएलसी अहिले भन्न आउँदैन कि एसईई होइन, अहिलेको चाहिँ अहिलेको एसईई तयारी गर्दै हुनुहुन्छ होला। अनि के पढ्दै हुनुहुन्छ, किन पढ्दै हुनुहुन्छ, कसरी पढ्दै हुनुहुन्छ, अनि यो पढ्ने तरिका बारेमा थोरै भन्छ है त म। सबभन्दा पहिला चाहिँ तपाईँले किन पढ्दै हुनुहुन्छ भन्ने कुराको क्लियर गर्नु। त्यो बुवा आमाका लागि पढिदिनु हुन्छ, आफ्नो लागि पढिदिनु हुन्छ, साथीभाइका लागि पढिदिनु हुन्छ, केही गर्न पढिदिनु हुन्छ, केही बन्न पढ्दै हुन्छ, किन चाहिँ पढेको पढ्न लाग्यो भन्ने कुरा चाहिँ क्लियर भन्दैन। नभएदेखि यो दिपेन्द्रको सिद्धान्त हो है, मैले भनेको कुरा नै हुनुपर्छ भने मलाई फेरि त्यसमा त्यो भ्रम नै नपर्नु। मलाई राख आफ्नै हातमा डाडु पनि हो भन्दाखेरि होइन, आफैले आफ्नै रेडियोमा आफ्नै प्रोग्राममा पनि बोल्न पाइयो भने त के बोल्नु होइन, बोल्न त पाइयो नि त दिदी, त के कस्तो छ नि? मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ हामीकोमा एकजना भिजुअल एडिटर साथी हुनुहुन्थ्यो कि, अमन मानन्दर, अहिले सायद उहाँले टेक पार्नामा काम गर्नुहुन्छ। उहाँ रेडियो अडियोमा लगभग कति 70 सालतिर जोइन गरे हुनुपर्छ, 70 सालभन्दा पछि हो, 70, 72, 73, 74 होला अहिले जोइन गरे। अनि जोइन गर्नुभएको थियो उहाँ चाहिँ एउटा कुनै टेलिभिजनमा काम गर्नुहुन्थ्यो त्यो बेलामा। रेडियो अडियोको रेडियोहरूमा बेसिक स्यालेरी नै हाम्रो 19,500 थियो। उहाँ चाहिँ टेलिभिजनमा काम गर्नुहुँदो रहेछ, उहाँ 9,500 रुपियाँ रहेछ। अब कति चाहिन्छ भनेको 10,000 रुपियाँ भइपुग्छ भन्नुभएको थियो, त्यसो गर्नुहुन्न भने एउटा एक्स एमाउन्ट उहाँले काम गर्नुभयो। अनि काम गर्दै जानुभयो, लगभग लगभग खास त्यो बेलामा हाम्रो अडियो भिजुअलको काम त्यति धेरै थिएन, तर उहाँको क्षमता देखेर, उहाँको प्रतिभा देखेर हामी कन्टिन्यू गर्दै गयौँ गर्दै गयौँ। जति बेला चाहिने पनि त्यति बेला उहाँ चाहिँ फेरि अर्को अफिस जोइन गर्नुभयो। अनि उहाँले दुईवटा जति अफिस जोइन गरिसकेपछि मलाई एउटा कुनै नेपालको अहिले कमर्सियल ब्याङ्कमा एउटा ब्याङ्कबाट फोन आयो, यी दिन त्यहाँ मेरो दाइ हुनुहुन्थ्यो, दिपेन तिमीसँग कोही एउटा भिजुअल अडियो भिजुअलमा राम्रो नलेज भएको कोही स्किल भएको मान्छे छ भनेर भन्नुभयो, छ दाइ भने। अनि मैले त्यही अमनजीलाई सम्झेँ, अनि कति छ दाइ तल भने त 2.5 लाख रुपियाँ छ भनेर भन्नुभयो। है म क्या दङ्ग परे होला, मसँग छोडेर गएको एउटा भाइलाई म भनिदिन्छु भनेर मैले यो किन पढ्नेसँग कुराकानी जोड्न खोजेको हो। अनि त्यसपछि मैले अमन तपाईँको सिबी पठाइदिनु, तपाईँको यस्तो यस्तो छ एउटा ब्याङ्कमा एकदम सिओ भनौँ टप लेभलमा काम गर्नुपर्ने भनेर भने, मैले उहाँको ब्याचलर क्लियर रहन्छ, ब्याङ्क पब्लिक लिमिटेड भएको हुनाले चाहिँ त्यो ब्याचलर कम्ती पनि ब्याचलर पढेको चाहिँदैछ। त्यति बेला अब उहाँलाई पढाइको महत्व भयो, जुन विषयमा भयो नि ब्याचलर भएको भए हुने, त्यति बेला उहाँलाई पढाइको महत्व भयो। तर रामकृष्ण ढकाललाई स्टेजमा जाँदाखेरि होइन, तर रामकृष्ण ढकाललाई स्टेजमा जाँदाखेरि तपाईँ कति कक्षा पढ्नुभएको छ भने कसैले सोध्दैन, सुगम पोखरेलले कति कति कोर्सको कति कुन कुन विषय पढ्नुभएको कसैले सोध्दैन। धीरज राई भलै काठमाडौँ महानगरपालिकामा पढ्नु काम गर्नुहुन्छ, कलेजहरू ट्युसन सेन्टर कलेजहरू पढाउनुहुन्छ, उहाँ आफै गायक हो, त्यो गायकीमा उहाँलाई कसैले पनि प्रश्न सोधे हुँदैन। मैले अहिले साथीहरूलाई भन्न खोजेको चाहिँ तपाईँसँग कुनै भिन्न किसिमको स्किल छ भने त्यो स्किललाई राम्रो बनाउने कुरा गर्नु है, तपाईँलाई स्कुलको कलेजको सर्टिफिकेटले मात्रै धेरै कुरा दिँदैन, त्यो दुःख मात्र हुन्छ, टाइम किल मात्रै हुन्छ। यो एउटा प्रसङ्ग भयो। अर्को प्रसङ्ग चाहिँ अब कसरी पढ्ने भन्ने कुरामा चाहिँ, अनि के पढ्ने भन्ने कुरामा, कसरी पढ्ने र के पढ्ने भन्ने कुरामा सामान्यतया धेरै अधिकांश विद्यार्थीहरूलाई पढ्ने कुरा चाहिँ अरूका लागि पढिदिएको जस्तो। मेरो छोरी 10 वर्षको छ, अनि उसले अस्ति भन्दै थियो म कहिले चाहिँ 35 इयर्स क्रस गर्छु होला भने, किन किन साना भने, त्यति बेलासम्म मैले धेरै पढ्नु पर्दैन अहिलेको जस्तो भने क्या उसले। पढ्ने कुरामा चाहिँ इन्टरटेन भन्दाखेरि पनि पढ्ने कुरा चाहिँ कहीँ वर्णनको फिल गरिराख्नु भएको छ कि, यो के पढ्ने भन्ने कुरा पढ्ने कुरामा त्यस्तो होइन होला, यसलाई एउटा स्किल सिकेको कुरामा लिनु पर्ला। अनि जस्तो तपाईँले यस एक्जामहरू आइरहेछ आउँदैछ तयारी गर्नु छ, क्लास तयारी गर्दैछ भने गाह्रो विषय भनेर नहातिर्नु, सजिलो विषयबाट पढ्न थाल्नुहोस्। सजिलो विषय र तपाईँलाई रमाइलो लाग्ने विषयबाट तपाईँले पढ्न थाल्नु भने बिस्तारै तपाईँलाई पढ्नमा पढौँ लाग्छ, तपाईँ पढ्ने तपाईँको प्र्याक्टिस बन्छ। तर तपाईँले त्यो मलाई साइन्स यति गाह्रो लाग्छ भनेर त्यो पढ्न जाने बेलामा नै पढ्ने बेलामा नै मुडमा नै पहिल्यै साइन्सलाई आफ्नो दिमागमा ल्याइदिनु भयो नि तपाईँलाई साइन्स निकाल्नुहुन्छ तपाईँलाई यो आइहाल्छ, एकछिनमा आइहाल्छ, तपाईँलाई एकछिनमा हाई आइ नै हाल्छ, तपाईँ पढ्नै सक्नुहुन्न अथवा पढ्नको कुरामा चाहिँ मन जाँदैन। अनि त्यसले गर्दाखेरि चाहिँ यो के पढ्ने कसरी पढ्ने भन्ने कुरा चाहिँ सजिलो टपिकबाट सजिलो च्याप्टरबाट पढ्दै जाने, अनि के पढ्ने भन्ने कुरामा पनि भने आफूलाई कम्फर्टेबल भएको, आज भोलिको समयमा चाहिँ आज भोलि जे कुरा चलिरहेको छ, जस्तोले प्लस टू पनि अब इक्जाम यही बेलामा चल्छ, एसएको पनि यही बेलामा इक्जाम चल्छ, तपाईँले अहिले जे चलन चल्तीमा पढाइ भइरहेको छ त्योभन्दा अपकमिङ अब आउने विषय चाहिँ के हो त, अबको पाँच वर्षपछिको स्कोप चाहिँ के हुनसक्छ होला भन्ने हिसाबले विषय छनौट गरेर पढ्न सकियो भने चाहिँ यो पढ्ने कुरालाई असाध्यै धेरै महत्व सजिलो बनाउँछ। र अहिले एसईकै तयारीमा रहनुभएको साथीहरूलाई चाहिँ जस्तो ग्रुपमा पढ्दा रमाइलो हुन्छ कि, लेखेर पढ्ने बानी हुन्छ कि, अनि पढ्ने भनेर एकरो पढिराख्ने टिभी हेर्छ कति चकचक गरेको फेरि फुटबल हेर्न गयो कति क्रिकेट खेलेको भनेर बुवा आमाले पनि बुवा आमाको भनेको कुरा बुवा आमाले त्यस्तो भन्दै हुन्छ भने पनि ब्रेक गर्दै थोरै पढ्दै थोरै बुझ्दै फेरि पढ्दै फेरि बुझ्दै फेरि पढ्दै फेरि बुझ्दै गरेर त्यो त्यसरी पनि तपाईँले हामीले पढाइलाई कन्टिन्युटी गर्न सक्छौँ, पढाइलाई निरन्तरता दिन सकिन्छ। एकरो पढ्दाखेरि पढेका सबै कुरा दिमागमा मस्तिष्कमा नघुस्न सक्छन्, त्यही भएर पढ्ने कुरालाई पनि तपाईँले व्यवस्थित बनाउनु, थोरै पढ्नु तर बुझेर पढ्नु। रेडियो अडियोको स्टुडियो कमेडी हाइट नारायणेश्वर मार्ग बारेश्वरबाट बोलिरहेका छौं। स्टुडियोमा रविन्द्र, मेरो नाम दिपेन्द्र, चन्दन पनि सँगै हुनुहुन्छ। आजको खुल्लु लटकमको श्रृंखला तपाईँलाई मन परेर भने हामीलाई खबर गरिदिनुहोस्, मन पर्यो भने साथीभाइ इष्टमित्र आफ्ना आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस्। यसरी तयार गर्दै गरेका विद्यार्थीहरूका लागि पढ्ने वातावरण घरभित्र दिउँ। र काहीँ न काहीँ व्यक्ति परिवार र समाजमा खुशी कमजोर हुँदै गएको छ, उत्साह कमजोर हुँदै गएको छ, उमङ्गले ठाउँ छोड्दै गएको छ। तर हामी रंगीन पर्व फागुको नजिक आइपुगेका छौं, हामी रंगीन पर्व फागुको नजिक आइपुगेका छौं। जीवनका रंगहरूलाई, जीवनका दुःखहरूलाई, दुःखहरू त सबैको जीवनमा छ, दुःख त सबैको जीवनमा हुन्छ, यसको मतलब सुख पनि सबैको जीवनमा हुन्छ। तपाईँलाई थाहा छ हिजो तपाईँको घरतिरको मौसम कस्तो थियो मलाई थाहा छैन, तर काठमाडौँको मौसम चाहिँ धुम्म थियो, दिमसिम सिम सिम सिम सिम सिम पानी पर्यो। व्यक्तिगत रूपमा त्यो मौसम मलाई असाध्यै अनइजी अनकम्फर्टेबल फिल हुन्छ। र 2064 साल फागुन 20 गते यस्तै मौसममा मेरो दाईको हेली क्रासमा डेथ भएको थियो, र मलाई हरेक धुम्म दिनहरूमा सिम सिम पानी परेको दिनमा अँध्यारो दिनमा चाहिँ त्यो नमाज लागेको क्षणहरू सम्झिन्छु। तर हिजो धुम्म आज उग्रिएको छ काठमाडौँ, अब मौसम चाहिँ परिवर्तन भयो है, हामी एउटा बिन्दुबाट अर्को बिन्दुमा गयौँ है भन्ने सायद सिम्बोल पनि थियो होला। त्यसैले हरेक अप्ठ्यारा र असजिलाहरूपछि अवसर आउँछ, त्यसलाई धैर्य गर्नुहोस्, संयमता अप्नाउनुहोस्, एकदमै संयमता अप्नाउनुहोस्, नआत्तिनुहोस्। अहिले मैले झट्ट सम्झेँ कोविडको बेलामा धेरैले आफ्नो आफन्तहरू गुमाउनु भयो, त्यो गुमाएका आफन्तहरूमध्ये केही चाहिँ आत्तिएर निसास आफू आफैमै निसासिएर आफू आफूले नै मनोबल कमजोर बनाएर धेरैको ज्यान गएको हो जस्तो अनुमान लाग्छ। अब हेल्थको कुरामा धेरै कुरा बोल्न मिलेन, यद्यपि अप्ठ्यारा र चुनौतीहरूसँग व्यवस्थापन गर्दै अगाडि बढेको जिन्दगी नै रमाइलो हुन्छ, रोमाञ्चक हुन्छ। बीचमा एकदमै म हात्तिएको थिएँ, छ सात महिना आठ महिना अगाडिपट्टि, अनि मलाई एकदमै गाह्रो भएको थियो, अनि मैले एकजनासँग काउन्सिलिङ लिएँ, अनि मैले भन्दै हुनुहुन्थ्यो क्या तपाईँले आफ्नो सन्ततिका लागि कस्तो कथा के सुन्नुहुन्छ त, जिन्दगी उतार चढाव सुनाउनु भए पो मजा आउँछ जिन्दगीमा, त्यहाँ आफूले आफूलाई कमजोर बनाउनु है भनेर भन्नुहुन्थ्यो। त्यही भएर खास गरी यो किशोर अवस्थामा अनि अहिलेको यो एकदम प्रेसर छ, अहिले फलानको जति स्कुल ल्याउनु पर्यो, फलानको जति नम्बर ल्याउनु पर्यो, यति नम्बर ल्याइदिने फलानुमा यति स्कलरसिप पाउँछ, डाक्टर बनिदिनु पर्यो, इन्जिनियर बनिदिनु पर्यो, भनेर जुन घरभित्रको प्रेसर छ र खाले किशोर किशोर तनाव छ, त्यो तनावबाट चाहिँ तपाईँ तनावलाई तनाव नलिनु है, यो स्वाभाविक हो, यो चाहिँ भन्न मात्रै खोजेको हो। हामी एकैछिनपछि आउनेछौँ।

देशभरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्याप सोलुसन इट्स अ कुल धुली डट कम ग्याप सोलुसन इट्स अ कुल धुली डट कम

0: forever relationship. Kundali, generation gap. Ahay na pay hunsa break up. Oh no, tension career ko confusion education ko. Love tragedy attraction.
1: हाम्रो पात्रको प्रस्तुति कुल्लु लडकङको यो श्रृंखला तपाईँलाई मन परेन भने हामीलाई खबर गरिदिनुहोस्, मन पर्यो भने साथीभाइ इष्टमित्र आफ्ना आफन्तलाई पनि सुन्न भनिदिनुहोस् र चर्चा छलफल कुराकानी गरिदिनुहोस् विषयमा। आज बिहान चिसो चिसो थियो, अलिक चाँडो नै बिउजे थिए, यसो बेडमै पल्टेर मोबाइल चलाइरहेको थिएँ एकैछिन, अनि एकैछिन मोबाइल चलाइरहेको थिएँ, गजबको प्रसङ्ग त्यहाँ मैले हेर्न र सुन्न पाएँ। अनि जुन कुरो चाहिँ म यो मेरो होइन, मैले आज सामाजिक सञ्जालमा भेटेको, कहीँ कतै भेटेको यस्तो इन्सपायर स्टोरी तपाईँलाई किन नभन्ने, यस्तो कथालाई तपाईँलाई मोटिभेट गर्छ कि भन्ने हिसाबले मात्रै हो यो नितान्त मेरो एकदमै आइडिया अथवा मैले कल्पना गरेको यो कन्टेन्ट होइन। बढी मनको जहाज होइन, बढी मनको जहाज अथवा जहाज भनौँ न, जहाज त्यति बेला मात्रै आफूलाई सुरक्षित ठान्छ जब ऊ हवाईजहाज ग्राउन्डमा ल्यान्ड गरेको हुन्छ। जहाज त्यति बेला मात्रै आफूलाई एकदम सुरक्षित ठान्छ ऊ जति बेला हवाईजहाजमा ग्राउन्डेड हुन्छ, होइन त चन्दन? हवाईजहाजमा ट्याक्कै ग्राउन्डेड ट्याक्कै एयरपोर्टमा ल्यान्ड भयो भनेपछि आहा भन्ने हुन्छ। तर हवाईजहाजलाई हामीले ग्राउन्डमा मात्र राखिदियो भने के हुन्छ होला? हामीले हवाईजहाजलाई ग्राउन्डमा मात्र राखिदियो भने के हुन्छ होला? उडाइदिएनौँ भने के हुन्छ होला? घाटामा जान्छ, त्यो नोक्सानै हुन्छ, होइन? हवाईजहाजको त्यसले भ्यालु नै क्रिएट गरेन, होइन? होइन, त्यो हवाईजहाज नै भएन नि त। जब उसले उडान भर्छ अनि उसले आफ्नो अस्तित्व पाउँछ क्या, हावासँग ठोकिन्छ, बादलसँग पैठाचोरी गर्दै जो एउटा ठाउँबाट अर्को ठाउँमा जब गन्तव्यमा पुग्छ, होइन, हवाईजहाज उडेपछि मात्रै हवाईजहाजको मजा हुन्छ, होइन? तपाईँले आफूलाई सुरक्षित गर्नु ठान्ने हो एकदमै, होइन, थपक्क बस्नु भन्दा तपाईँको जीवन चलायमान नै हुँदैन नि। आकाशमा जहाज उड्दा जोखिम छ, होइन? आकाशमा के कसो भन्नु त हो नि त, आकाशमा जहाज उड्दाखेरि जोखिम छ, हावा छ, हुन्डरी छ, बादल छ, यहाँबाट त्यो कहाँ गन्तव्यमा पुग्नुपर्छ भनेछ। अनि त्यो चलायमान जिन्दगी नै मजाको छ अरे। त्यसैले आफूले आफूलाई एक्टिभ बनाउनुहोस्, आफूले आफ्नो जिन्दगीमा उडान भर्नुहोस्। अनि उडान भर्दाखेरि उडान भर्नुभन्दा अगाडि जस्तै एउटा पाइलटले अथवा एरोनोटिकल इन्जिनियरले होइन हवाईजहाज ठिक छ कि छैन, पाङ्रा ठिक छ कि छैन, गियर ठिक छ कि छैन, सबै चेक पडताल गर्नुहुन्छ होला। त्यसको लागि तपाईँले आफूलाई पनि, तपाईँ नेपाल नेपालको आर्मीमा अथवा पुलिसमा जाँदै हुनुहुन्छ भने, होइन, तपाईँको शरीर ठिक छ कि छैन, तपाईँ त्यसको लागि काबिल हुनुहुन्छ कि हुनुहुन्न, मजबुत हुनुहुन्छ कि हुनुहुन्न, तपाईँ रेडी हुनुहुन्छ कि हुनुहुन्न, तयारी हुनुहुन्छ कि, आफूलाई तयारी बनाउनुहोस्। त्यसो तपाईँले उडान सुरु गर्नुहोस्। ड्राइभर मोटर चालक बन्नका लागि तपाईँको तयारी हुनुहुन्छ कि हुनुहुन्न? लाइसेन्स त पहिला आउनु पर्यो। गाडी चलाउनु भन्दा अगाडि टायरमा हावा छ कि छैन, इन्जिन ओइल छ कि छैन, पानी छ कि छैन, सबै चेकअप गर्नु, त्यसरी उडान भन्नुहोस्, होइन? उडान चाहिँ भन्नुहोस्, उडान भन्न नडराउनुहोस्। तर त्यस्तो उडानमा कुनै आउने केही जोखिमहरू भयो भने अथवा केही अप्ठ्याराहरू ट्रभलेन्स भयो भने त्यस्तो नै हातिनुहोस्। सुरक्षित आतिनु भयो भने, होइन, आतिनाखेरि त्यहाँ जोखिम हुनसक्छ, आतिएन र त्यसलाई व्यवस्थित हिसाबले चाहिँ ल्यान्ड गर्न सक्यो भने, होइन, त्यसलाई व्यवस्थित हिसाबले आफूलाई संयमित बनाउन सक्यो भने त्यो जहाज, जस्तो हामीलाई अस्ति पनि एउटा थाहा छ नि, एउटा इन्जिन जलेको चाहिँ दुबईमा, होइन, काठमाडौँ दुबईमा, होइन, दुबईमा गएर ल्यान्ड गर्यो, भन्ने समाचार पनि आइरहेको थियो नि। त्यही भएर यो उडान भन्नका लागि, अघि बढ्नका लागि आफूले आफूलाई नै नियन्त्रण नगर्नुहोस्। हाम्रो फेसबुक पेज facebook.com/खुल्लुली, हाम्रो फेसबुक पेज facebook.com/खुल्लुली हो। यो पेजमा तपाईँले आफ्ना जिज्ञासा खुल्लुलीहरू पोस्ट गर्न सक्नुहुन्छ। र त्यसै गरी तपाईँले हामीलाई हाम्रो वाट्सएप नम्बर 9801106010 हाम्रो वाट्सएप नम्बर हो। यो वाट्सएप नम्बरमा तपाईँले आफ्नो जिज्ञासा खुल्लुली प्रश्नहरू लेखी पठाउन सक्नुहुन्छ। हाम्रो पात्रमा फिडब्याक दिन सक्नुहुन्छ। खुल्लुलीलाई युट्युबमा खुल्लुली.com युट्युब च्यानलमा अथवा एफ रेडियो अडियो एफएम 106.3 दुईटै युट्युब च्यानलमा तपाईँले खुल्लुली.comलाई सुन्न पनि सक्नुहुन्छ। र अर्को प्रसङ्ग जोड्छु, जहाजको जस्तै, यो चाहिँ मेरो आफै सिर्जना हो, यसो कसैको कपिराइट लाग्दैन। अनि कहिले काहीँ मलाई एकदम रिस उठ्छ केही केही कुराले, यही सोध्छु रिसा त मैले कहिले के पाएको छु, कहिले के पाएको छु, अथवा अरूसँग रिसाएर अर्कोलाई हप्काएर अर्कालाई गाली गरेर मैले आफ्नो शरीरबाट किन नेगेटिभ तत्त्वहरू मात्रै, नेगेटिभ इनर्जी मात्रै डेभलप गर्ने। अनि यसो हेरेको पानी, जीवनलाई पानी बनाउन सकिने कस्तो मजा हुने रहेछ क्या। हिजोको पानीले कति किसानहरू खुसी हुनुभयो होला, होइन चन्दन? हिजोको पानी तरतिर के हुन्छ, हिजोको पानी पछि के मकै छर्ने बेला भयो, अब मकै छर्ने बेला भयो, खेत जोत्ने मकै छर्ने, होइन जमिनले पानी पायो, होइन अब त्यो अझ अब यो वसन्त ऋतुमा अझ फुलहरू होइन बेट बिराहरू अझ हरियाली हुन्छन्। जिन्दगीलाई पानी जस्तो बनाउनुहोस्, यो पानी, यो हामी धोबी खोलाबाट नजिकै छौँ, काठमाडौँमा बागमतीबाट नजिकै छौँ, अनि कहिलेकाहीँ त्यो पानीले आफ्नो हिँड्ने बाटोलाई मान्छेले मानव बस्तीले पेल्लै पेल्लै पेल्लै ल्याए, कहिलेकाहीँ त्यो पानी यस्तो उग्र रूप ल्याइदिन्छ कि, होइन होइन यस्तो उग्र रूप ल्याइदिन्छ कि उनीहरूको घरभित्रै छिर्दिन्छ क्या, उनीहरूको चुलोभित्रै छिर्दिन्छ क्या। पानीलाई हेपेर हो नि त त्यस्तो भएको त, तर पानी त पानी हो नि त, फेरि सालिन्छ, उसले आफ्नो बाटो आफै बनाउँछ, होइन कसैलाई भिजाउँदा पनि, कसैलाई भिजाउँदा पनि उसको जीवन उर्वरशील बनाइदिन्छ क्या। सितीमिती पानीले नोक्सानी गर्दैन, त्यही भएर हामीले हाम्रो दिनचर्यालाई, हाम्रो मस्तिष्कलाई चाहिँ पानी जस्तै बनायो भने, सरल बनायो भने, कुल बनायो भने, आगो जस्तो होइन है, आगो हेर्नु त पोल्छ चलाउँछ गाह्रो हुन्छ नि, पोलिन्छ अरू कुरा भन्दा त पानी राम्रो कुरा होला नि। तलाई आगो पानीले पृथ्वी बनेको छ, हाम्रो ठाउँमा छ, तर आफ्नो मनलाई मस्तिष्कलाई कस्तो बनाउने भन्ने कुरामा चाहिँ जोड्न खोजेको हो। एकैछिन दिनपछि आउनेछौँ, सहकर्मी रविन्द्रको केही तयारी छ जस्तो लागिरहेको छ, खुल्लु लड्कमको साथमा रहन।
2: पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्याप सोलुसन खुल्दुली.com ग्याप सोलुसन खुल्दुली.com
1: खुल्दुली.comको आजको श्रृङ्खलामा अब चाहिँ सहकर्मी रविन्द्रको पालो, रविन्द्रको जिम्मेवारी छ एउटा नाटकको अंश, हामी एउटा दृश्य खुल्दुली.comमा जोड्दैछौँ।
3: नरो नरो नरो मेरो सानो पुन्टु नलो बुबा यहाँ छु नि त हेरी तरकारी पनि पकाउनु नदिने भयो, आज एक दिन घर बस्दा यस्तो गाह्रो छ, अन्तले कसरी हेरे होला। मेरो सानो बुबु खाउ ल, ल्याएर बोतलको दुध भनेपछि चिनिहाल्ने स्याब्बास ओ स्याब्बास नरो है अब हस नरो नरो म तिम्री आमालाई सुप दिएर आउँछु है ल अन्त ए अन्त निदाको तिमी
4: हेर न म त भुसुक्कै पो भएछु
3: ल यति सुप खाइहाल त अनि अहिले पेट दुख्नु कस्तो छ
4: अहिले त अलिक कम छ त्यही भएर आँखा पनि लागेछ छोरो के गर्दैछ
3: अघि रोइरहेको थियो मैले फकाइसकेँ म भएपछि तिमी चिन्ता नगर न ल ल ल यो सुप खाइहाल त
4: हुन्छ
3: मेरो हात मिठो छ है
4: अति मिठो नि फाइभ स्टारको कुकलाई जित्छ उस्तै परे काम पो ढङ्ग पुऱ्याएर गर्ने होइन
3: के गरिन ढङ्ग पुऱ्याएर हेर सहकारीको नम्बर वान एकाउन्टेन्ट म
4: भर्खर दस महिना पुग्दै गरेको छोरो हुँदा हुँदै गर्भवती भइन म
3: पति त्यही कुरा गरे गल्ती त भइहाल्छ नि त्यही गल्ती हुन्छ भनेर त मान्छेहरूले ओखती बनाएका ओखती खाएर सुरक्षित गर्भपतन गर्यो त

0: ल के चाला हो त सूर्य दाई, अहिलेसम्म तयार हुनु भएको छैन?
1: आज अब गई भएन केटा।
0: कहाँ त्यस्तो हुन्छ दाई, म त केटी हेर्न जान भन्दै हिँडिसकेँ, घर आमालाई नि भन्दै हिँडिसकेँ यहाँ मान्छे। अनि
1: अर्को दिन जाउँला नि रघु।
0: अब सधैँ फुर्सद हुनु नि दाई, मेरो कुरा बुझ्नु नि तपाईँ।
1: मेरो कुरा चाहिँ बुझ्न त, यहाँ भाउजू बिरामी छ के?
0: हे दाई, हिजोसम्म केही नभए भाउजूलाई आज एक्कासी कसरी के हुन्छ भने? तपाईँलाई जान मन छैन अनि ढाट्दै हुनुहुन्छ होइन? मलाई फेरि संसारमा सबभन्दा बढी रिस उठ्ने भने ढाट्ने मान्छेसँगै हो क्या।
1: हे, किन ढाट्ने म? तेरी भाउजूलाई सन्चो नभएर यहाँ छोरो हेरिरहेको छु।
0: दाई प्लिज, जसरी नि मिलाउनु न, आज म गइनँ भने मेरो केटी त झुन्डेर मर्छ क्या।
1: हे, नचाहिया कुरा गर्छ। दुई चार दिनपछि जाँदैन केही हुँदैन, यहाँ मिलेन त के गर्ने भन्न?
0: जसरी पनि मिलाउनु न दाई।
1: ल पर्या केटी हो, माग्न जानु पर्ने होइन?
0: हजुर।
1: अनि के भयो त, दुई चार दिन कुर्न सक्दिन रे?
0: नसकेर त हो नि दाई।
1: किन नसक्नु, हेर्नु अर्को केटो आउँदैछ र?
0: होइन के दाई,
1: भगाएर लिएर यो बेकारमा माग्ने जस्तो माग्न गएर के लामो प्रक्रिया पुरा गरिरहनु?
0: अब केटी भागेर नआउने भन्छ नि दाई, बुझ्नु न मेरो कुरा, जसरी पनि आज त जानै पर्छ दाई।
1: आज म जान पाउँदिन के, मिल्दैन पनि, मेरो कुरा बुझ्न यार
0: दाई। हत्तेरिका, बुझ्नु न मेरो कुरा दाई, केटी प्रेग्नेन्ट छ क्या दाई। केही होइन भाउजू,
1: तिमी कतिखेर आयो यहाँ?
2: भर्खरै आकिनी, के भन्यायो, के कुरा हो?
0: नरिसाउनु न भाउजू, बुझाउँछु म भित्र हिँड्छु।
2: भनेपछि तपाईँ त देवर बाबु भित्र भित्रै चालु मान्छे पो हुनुहुँदो रहेछ।
0: अब चिया खुवाएर बेजत नगर्नु न भाउजू।
2: अनि के हो त यो?
0: अब उमेरमा भइहाल्छ नि भाउजू, तर मैले अब मेरो केटीलाई धोका दिन्छु भनेको होइन क्यारे, बिहे गर्छु भनिरहेको छु।
1: त्यही त, रघु नराम्रो मान्छे त होइन है। अब
2: चुप लाग तिमी, सब लोग्ने मान्छेहरू उस्तै हो, तिमी पनि त्यही ड्याङको मुला हो।
1: हत्तेरी अनिता, नरिसाउ न, मैले त के गरेको छु र?
2: के गरेको छौ त्यो त मलाई थाहा छ नि।
0: आफूलाई यहाँ टेन्सन भइरहेको बेला तपाईँहरू चुप लाग्नु के दाजु भाउजू? अब काम नै नभए नि केटी मागेर बिहे गर्ने हो,
1: हतार किन गर्नु पर्यो तँलाई?
2: हतार नगरेर के गर्ने त, बिहे नै नगरी घरमा छोरा छोरी पाएर बसोस् त केटीले?
0: मलाई त यो कुरा सुन्दा नि भन्न ढिङ्गट्ट लगाएर आइरहेछ हो दाई। आज आउँछु भनेको थिएँ, आज गइएन भने उसलाई नराम्रो लाग्छ नि दाई।
1: हेर, मैले अस्ति पनि बिहे गर्न हतार नगर भनिरह्यो, 20 वर्ष बल्ल हुँदैछ जस्तो, म आज पनि त्यही भन्छु। उसी पनि तेरो जागिर छैन, उमेर हुँदैछ बिहेको लागि, त त्यसै छटपटेको छटपटे गरिरहेछस्।
0: मेरो ठाउँमा बसेर हेर्नु नि दाई, अनि थाहा पाउनुहुन्छ। झन् गाउँको जान्ने बुझ्ने भलाद्मी दाई भनेर भन्दैछु, तपाईँ नै भाउ खोज्नुहुन्छ?
1: भाउ खोजेको होइन, मैले रियल कुरा गरेको। पहिले पढाइसका, अनि मेरो सहकारीमा काम लगाइदिउँला, अनि गर्ला बिहे।
2: के कुरा गरेको तिमीले, बिहे अघिको त्यस्तो सम्बन्ध छ उनीहरूको, त्यसको के हुन्छ?
1: अब हामीले जे गर्यौं त्यही गर्ने नि।
0: मतलब तपाईँहरूले के गर्नुभयो?
2: हे, तिमी पनि।
1: अब के भयो त, यसले चाहिँ आफ्नो सब कुरा सुनाइरहेछ भने हामीले किन नसुनाउने? ल सुन र, खास अहिले हाम्रो एउटा बच्चा 10 महिनाको मात्र भयो, सोच्दै नसोची अर्को पनि बच्चा बस्यो, अनि गर्भपतन गर्ने औषधि स्वास्थ्य कर्मीले भनेअनुसार खाएन नि ताले, त्यही भएर यिनलाई नछोडेको मैले आज, बुझिस?
0: ओहो, कुरा त्यस्तो भयो। अनि कस्तो छ भाउजू अहिले?
2: ठिकै छ।
1: हेर केटा, बेलैमा स्वास्थ्य कर्मीलाई भेटेर सरसल्लाह लिएर गर्भपतन गर्ने औषधि खायो भने सजिलै गर्भपतन हुने रहेछ, त तेरो केटीलाई माया गरिहाल्छस्, केही महिना वर्ष बितेपछि बिहे गर्दा भइहाल्छ, हतारमा नगर न, के भन्छौ अनि त तिमी?
2: खै, अब म के भन्नु, सल्लाह गर्नुहोस् तपाईँहरू, केटीले पनि मान्न पर्यो, कुराकानी गर्नुहोस् एकपल्ट, यति सब भएपछि मेरो हिसाबले छोड्न चाहिँ हुन्न है।
0: ठिकै छ नि त, एकपल्ट म कुरा गरिहेर्छु, थाहा छैन के कुरा आउँछ उताबाट, अनि तपाईँहरूसँग कुरा गर्छु नि है।
2: भइहाल्छ नि,
1: समाधान हुन्छ के, चिन्तै नगर न।

हाम्रो अडियो ब्याङ्कमा भएको खाताबाट रविन्द्रले एउटा नाटक अहिले खुल्लु डट कममा प्रस्तुत गरिदिनु भयो। खुल्लुली डट कमको साथमा रहनुहोला। अन्त्यमा हामी एउटा किशोरावस्था लिएर आउँदैछौँ।

0: tragedy attracts them.
1: कसको किशोर अवस्था जोड्दै हुन्छ रविन्द्र रविन्द्रको हातमा छ ढाडो पनि अहिले चाहिँ माइक्रोफोन मेरो हातमा भए पनि खुल्लु लटकमको अन्त्यमा किशोर अवस्थाका बारेमा कुराकानी गरिहाल्दै जोड्दैछौ.
2: नमस्कार, म गायिका इन्दिरा जोशी. सानो छँदा चाहिँ म धेरै नै जली थिएँ, तर अलिकति चेन्ज भनेको जुन बेला चाहिँ मलाई यो एडोलेसेन्स भन्छ नि त्यो बेलामा, जुन बेलामा हामी हर्मोनल नै चेन्ज हुन्छ. बेसिकली फिमेलको चाहिँ होइन, युज टु सिङ ड्यान्स उफ्रिँदा स्टेजमा मम ड्याड एकदम खुसी हुने सानै थिए होइन. तर म अलिकति यङ हुँदै जाँदाखेरि मम ड्याडलाई त्यही नै इन्सेक्योरिटी हुँदै गयो, जबकि म मेरो फिलिङ चाहिँ म यसमै लाग्छु, म यही गर्दै जान्छु भन्ने भयो. सानो हुँदा त्यही चिज ममलाई केही जस्तो लाग्थेन, किनभने सानो चाहिँ रहर गरिरहेको छ. तर यङ हुँदै जाँदाखेरि ममलाई चाहिँ अलिकति टेन्सन हुने, ओ माई गड, किनभने यो फिल्डलाई लिएर कतिजनाको हाम्रो अलिकति पर्सेप्सन पनि त्यति राम्रो छैन. है, यहाँ बिग्रिन्छन्, पढाइ कन्टिन्यू गर्दैनन्, स्मोक गर्न सिक्छन्, रक्सी खान सिक्छन्, धेरै चिजहरू हुन्छ कि खास एकदमै अर्कै पर्सेप्सन छ मिडियालाई लिएर, तर खास त्यस्तो छैन. आई थिङ्क सिक्ने चिजहरू एकदमै धेरै छ, किनभने हामी यहाँ आएर हरेक दिन नयाँ नयाँ मान्छेहरूलाई भेट्छौँ र आफूलाई एकदमै ग्रुम गर्न. म चाहिँ जुन बेला मेरो पनि हर्मोनल चेन्ज हुँदै थियो, मेरो सेल्फ इस्टिम त यति लो थियो, म तल हेरेर हिँड्थेँ. आफ्नो स्किनलाई लिएर म एकदमै खुसी थिएन. धेरै चिजहरू मलाई मन पर्थेन मेरो बारेमा, एकदम कन्फ्युज पनि थिएँ. कसैसँग बोलिहाल्न सक्थेन, कसैले अलिकति चर्को स्वरमा बोल्यो भने घाँटी ख्याप्पै हुने, त्यो रुन मन लाग्ने हुन्छ नि, त्यो एउटा चेन्जको अवस्था रहेछ. सो पछि म यो यहाँ आएर काम गर्दै गए पछाडि राम्रो हुँदै गयो. आई थिङ्क एउटा पोइन्टमा चाहिँ आमा बुवाहरू वरिड हुने कारण चाहिँ जुन बेलामा हामी अलिकति आफूलाई सिरियसली लिन सिक्छौँ, जुन बेलामा हामी यो एसएलसीहरू सकाएर अब सिरियसली पढाइलाई लिने, किनभने त्यसले हाम्रो आउने करियरलाई निर्धारित गर्छ, त्यो हिसाबले मम्मी ड्याडी चाहिँ चिन्तित हुने हो र हामीले पनि हाम्रो तर्फबाट केही राम्रो गरेर एउटा इक्जाम्पल्सहरू दिनुपर्छ. केही राम्रो काम गर्यो भने यसले त राम्रै गर्यो हुन्छ नि, राम्रो पर्फर्मेन्स गर्यो भने, राम्रो गीत राम्रो चल्यो भने, त्यहाँबाट मात्रै राम्रो भएको. नत्र इभन मेरो मम्मी ड्याडी सानो बेलामा त जिल्ला स्तरीयमा कति धेरै जिते, ट्रफीहरू कति धेरै चिजहरू जित्दाखेरि युज टु बी ह्याप्पी, तर मेन स्ट्रिममा आएर काम गर्दाखेरि चाहिँ दे वर नट द्याट ह्याप्पी. सो आफूले मैले आफूलाई प्रुभ गरेर राम्रो गर्दै गएपछि बल्ल मम्मी ड्याडीको पनि पर्सेप्सन चेन्ज हुँदै आएको हो र त्यही अगेन्स्ट हुनुभएको मम्मी ड्याडी जुन बेलामा अरूहरू अगेन्स्ट थियो हुन्छ नि, काम गर्दै जाँदा बाहिरको मान्छे जुन बेला अगेन्स्ट थियो, त्यो बेलामा फ्यामिली फेरि आफ्नो साथमा थियो र अहिले पनि साथमा छ. सो त्यो चिज यसरी के तपाईँको अपसाइड डाउन उल्टा हुँदै जान्छ क्या, किनभने एम्बेसडर तपाईँको परिवार नै हो. सो हामीले हाम्रो तर्फबाट राम्रो गर्न पनि उत्तिकै जरुरी छ र करियर यस्तो हुनु पर्यो, कम्प्रोमाइज नगरौं. कसैसँग चाहिँ लेखक बन्छु, म फोटोग्राफर बन्छु, होइन म कार्टुनिस्ट बन्छु, म यस्तो बन्छु भन्दाखेरि एउटा टेबल जब नै होस्, स्पेसली एज अ गभर्मेन्टल जब, त्यस्तो खालको जब होस् भन्ने चाहनुहुन्छ. त्यसमा चाहिँ अगेन सेम फर्मुला, वी हेभ टु प्रुभ आवर सेल्फ, राम्रो गरेर देखाउनुपर्छ र कन्भिन्सिङ पावर चाहिँ हुनुपर्छ. तर आफूलाई जे मनपर्छ त्यही काम नै गरौँ भन्छु म चाहिँ, कम्प्रोमाइज नगरौँ मन मारेर, होइन यसमा त बढी पैसा आउँछ होइन म यही गर्छु भनेर मन मारेर चाहिँ त्यो नगरौँ, किनभने यदि हामी जे चिज इन्जोय गर्छौँ त्यही हाम्रो प्रोफेसन हो भने त्यो प्रत्येक दिन तपाईँलाई काम गरे जस्तो महसुस नै हुँदैन. म त स्टेजमा पर्फर्म पनि गर्यो, ओहो उफ्रियो, रमाइलो पनि गर्यो, लास्टमा पैसा पनि कमायो, घुम्न पनि पायो, होइन. सो म त त्यसरी दिइरहेको छु प्रत्येक दिनलाई, एकदमै रमाइलो लाग्छ मलाई. तर यसको लागि मैले आफ्नै किसिमले एउटा स्ट्रगल पनि गरेको छु. सो कन्फ्युज नहुनुहोस्, कतिजनालाई फेरि धेरै पछि मात्र गएर थाहा हुन्छ कि म के चाहन्छु भनेर, तर तपाईँ जे काम कन्टिन्यू गर्दै हुनुहुन्छ डेडिकेसन र हामी जुन ह्युमन बिङ भनेको हाम्रो माइन्ड यस्तो छ कि हामी यदि आफूलाई सिक्यौँ भने हामी सबै कुरा सिक्न सक्छौँ. सो यदि तपाईँलाई सानो उमेरबाट म के बन्छु भन्ने थाहा छैन, तपाईँ अझ कन्फ्युज हुनुहुन्छ भने तपाईँ जे काम गर्दै हुनुहुन्छ त्यसमा एकदमै निरन्तर लागिरहनु. सर्टेनवटा टाइममा आए पछाडि आफू तपाईँलाई जे चिज मनपर्छ त्यसलाई चाहिँ तपाईँले बिस्तारै त्यो हबी बन्दै जान्छ किनभने त्यसको लागि त्यो चिज गर्नको लागि इन्भाइरोमेन्ट तपाईँ आफैले बनाउन सक्नुहुन्छ किनभने तपाईँ अहिले गरिरहेको काममा चाहिँ राम्रो हुनुहुन्छ भने तपाईँलाई मन लाग्ने चिजहरू तपाईँ पछि त्यसको लागि एउटा वातावरण बनाएर त्यसलाई साइड बाई साइड लिएर पनि जान सक्नुहुन्छ र तपाईँको लाइफमा दुईटा चिज हुन्छ क्या एउटा मात्र तपाईँ अलरेडी पोख्त हुनुहुन्छ र अर्को तपाईँलाई मन परेको चिज पनि तपाईँ साथ सँगसँगै गर्न पनि पाउनुहुन्छ सो आई थिङ्क त्यसरी लिनुपर्छ जस्तो लाग्छ एभ्री डे यो ब्युटी कस्तो छ हाम्रो पर्सेप्सन अब हाम्रो म चाहिँ मेरो स्किन डस्की छ भनेर रुने कराउने सबै घरको मान्छे सबै गोरो छ भन्ने तर मेरो यही कम्प्लेक्सन स्क्रिनमा आउँदाखेरि राम्रो रहेछ त होइन अथवा म युरोपियन कन्ट्री जाउँ अथवा अरू देश जाउँ उनीहरूले भन्छ ओ माई गड कस्तो नेचुरल ट्यान तेरो कस्तो ब्युटिफुल भन्छ होइन हामी चाहिँ उनीहरूलाई हामीसँग जे छैन सायद हामी त्यसकै पछाडि भाग्छौँ त्यस्तो नगरौँ हामीसँग जे छ त्यसैलाई एक्सेप्ट गरौँ आई थिङ्क तपाईँ आफ्नो काममा राम्रो हुनुहुन्छ भने तपाईँ ब्युटिफुल पनि देखिन थाल्नुहुन्छ इभेन्चुअली चाहे तपाईँ मोटो हुनुहोस् चाहे तपाईँ होचो हुनुहोस् चाहे तपाईँ अग्लो हुनुहोस् जति पनि संसारको सक्सेसफुल एकदमै सक्सेसफुल मान्छे छन् ब्युटी मात्रै होइन आई थिङ्क र जति पनि संसारको ब्युटिफुल एकदमै ब्युटिफुल भनेर हामीले चिनेको छौँ सायद उनीहरू अरू केही काममा राम्रो थियो नि त्यसपछि हामी उनीहरूको ब्युटीतिर लाग्यौँ होला कि हुन्छ नि इभन हुन्छ नि ब्युटी पेजेन्टमै गएर जितेकोहरू पनि दे हेभ टु आन्सर लट अफ क्वेसन्स होइन स्टेज आफ्नो प्रेजेन्स राम्रो हुनुपर्छ त्यो भनौँ न त्यो ओभरअल पर्सनालिटी ओभरअल पर्सना हो कि तपाईँको होइन एउटा उमेर ढल्केर गइसकेपछि पछि अरू आउँछ हामीलाई त्यो ठाउँ रिप्लेस गर्नलाई तर तपाईँले राम्रो काम गरेर यदि कुनै छाप छोडेर जानुभएको छ भने नि त्यस त कसैले पनि मेटाउन सक्दैन चौडी परेर जान्छौँ हामी एक दिन कपाल पनि सेतो भएर जान्छ त्यो सधैँ रहँदैन सो हामी जे चाहिँ सधैँ रहन्छ त्यो बनाउनतर्फ लागौँ म मोटी भएँ सो वाट नो प्रब्लम तपाईँ हाम्रो काममा पर्फेक्ट हुनुहुन्छ भने मोटी भयो भने तपाईँलाई कसैले हेप्नै सक्दैन नगरौँ हेल्दी रहँ पक्कै पनि त्यसलाई नै लिएर आफूलाई एकदमै निरुत्साहित चाहिँ नगरौँ
1: यो प्रेरणादायी प्रसङ्ग किशोर अवस्था सँगसँगै खुल्मुली डट कमको आजको श्रृङ्खलाबाट हामी सबैलाई एकैसाथ बिदा दिनुहोस् झ्यालको चुकु लगाउनुहोस् छेउमा पानी ल्याउन नबिर्सनुहोस् सकारात्मक सोच राखिदिनुहोस् र हामी सबैलाई एकैसाथ बिदा दिनुहोस् धेरै धेरै शुभरात्रीको धेरै धेरै शुभकामना स्टुडियोबाट रविन्द्र र म दिपेन्द्र चन्दन बिदा भयो नमस्कार शुभरात्री।

परी सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्यास प्रदूषण kuldhuli.com ग्यास प्रदूषण kuldhuli.com

0: रेडियो अधिकुला 105.4
1: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
2: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
1: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
5: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
4: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
6: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
5: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
6: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को डुअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
7: छिटो भनेको वर्ल्ड लिङ्क।
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0367443031, मोबाइल 9856553031।
9: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
10: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
0: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
10: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: आज विक्रम सम्वत 2083 साल असार 12 गते शुक्रबार जेठ शुक्ल द्वादशी 25 जून 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: एन्फाको बदमाशीले मुलुकको बदनामी, खेलाड़ीमाथि खेलवाड़, सरकारका तीन महिना प्रशासन सुधारमा केन्द्रित, राष्ट्रपाको महाधिवेशनमा पुरानै तलको छलको, नेता कार्यकर्ताको असन्तुष्टि र प्रश्नै प्रश्न, पदाधिकारी चयनका लागि बिहान 4 बजेदेखि मतदान शुरू, कक्षा 12 को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरू आन्दोलित, भेनेजुएलामा शताब्दीकै शक्तिशाली भूकम्प लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको दलितलाई साक्षर बनाउने अभियानमा विद्यार्थी शिक्षक शीर्षकको शुभ समाचार।
0: विद्यालयको पोशाकमा विद्यार्थीले लहान नगरपालिका 10 का 70 वर्षीय छोटेलाल पासवानलाई अक्षर चिनाइरहेका छन्। कक्षा 9 की अन्तरा विशंखेले विद्यालयकी पोशाकमा आफ्ना हजुरबुबा र हजुरआमालाई पढ़ाइरहनु भएको छ। यी दुई दृश्य अनौठो लागे पनि यथार्थमा त्यो शैक्षिक अभियान हो। लहान नगरपालिकाले विभिन्न वड़ामा रहेका निरक्षर नागरिकलाई त्यहाँका स्कूल विद्यार्थी र शिक्षक प्रयोग गरेर अभियान चलाएको छ। सो अभियानमा कतिपय विद्यार्थीले आफ्नै हजुरआमा हजुरबुबा आमा बुबा तथा आफन्तहरूलाई समेत साक्षर बनाउन जुटेका छन्। आफ्नै नाति नातिनाले विद्यालयको पोशाकमा अक्षर चिनाउन र नाम लेखाउन आएको देखेर आफूलाई खुशी लागेको छोटेलाल पासवानले बताउनुभयो। 60-70 वर्ष भएका हजुरआमा र हजुरबुबा मध्ये कतिपयले यो उमेरमा अब के साक्षर हुनु भनेर सिक्न नमानेकाले फकाएर चित्त बुझाएर नाम लेख्न सिकाइरहेको अभियानमा खटिएका कक्षा 9 की अन्तरा विशंखेले बताउनुभयो। साक्षर हुन बाँकी ओडालाई साक्षर बनाउने अभियानमा खटिएका शिक्षक शिवकुमार गुप्ता र गौरी शंकर यादवले विद्यालय आसपासका क्षेत्रमा पर्ने छनछवार असनाहा र गुदी गाउँका दलित समुदायका 99% व्यक्ति साक्षर हुन नसकेको भन्दै तिनीहरूलाई साक्षर बनाउन लागि बताउनुभयो।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: AI TV मा हेर्नुस फुटबलको हरेक एक्साइटिंग मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर अखिल नेपाल फुटबल संघ एन्फामाथि सरकारी निकाय राष्ट्रिय खेलकुद परिसर राखेपको हस्तक्षेपले उत्पन्न विवाद उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्ध लगाएपछि पूरा विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव विश्वकपमा होमिएका बेला नेपाल भने त्यसबाट एक्लिएको छ आन्तरिक द्वन्द्व कलह र विवादमा अल्झिएको नेपाली फुटबल यो प्रतिबन्धपछि अझ थप अन्यल र अनिश्चिततातर्फ धकेलिएको छ अब नेपाली फुटबल खेलाड़ी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन् भने रेफ्री र प्रशिक्षकको भविष्य समेत अन्यलमा परेको छ एन्फाको अर्ली इलेक्सनबाट शुरूमा विवाद अन्तत प्रतिबन्धको स्थितिमा पुगेको छ फिफाका महासचिव म्याथिस ग्रास्ट्रोमले एन्फालाई पत्र लेख्दै प्रतिबन्धको जानकारी गराएका छन् पंकज विक्रम नेम्बुवाङ नेतृत्वको एन्फा कार्य समितिको चार वर्षीय कार्यकाल पाँच असारमा सकिएको छ तर पाँच महिना अगाडि नै अर्ली इलेक्सन गर्न खोजेपछि विवाद शुरू भएको हो त्यति बेला तहगत अध्यावधिक निर्वाचन नगरेर केन्द्रीय कमिटिको मात्र चुनाव गर्न खोजिएको थियो त्यसबारे उजुरी परेपछि राखेपले एन्फालाई चैतमा तीन महिनाका लागि निलम्बन गरेको थियो तर त्यो निलम्बन दुई महिना पनि पूरा नभएको स्थितिमा फुकुवा गरिएको हो त्यसपछि पनि अन्यल कायमै रहेर फिफाले अहिले प्रतिबन्धको निर्णय फेरि सुनाएको हो प्रतिबन्धको प्रत्यक्ष प्रभाव नेपाललाई दिँदै आएको सबै प्रकारका आर्थिक र अन्य सहयोग रोकिने भएको छ अब नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको छ केही महिनापछि बंगलादेशमा हुने भनिएको पुरूष साफ च्याम्पियनशीपमा नेपालको सहभागिता अनिश्चित बनेको छ नेपाली क्लबहरूले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने भएका छन् भने विदेशी लीगमा खेलिरहेका नेपाली खेलाड़ीलाई लिएर पनि समस्या उत्पन्न हुने भएको छ फिफाले दुईवटा शर्त राखेको छ राखेपले एन्फालाई लिएर अहिलेसम्म गरेका सबै निर्णय बिना शर्त पूर्ण रूपमा फिर्ता लिनुपर्ने र अहिलेकै कार्य समितिलाई नै पुनर्वहाली गर्नुपर्ने र एन्फाले आफ्नो विधान र नियमावली अनुसार शुरू गरेको निर्वाचन प्रक्रिया यथाशीघ्र सम्पन्न गर्न अनुमति दिनुपर्ने दुईवटा शर्त फिफाको रहेको छ फिफाले गरेको पत्रचारमा राखेपले जवाब नदिएपछि अहिलेको स्थिति आएको हो एन्फाले गरेका सबै क्रियाकलाप विधि सम्मत छन् एन्फाका प्रवक्ता सुरेश शाहले बताएका छन् त्यस्तै राखेपले भनेको एन्फाले मानेको भए यस्तो समस्या आउने थिएन यो सबै एन्फाकै कारण सिर्जना भएको हो राखेपका सदस्य सचिव रामचरित्र मेहताको भनाई छ एन्फा राखेप विवादले नेपाल फिफाको प्रतिबन्धमा मुलुकको बदनामी खेलाड़ीमाथि खेलवाड़ शीर्षकमा कान्तिपुर दैनिकमा आज यो खबर छापिएको छ
3: मुलुकको राजनीतिमा सफा गर्न र फरक राजनीतिक संस्कार बसाल्ने भन्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनमै घोषणा र व्यवहारमा विरोधाभास देखिएको छ असार सात गतेदेखि चितवनको भरतपुरमा शुरू भएको सरकारको नेतृत्व गरिरहेको दल रासोपाको पहिलो महाधिवेशनमै देखिएको भद्रकुल व्यवस्थापनप्रति प्रतिनिधिहरू नै रुष्ट बनेका छन् रासोपाले फरक सन्देश दिने गरी महाधिवेशन गर्ने भनेको थियो तर आइतबार उद्घाटन सत्रदेखि नै रासोपाले आफूलाई फरक शैलीमा प्रस्तुत गर्न सकेन कार्यक्रमको आन्तरिक व्यवस्थापन मात्रै होइन केन्द्रीय सदस्यका उम्मेद्वारको प्रचार शैली समेत पुरानै दलको जस्तो देखियो पुरानो दलका महाधिवेशनहरूमा झैं महाधिवेशन स्थल वरिपरि प्रचार सामग्री यत्रतत्र छरिए पानीको बोतलमा समेत प्रचार सामग्री टाँसिए मधेसमा पर्सा बाहेकका जिल्लामा अधिवेशन नै नगरी महाधिवेशनमा होमिएको रासोपाले बन्द सत्रको मुखमा प्रतिनिधिको विवाद खेप्नु पर्यो बन्द सत्रमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समेत प्रतिनिधिहरूले छलफल गर्न पाएनन् प्रतिवेदन पेश हुने बित्तिकै प्रतिनिधिहरूले ताली बजाउनु पर्यो व्यवस्थापकीय कमजोरीप्रति लज्जित छौं प्रवक्ता झा उपशीर्षकमा यसँगै खबर छ रासोपाका प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनमा भएको व्यवस्थापकीय कमजोरीप्रति लज्जित भएको बताउनु भएको छ बिहिबार पार्टीको महाधिवेशनमा भएको पहिलो चरणको मतदानका बारेमा जानकारी दिने क्रममा प्रवक्ता झाले व्यवस्थापकीय कमजोरी र विलम्बको बावजूद पनि तपाईं धैर्यता राखेर बसिदिनुभयो आभारी छौ, व्यवस्थापकीय कमजोरीप्रति लज्जित छौ। यसैबीच रासोपाकी नेत्री ज्वाला संग्रौलाले पार्टी केन्द्रीय समिति निर्वाचनको भोटिङ मेसिनमा आफ्नो नामबाट ज्वाला हटाइएकोमा आपत्ति जनाउँदै निर्वाचन आयोगमा उजुरी दिनुभएको छ। यता पुराना दलहरूभन्दा फरक भएको दावी गर्न नथाक्ने रासोपाभित्रको असन्तुष्टि पहिलो महाधिवेशनमै छताछुल्ल भएको छ। भरतपुर स्थित चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको हलभित्र लोकतान्त्रिक अभ्यास चलिरहेको दावी गरिए पनि बाहिर उम्मेद्वारसँगै प्रतिनिधिहरूमा असन्तुष्टि चर्को रूपमा सार्वजनिक भएको छ। भोटिङ मेसिनमै सेटिङको आरोप, रासोपाको महाधिवेशनमा ढिलाइ गरी शुरू भएको निर्वाचन नै विवादित बनेको छ। थुप्रै उम्मेद्वारहरूले भोटिङ मेसिनमा कायम गरिएको क्रम संख्यामा चलखेलको आरोप लगाएका छन्। निर्वाचनमा एक तिहाई प्रतिनिधि मतदानबाट बाहिर, रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि सम्पन्न निर्वाचनमा करिब एक तिहाई प्रतिनिधि मतदानमा सहभागी नभएको पाइएको छ। रासोपाको घोषणा र व्यवहारमा विरोधाभास, पुरानै दलको झल्को देखिएको, प्रतिनिधिहरूकै टिप्पणी हिमालय टाइम्समा छापिएको खबर हो।
2: त्यस्तै चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन अहिले जारी छ। केन्द्रीय निर्वाचन आयोगले बिहिबार राति अबेर सूचना जारी गर्दै निर्वाचनका विभिन्न प्रक्रिया र मतदानको समय तोकेको हो। सार्वजनिक कार्यतालिका अनुसार निर्वाचन प्रक्रियाहरू बिहिबार राति 11:40 बजेदेखि नै शुरू भएका छन्। राति 11:40 देखि 11:55 उम्मेद्वारी मनोनयन फारम वितरण गरिएको थियो भने 11:55 देखि शुक्रबार बिहान 12:25 मनोनयन दर्ताको समय तोकिएको थियो। त्यस्तै बिहान 1 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन, 1:15 देखि 1:40 उम्मेद्वार विरूद्ध दावी विरोध र उम्मेद्वारी फिर्ता, बिहान 1:40 देखि 3 बजेसम्म निर्वाचन तथा मतदान प्रक्रियाको तयारी गरिएको जनाइएको छ। आयोगका अनुसार बिहान 3:30 उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गरेसँगै बिहान 4 बजेदेखि अहिले 10 बजेसम्म मतदान प्रक्रिया सञ्चालन गरिनेछ। आयोगले सबै प्रतिनिधि तथा सरकारवालालाई तोकिएको समय तालिका अनुसार आवश्यक तयारी सहित सहभागी हुन समेत अनुरोध गरेको छ। रासोपाको दुई उपसभापति पदमा डाक्टर सोडिम वाग्ले र विराज भक्त श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन्। त्यस्तै महिला उपसभापतिमा सविता गौतम, इन्दिरा राणा मगर र तोसीमा कार्कीले उम्मेद्वारी दिने घोषणा गरेकी छन्। दुई मध्ये एक महामन्त्री मनोनित हुनेछन्। बाँकी रहेको एक पदका लागि आधा दर्शन भन्दा बढ़ी नेताहरूले दावी गरेका छन्, जसमा शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, विपिन आचार्य, गणेश पराजुली, मनिष शाह, गणेश कार्की, रञ्जु दर्शना, सागर ढकाल र प्रमोद नेउपाने लगायतले दावी गरेका छन्। सहमहामन्त्रीमा हरि ढकाल, पुकार बम, सुलभ खरेल, ज्वाला संग्रौला, यज्ञमणि नेउपाने, असीम शाह, रिमा विश्वकर्मा लगायतले दावी गरेका छन्।
3: सरकारका 3 महिना चुनौतीबीच प्रशासन सुधारमा सक्रिय सरकार शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 3 महिना पूरा गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको एकल बहुमतको जगमा बनेको यो सरकार 100 बुँदे शासकीय सुधार कार्यसूचीलाई आधार बनाई परिणाममुखी शासनको नारासहित अघि बढ़िरहेको छ। 2082 चैत 13 गते प्रधानमन्त्री पदमा शाहले शपथ ग्रहण गरेसँगै बसेको पहिलो मन्त्री परिषद बैठकले उक्त महत्वाकांक्षी कार्यसूची स्वीकृत गरेको थियो। यस अवधिमा सरकारले प्रशासनिक सुधार, डिजिटल शासन, भ्रष्टाचार नियन्त्रण, राजनीतिक नियुक्तिको अन्त्य र शिक्षा क्षेत्रमा केही महत्वपूर्ण कदम चाल्दै आफूलाई परम्परागत सरकारभन्दा फरक देखाउने प्रयास गरेको छ। तर महत्वाकांक्षी लक्ष्यहरू कार्यान्वयन गर्ने क्रममा कानूनी जटिलता, संस्थागत प्रतिरोध, अदालती हस्तक्षेप तथा केही राजनीतिक विवादहरूले सरकारको यात्रालाई चुनौतीपूर्ण बनाएका छन्। वाचा अनुसार व्यवहार नहुँदा बाधा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि सुशासन, पारदर्शिता र जवाफदेहिता सहितको सेवा पाउने अपेक्षामा रहेका जनताले 3 महिना बित्दा पनि सोचे अनुसार हुन नसकेको गुनासो गर्न थालेका छन्। पुरानो दलहरूको भागभण्डाको सत्ता र राजनीतिबाट वाक्क भएका जनताले फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रासोपालाई 2/3 नजिक बहुमत दिएर जिताएका हुन्। 275 सदस्यीय प्रतिनिधि सभामा रासोपाका 182 सांसद छन्। तरंगित कर्मचारी संयन्त्र। प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेको तीन महिना पुग्दा शासकीय सुधारमा केही काम भएका छन् तर शासकीय सुधार सम्बन्धी सरकारले प्रतिबद्धता गरेका 100 कार्यक्रम भने पूरा हुन बाँकी छ। आधा जसो कार्यक्रम कार्यान्वयनमा आउन बाँकी रहँदा सुशासनमा केही राम्रा संकेत देखिएका छन्। शाह प्रधानमन्त्री बने यता कर्मचारी क्षेत्र भने सबैभन्दा तरंगित छ। यस अवधिमा सरकारका विभिन्न निर्णयबाट कर्मचारी वृत्तमा यस्तो परिस्थिति देखिएको हो। आर्थिक सुधारका एजेण्डा ओझेलमै बालेन्द्र शाह नेतृत्वको सरकारले पदभार ग्रहण गरे लगत्तै सार्वजनिक गरेको 100 दिन 100 प्राथमिकता कार्ययोजना घोषणा गरे पनि आर्थिक सुधारका एजेण्डाले भने मूर्त रूप लिन सकेको छैन। चुनौतीबीच प्रशासन सुधारमा सक्रिय सरकार शीर्षकमा नागरिक दैनिकले छापेको खबर हो।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह र राष्ट्रिय सभालाई गैर दलीय बनाउने विषयलाई बहसमा ल्याएको छ। चितवनमा आयोजित पार्टीको पहिलो महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा राष्ट्रिय सभा गैर दलीय विषय सज्ञ सभा बनाउने एजेण्डा अघि सारिएको छ। पार्टीको अर्थ राजनीतिक प्रस्तावमा दलविहीन स्थानीय तहबारे उल्लेख गरिएको छ। राष्ट्रपति प्रतिनिधि सभाको चुनावी वाचापत्रमै स्थानीय तहमा गैर दलीय प्रतिस्पर्धाको व्यवस्था गर्ने एजेण्डा ल्याएको थियो। राष्ट्रिय सभालाई पनि गैर दलीय बनाउने विषय महाधिवेशन मार्फत अघि सारिएको हो। राष्ट्रपतिका तत्कालीन राजनीतिक प्रस्तावनामा सांसद मन्त्री नबन्ने प्रणाली पनि राष्ट्रपतिले बहसमा प्रवेश गराइसकेको छ। 59 सदस्य राष्ट्रिय सभामा 3 मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने संवैधानिक व्यवस्था छ। बाँकी 56 प्रदेश सभाका सदस्य गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मण्डलद्वारा निर्वाचित हुन्छन्। प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिमा राजनीतिक दलको पक्कड़ हुने भएकाले राष्ट्रिय सभामा राजनीतिक दलले तोकेको उम्मेद्वार मात्रै निर्वाचित हुने गरेका छन्। राष्ट्रिय सभाको उम्मेद्वार हुने व्यक्तिले निर्वाचन मण्डलमा समावेश रहेका मतदान